श्रोताले तिमीले सुन्नुहुँदै थियो महालय पर्वको शुभ अवसरमा एक विशेष सङ्गीतमय रूपक महिषासुर मर्दिनी, जसका लेखक वाणी कुमार अनि सङ्गीतकार पङ्कज कुमार मल्लिक हुनुहुन्थ्यो भने ग्रन्थना साथै स्तोत्र पाठ गरेका थिए वीरेन्द्र कृष्ण भद्रले। हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। अहिले समय भइरहेछ बिहानीको 5:39 अनि 50 सेकेन्ड र अब प्रसारण गरिरहेका छौँ।

श्रोताले सुन्नुहुँदै थियो केही हिन्दी भजनहरू। समय बिहानीको 6 बजी रहेछ। हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ र अब सुन्नुहोस् केही नेपाली भजनहरू।

माता पिताको सेवा गर्नु नै वास्तवमा साँचो ईश्वरको सेवा गर्नु हो। नमस्कार आदरणीय श्रोता, आकाशवाणी खरसाङको बिहानीको आध्यात्मिक प्रस्तुति कार्यक्रम अर्चना लिएर उपस्थित भइसकेका छौँ। यस बिहानीमा आध्यात्मिक प्रस्तुति कार्यक्रम अर्चनाको पर्खाइमा बस्नुहुने तमाम श्रोताहरूमा न्यानो स्वागत अनि अभिवादन जनाउन चाहन्छौँ।

0: आदरणीय श्रोता, आजको यस आध्यात्मिक प्रस्तुति कार्यक्रम अर्चनामा हामीले महालय तथा पितृ विसर्जन विषयमा एक आध्यात्मिक चिन्तन लिएर उपस्थित भएका छौँ, जसलाई हामी माझमा प्रस्तुत गर्नको निम्ति आज आकाशवाणी खरसाङको स्टुडियोमा उपस्थित हुनुहुन्छ खरसाङ निवासी पण्डित केशव मिश्रज्यू। त श्रोताहरू, अबको क्रममा सुनौ उहाँको प्रस्तुति।
1: ईशान विष्णु कमल सन कार्तिकेय बन्नी त्रयार्क रजनी स्वगणेश्वराणाम् क्रौञ्चा मरेन्द्र कलशोद्भव कश्यपानाम् पादाम् नमामि सततम् पितृमुक्ति हेतु। श्रोतृबिन्द, आज हामी महालयको विषयलाई लिएर प्रसङ्ग चर्चा गरौँ। महालय शब्द महान आलय महालय यो शब्दबाट सृजित पर्व महालय पर्व हो। यसको अर्थ हुन्छ महाआलय भन्नाले बृहद घर ठुलो घर अथवा निवास स्थान, यस अर्थलाई पनि लिन सकिन्छ। यसरी महाआलयलाई ठुलो घरको रूपमा लियो भनेदेखि हामी अलिक सङ्कुचित अर्थ बनाउँछौँ यो प्रसङ्गमा, केवल महालयको प्रसङ्गमा सङ्कुचित अर्थ हुन जान्छ र यसलाई महान आलय

अमावस्यासम्ममा 16 दिनलाई नै महालय मानिन्छ। कसको आलय, कसको स्वागत त भन्दा यी दिनहरूलाई विशेष गरी पितृहरूको, आफ्ना पूर्वजहरूलाई आह्वान गरेर स्वागत गरेर उहाँहरूप्रति आफ्नो कृतज्ञता प्रकट गर्ने पर्वको रूपमा मनाइन्छ। र यी 15 तिथिलाई नै महालय भन्दा अत्युक्ति हुँदैन। त्यसमा पनि हामी महालय शब्द सुन्ना साथ अमावस्यालाई हामी महालय मानिन्छ सुन्छौँ र मान्दछौँ। किन त भन्दा पितृहरूका निमित्त अमावस्या तिथि, औँसी तिथि अत्यन्त महत्त्वपूर्ण हुन्छ र विशेष गरी पितृको आराधना, पितृको पूजन, तर्पण, श्राद्ध, पिण्डदान, श्राद्धदान, सिद्धान्नदान आदिद्वारा हाम्रा पूर्वज पितृहरूलाई, पितृ पितामहहरूलाई आफ्नो जीवनमा कृतज्ञता प्रकट गर्ने पर्वको रूप नै अमावस्या पर्व हो।

पितृहरूको महान पर्व अमावस्या पर्व हो र यसमा आफ्ना पूर्वजहरूलाई स्वागत गरेर गरिने सेवा आराधना गरिने पर्व भएको हुनाले यसलाई महालय पर्व भनिन्छ। साथसाथमा यो महालय पर्वमा अर्को पनि अर्थ जोडिएको छ। आजका दिनदेखि नै हामीले प्रातःकाल मध्याह्नकालसम्ममा आफ्ना पूर्वजहरू पितृहरूको आराधना गरेर उहाँहरूलाई विसर्जन अर्थात् विदा गरेर पुनः फेरि त्यही दिन हामी महान आलय भने स्वागत गर्छौँ। कसको त भन्दा आराध्य शक्ति माँ जगत जननी भगवती दुर्गाजीको आराधना गर्छौँ, आह्वान गर्छौँ, उहाँलाई पनि हामी आगमन गराउँछौँ। यो आगमन गराउने शब्दले आलय शब्दले विशेष महत्त्व लिन्छ र यसमा माता भगवतीको पनि आलय आह्वान गरिने भएको हुनाले यसलाई महाआलय महालय शब्दले सम्बोधन गरिएको प्रशस्त पाइन्छ र यसको अर्थ माता भगवतीको आगमन र पितृहरूलाई पनि आगमन पश्चात विसर्जन गरिने दिन भएको हुनाले यसलाई महालय भनिन्छ। अब अर्को अर्थमा पनि हेर्ने हो भने महालय शब्द जो महान विशाल घर गृह भन्ने अर्थ हुन्छ यसले पनि पूर्णता प्राप्त गरिरहेको हुन्छ। किनभने जबसम्म हामी गृहस्थीले सनातन धर्ममा आश्रित रहेका हामी गृहस्थ धर्ममा चारै वर्णहरू हुन्छन्, ब्राह्मण क्षत्रिय वैश्य शूद्र, चारै वर्णले गृहस्थी भएर गरिनुपर्ने सबैभन्दा पहिलो कर्म हुन्छ श्राद्ध कर्म। श्राद्ध कर्म नगरिकन गरिएका अरू कर्महरू पनि जति पनि देवकार्यहरू हुन्छन् यी व्रत भए तप भए अनुष्ठान भए आराधना भए साधना भए यी सबै कर्महरू निष्फल हुन्छन् भनेर शास्त्रमा बताइएको छ। त्यही भएर हाम्रा शास्त्रमा पद्धतिहरूमा हरेक कार्यका गर्नुभन्दा पूर्व श्राद्ध कर्म गरिन्छ। जस्तै हामीले हाम्रा तागाधारीहरू जति पनि छौँ उहाँहरूको व्रत छोराहरूको व्रतबन्ध गरिन्छ उपनयन संस्कार, त्यो गर्नुभन्दा पूर्व पितृ श्राद्ध गरिन्छ आभ्युदय श्राद्ध भनिन्छ। त्यसै गरी छोरीको विवाहमा कन्यादान गरिन्छ, त्यो गर्नुभन्दा पूर्व पनि आभ्युदय श्राद्ध गरिन्छ। ठुल्ठुला

वचनहरू जस्तै पुराणहरू भए, भागवतहरू भए, कुनै आफ्नो मनोकामना गर्ने ठुल्ठुला अनुष्ठानहरू गर्न प्रारम्भ गरिन्छ। ती अनुष्ठान प्रारम्भ गर्नुभन्दा पूर्व पनि आभ्युदय श्राद्ध गरेर मात्र ती कार्यहरू गर्नुपर्दछ। यस्ता कर्महरू गर्ने विधि विधान र शास्त्रोक्त प्रमाणहरू हाम्रा प्रशस्त पाइन्छन् र इत्यादि कर्म गर्नुभन्दा पनि कुनै पनि देव कार्य गर्नुभन्दा पूर्व पितृ कार्य गरेर मात्र देव कार्य गर्नुपर्दछ, अनि मात्र सफलता प्राप्त हुन्छ भन्ने शास्त्रोक्त विधान छ।

0: अहिले श्रोताले सुन्दै हुनुहुन्छ महालय तथा पितृ विसर्जन विषयमा एक आध्यात्मिक चिन्तन, जसलाई प्रस्तुत गरिरहनु भएको छ पण्डित केशव मिश्रा ज्यूले।
1: त्यही विधान अनुरूप यी हाम्रा 16 दिन जो 16 श्राद्ध भनिन्छ, यी 16 श्राद्धहरूलाई हाम्रा शास्त्रले अलग्गै विधान गरेर यो महिनामा जो शरद ऋतुको प्रारम्भको आश्विन महिनामा प्रारम्भ हुन्छ, यी आश्विन कृष्ण पक्षदेखि लिएर प्रारम्भको प्रतिपदादेखि लिएर अमावस्या पर्यन्त 16 तिथि रहन्छन्। जुन 16 तिथिमा नै हाम्रा पूर्वजहरू हाम्रा माता पिताहरूको दिवंगत भएको हुन्छ, प्रतिपदादेखि लिएर अमावस्यासम्ममा अथवा प्रतिपदादेखि लिएर पूर्णिमासम्ममा, र यिनै 15 दिन हुन्छन् र यिनै तिथिलाई शुक्ल पक्ष वा कृष्ण पक्ष जे भए पनि तिथिहरू यिनीहरू नै हुन्छन्, र यिनै तिथिहरूलाई मध्यनजर गरेर जुन तिथिमा आफ्ना पिताजीहरू माताहरूको दिवंगत भएको छ त्यही पर्वलाई मानेर आफ्ना पूर्वज पितृपितामह प्रपितामह मातृपितामही प्रपितामही आदि, र अब यो पर्वमा त अझ हामी माओली पक्षमा पनि श्राद्ध गर्न सक्छौँ, मातामह प्रमातामह वृद्ध प्रमातामह सपत्निक गरेर श्राद्ध गरिन्छ। यसरी पितृहरूको महान पर्व र महान श्राद्ध कर्म भएको हुनाले यसलाई महालय, उहाँहरूलाई आगमन गराउने पर्व भएको हुनाले यसलाई महालय पर्व भनिन्छ। र जुन दिन जतिखेर हाम्रा घरमा हामी गृहस्थीका घरमा पितृहरूको आशीर्वाद प्राप्त हुन्छ त्यो दिन नै हामीलाई सम्पूर्ण चिजहरू प्राप्त गरेको अनुभव हुन्छ। भनिन्छ देवताको आराधना गर्नाले चारवटा पुरुषार्थ प्राप्त हुन्छ, धर्म अर्थ काम र मोक्ष, परन्तु पितृको आराधना गरियो भने 6 चिजहरू प्राप्त हुन्छ। देवताहरूले दिने पुरुषार्थ भन्दा पनि पितृहरूले दिने आशीर्वाद अरू 2 बढी हुन्छ, धेरै दिन हुन्छ, तसर्थ पनि उहाँको आराधना गर्नुहुन्छ। के

आयु प्रजा धनम विद्याम प्रयच्छन्तु पितर श्राद्ध तर्पिता। पितृ को श्राद्ध गर्नाले, तर्पण गर्नाले, सिद्धान्न दान गर्नाले हामीलाई यी छवटा कर्म, आयु प्रजा भनेको सन्तान, प्रजा आयु प्रजा धनम विद्याम धन विद्या र मोक्ष, यी सबै चीज प्राप्त। देव कार्य गर्नाले देवताहरूले चाहिँ के दिन्छन् त भन्दा धर्म अर्थ, हामीलाई जीवनमा प्राप्त गर्ने चाहिने अर्थ धर्म अर्थ, काम आफ्नो इच्छा पूर्ण गरिदिन्छन् र अन्त्यमा मोक्ष दिन्छन्। परन्तु हामीलाई आयु र प्रजा आफ्नो स्वस्थ दीर्घायु र सन्तान प्राप्त गर्ने आशीर्वाद पनि पितृहरूले दिन्छन्, अरू दुईटा बेसी दिन्छन्। त्यस अर्थमा पनि पहिलो आराधना पितृ आराधना गर्नु आवश्यक छ। त्यही भएर हामी कुनै पनि कर्म गर्नुभन्दा पूर्व पितृ आराधना गरिन्छ। त्यसै गरी हाम्रो अमावस्याका दिन महालय प्रारम्भ हुन्छ र माता भगवतीको शक्तिको आराधना गर्छ। यहाँ केवल हामी प्राय जसो माता भगवतीको आराधना गर्ने प्रचलन भएको हुनाले हामी माताको दुर्गाजीको शक्तिको आराधना गरेको प्रसङ्गहरू ल्याउँछौँ। परन्तु यी नवरात्र नौवटा दिनहरू हुन्छन्, यसमा आफ्ना अनुकूल इष्ट देवताको पनि आराधना गर्न सकिन्छ।

जस्तै शैव्य सम्प्रदायका व्यक्तिहरूले शिवजीको आराधना गरेर शिव पुराणहरूको पाठ पारायण गर्ने, उहाँको आराधना गर्ने, स्वास्वदा हवनहरू गर्ने र उहाँहरूबाट आशीर्वाद प्राप्त गर्ने चलन छ। त्यसै गरी वैष्णव सम्प्रदायहरूले भगवान श्रीरामको, श्रीकृष्णको, नारायण विष्णुको पनि आराधना गरेर नाना प्रकारका ग्रन्थ पारायण गर्ने पनि चलन छ। रामायण आदि पाठ गरेर पूर्ण गर्ने जस्ता पनि चलनहरू छन् र आफ्नो इष्ट देवताको आराधना गर्ने दिन भएको हुनाले यहाँ कुनै पनि भगवानको आराधना गर्न सकिन्छ। विशेष गरी शारदीय नवरात्र भनिन्छ यसलाई, नौ दिन शरद ऋतुमा पर्ने, यसमा माता भगवतीको आराधना विशेष फलदायी छ। किनभने कलौ चण्डी विनायक हो, कलियुगमा भगवती चण्डीको र विनायक गणेशजीको आराधना गर्नाले प्रत्यक्ष फल प्राप्त हुने हुनाले र छिटो फल प्राप्त हुने हुनाले माता भगवतीको विशेष आराधना गरिन्छ। त्यो आराधना भन्दा पूर्व त्यो फल प्राप्त होस् भन्ने कामनाले यी 16 दिनमा हामी पितृको आराधना गरेर यसलाई महालय पर्व मनाउँछौँ र यसमा यो अमावस्या तिथि पितृहरूको सम्पूर्ण आफ्ना ज्ञात अज्ञात पितृहरूलाई पनि हामी श्राद्ध गर्न सक्छौँ। जसको तिथि थाहा छैन, आफ्ना पितृहरूको तिथि कुन तिथि थियो, कहिले थियो भन्ने कुराहरू पनि थाहा छैन उनीहरूका लागि पनि, र कसैले आफ्ना पिताका तिथिमा अथवा माता पितृहरूका तिथिमा श्राद्ध गर्ने कुनै कारणले समय अनुकूल भएन, कहीँ सुतक पर्ने हुन्छ, कहीँ शरीरले बाधा गरेको हुन्छ, त्यस्तो अवस्था आयो भने पनि हामी सम्पूर्ण तिथिहरूलाई पनि हामी अमावस्याका दिन श्राद्ध गरेर त्यो तिथिको श्राद्धलाई पूर्ण गर्न पनि सक्दछौँ। त्यसो भएको हुनाले पनि यो अमावस्यालाई अत्यन्त ठुलो पर्वको, पितृहरूको पर्वको रूपमा लिइन्छ। त्यही भएर यसलाई महालय श्राद्ध भनिन्छ र यो महालय श्राद्धको ठुलो विशेषता छ, यस दिन हामीले जीवनमा कहिले गर्न नसकेका पितृकार्यहरू पनि रहेका छन्। पितृकार्य गर्न सकेका छैनौँ, श्राद्ध कर्म गर्न सकेका छैनौँ, तर्पणहरू गर्न सकेका छैनौँ, सिद्धा दान गर्न सकेका छैनौँ भने पनि यो दिन गर्न सकिन्छ र यो दिन गर्दा आफ्ना सम्पूर्ण पितृ, केवल माता पिताको मात्र नभएर आफ्ना पूर्वजहरू जो जो पनि मृत्यु भएर पितृलोक प्राप्त गरेका छन् उनी सबैको श्राद्ध पनि गर्न सकिने दिन भएको हुनाले यसलाई महालय पर्व भनिन्छ। पितृहरूको निमित्त विशेष पर्वको रूपमा मानिन्छ र यहाँहरूले पनि यसलाई मनाउनु अति उत्तम हुन्छ। पितृहरूको आशीर्वाद प्राप्त यहाँहरूलाई सबैलाई हुन्छ। अस्तु।

यतिन्जेल प्रस्तुत थियो कार्यक्रम अर्चना। आजको यस आध्यात्मिक प्रस्तुति कार्यक्रम अर्चनामा श्रोताले सुन्नुभयो महालय तथा पितृ विसर्जन विषयमा एक आध्यात्मिक चिन्तन, जसलाई प्रस्तुत गर्नुभयो पण्डित केशव मिश्रा ज्यूले। साथमा सुन्नुभयो विभिन्न नेपाली अनि हिन्दी भजनहरू पनि। हवस्त श्रोता, आजको लागि भने यस आध्यात्मिक प्रस्तुतिको निर्धारित समय सीमा समाप्त भएकोले आगामी अङ्कहरूमा फेरि पनि यस्तै कार्यक्रमहरूलाई लिएर आउने नै छौँ। तितिन्जेललाई प्रस्तुता मनन तामाङ लगायत कार्यक्रम सञ्चालिका मन्जुलाई पनि आज्ञा दिनुहोस्। हजुरहरूको आजको दिन मङ्गलमय तथा सुखद रहोस् भन्दै अहिलेलाई बिदा चाहन्छौँ। हवस् त, नमस्कार।

दिल्ली केन्द्रका संस्कृत र हिन्दी समाचारपछिको समय हो। बिहानको ठिक 7:05 अनि 23 सेकेन्ड भइरहेको छ। तगन र अबको यो समय हो कार्यक्रम शुभ प्रभातको, जसमा हामीले लिएर आएका छौँ केही जानकारी अनि केही गीत सङ्गीत।

जानकारीमा आजको शब्द सेगमेन्टमा रहेको छ मादलबारे केही जानकारी, र जानकारी साथमा यहाँहरूले हामी सुनाउनेछौँ विविध स्वरमा केही नेपाली लोकगीतहरू पनि। त प्रथममा सुन्नुहोस् आजको शब्द सेगमेन्ट अन्तर्गत मादलबारे पहिलो चरणको जानकारी। हाम्रो अत्यन्तै लोकप्रिय वाद्य यन्त्र मादल खास गरिकन चाडपर्वहरू जस्तै दसैँ तिहार, विवाह उत्सवहरू, सांस्कृतिक कार्यक्रमहरू, देउसी भैलो आदिमा बजाइने गरिन्छ र यसको माध्यमबाट ससी गाइन्छ। यसको घिन्ताङमा दसैँ तिहारतिर मादली गीतले पाखा भित्ता र लेख बेसी घन्किँदाको आनन्दभूति नै बेग्लै हुँदछ। यसलाई बसेर उभेर या कम्मरमा भिरेर क्षैतिज स्थितिमा दुई हातहरूले एकैसाथ बजाइने गरिन्छ। श्रोतागण एउटा सुन्नुहोस् लोकगीत, त्यसपछि फेरि आउनेछौँ मादलबारे रहल जानकारीको साथमा। यो लोकगीत रहेको छ गायक पूर्ण कुमार राईको स्वरमा।

मदलको आकार प्रायःजसो बेलनाकार हुन्छ र यसका दुवैतिरका मुखको बिचमा खरी लगाइएको हुन्छ, जसले यसको आवाजमा सुरिलोपन आउने गर्दछ। मारुनी नाचमा पनि मादलको विशेषता महत्त्वपूर्ण हुन्छ। बलिउडमा पुगेका हाम्रो प्रसिद्ध सङ्गीतकारहरूले भारतीय चलचित्रहरूको कैयन गीतहरूमा मादलको सर्वोत्तम प्रयोग गरेर यो वाद्य यन्त्रलाई अन्तर्राष्ट्रिय स्तरमा ठूलो पहिचान दिलाएका छन्।

र यसरी आजको शब्द सेगमेन्टमा मादलबारे यो जानकारीको सँगसँगै अब यस कार्यक्रममा सुन्नुहोस् यो अन्तिम लोकगीत लोकगायिका हिरा वाइबाको स्वरमा।

अहिलेसम्म मेरो छ बिहानीको 7:15 अनि 30 सेकेन्ड। अहिले घरी हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ र यहाँहरूलाई यस प्रसारणमा हार्दिक स्वागत अभिवादन छ। सदागन हाम्रो यो नेपाली प्रसारण

रनको यात्रा अहिले बिहान 8 बजेर 45 मिनटसम्म रहनेछ। र अब सुन्नुहोस् यस प्रसारणमा केही नेपाली भजन। प्रथममा गायक अजनिस विश्वप्रसाद राई अनि गायिका भावना थापाको स्वरमा सुन्नुहोस् यो भजन।

अब के गायिका भावना थापा यस भजनमा पनि शब्द रहेको छ डाक्टर जस योञ्जन प्यासीको अनि सङ्गीत रहेको छ शान्ति ठटालको।

0: सुधागन, भजनको प्रसारणपछि अब सुन्नुहोस् समाचार।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार सारण मगरबाट सुन्नुहोस्। प्रथममा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले किशोरीहरूको स्वास्थ्य, पोषण अनि समग्र विकासमा अधिक ध्यान दिने आह्वान गर्नुभएको छ। रक्षा मन्त्री राजनाथ सिंहले हिजो नयाँ दिल्लीमा सोसाइटी अफ इन्डियन डिफेन्स म्यानुफ्याक्चर्सको च्याम्पियन्स अवार्ड समारोहलाई सम्बोधित गर्नुभयो। सत्तारूढ भारतीय जनता पार्टीले पश्चिम बंगाल विधानसभा अनि आसाम लोकसभा उपचुनावमा शानदार जित हासिल गरेको छ। निर्वाचन आयोगले मतदाता सूचीमा नाम सामेल गर्न आपत्ति

दर्ता गर्ने वा नाम हटाउनका लागि बढिने फर्म सेभेनको आवेदनहरूको संख्या सीमित गरेको छ अनि राज्यमा हिजो भएको दोस्रो टी ट्वेन्टी क्रिकेट म्याचमा वेस्ट इन्डिजले भारतलाई 6 विकेटले पराजित गरेको छ। अब समाचार विस्तारमा प्रधानमन्त्री नरेन्द्र मोदीले किशोरीहरूको स्वास्थ्य पोषण अनि समग्र विकासमा अधिक ध्यान दिने आह्वान गर्नुभएको छ। प्रधानमन्त्रीले हिजो नयाँ दिल्लीमा महिला अनि बाल विकास विभागको 2 दिनको राष्ट्रिय सम्मेलनको समापन सत्रको अध्यक्षता गर्नु क्रममा यस्तो बताउनु भएको हो। श्री मोदीले जनभागीदारीको महत्वमाथि जोड दिनुहुँदै भन्नुभयो, आँगनवाड़ी केन्द्रहरूलाई सामुदायिक भागीदारीको केन्द्रको रूपमा विकसित गरिनुपर्छ। उहाँले भन्नुभयो, आँगनवाड़ी केन्द्रहरूको वरिपरि रहने परिवारहरूले विशेष अवसरहरूमा नानीहरूका लागि पौष्टिक भोजन, खेलौना अनि स्थानीय आवश्यकता अनुरूप अन्य उपयोगी वस्तुहरू उपलब्ध गराउनका लागि प्रोत्साहित गरिनुपर्छ। महिला सुरक्षामाथि चर्चा गर्दै प्रधानमन्त्रीले नानीहरूका लागि उनीहरूको आयु अनुरूप सुरक्षा, गरिमा अनि सशक्तिकरणसित सम्बन्धित शिक्षण पाठ्यक्रम विकसित गर्ने सल्लाह दिनुभयो। उहाँले विभिन्न विभाग बीच समन्वित प्रयासहरूको माध्यमले निवारक उपायहरूको महत्वमा पनि बल दिनुभयो। प्रधानमन्त्रीले केन्द्र अनि राज्यबीच सहयोगको महत्वलाई पनि रेखाङ्कित गर्नुभयो। उहाँले सुझाव दिए अनुसार राज्य, जिल्ला तथा नगरपालिका अनि महानगरपालिका स्तरमा पनि चिन्तन शिविरहरूको आयोजन गरियोस् ताकि जमिनी स्तरमा प्राप्त अनुभवहरूको आदान प्रदान गर्न सकियोस्। प्रधानमन्त्रीले राज्यका महिला अनि बाल विकास विभागहरूसित स्वच्छता अभियानमा सक्रिय भागीदारीको आह्वान गर्नुभयो। उहाँले भन्नुभयो, असल स्वास्थ्य अनि पोषण स्वच्छताबाट सुरु हुने गर्छ। आँगनवाड़ी केन्द्र अनि वरिपरिका समुदाय स्वच्छता सम्बन्धी व्यवहारमा बदलावलाई बढ़ावा दिने महत्वपूर्ण माध्यम बन्न सक्नेछ। प्रधानमन्त्रीले भन्नुभयो, महिलाहरूलाई सशक्त बनाउनका लागि भोकल फर लोकल अनि एक जिल्ला एक उत्पाद जस्ता राष्ट्रिय योजनाहरूलाई बढ़ावा दिनपर्ने। श्री मोदीले भन्नुभयो, महिला समूह अनि सामुदायिक संस्थाहरू स्थानीय उत्पादहरूलाई मजबूत गर्न, आजीविकाको अवसरहरूमा सुधार गर्न अनि आर्थिक सशक्तिकरणलाई बढ़ावा दिनमा महत्वपूर्ण भूमिका निभाउन सक्नेछ। उहाँले विश्वविद्यालयहरूलाई यस्तो योजनाहरू अपनाउने अनि त्यस्तो सामाजिक प्रभावको अध्ययन गर्ने सुझाव दिनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभयो, आसामको नागाउँमा लोकसभा उपचुनाव अनि पश्चिम बंगालको नन्दीग्राम अनि रेजीनगर विधानसभा उपचुनावको परिणाम एकपल्ट फेरि भाजपा एनडीएको सुशासन एजेण्डा अनि जनताको जोडावलाई दर्शाएको छ। श्री मोदीले सोसियल मीडिया पोस्टमा विजयी भाजपा उम्मेद्वारहरूलाई बधाई दिनुभयो अनि पार्टी कार्यकर्ताहरूको कठोर मेहनतलाई सराहना गर्नुभयो। उहाँले एनडीए सहयोगी एआईएनआरसीलाई पुडुचेरीको तटान चाउरीबाट प्राप्त जितमा बधाई दिनुभयो। प्रधानमन्त्रीले भन्नुभयो, यो जनआदेशले पार्टीलाई अझ अधिक मजबुती प्रदान गर्नेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले जनसेवाको 25 वर्ष पूरा गर्नुभएको छ। राष्ट्र सेवाको संकल्प अनि जनसेवाको मन्त्रको साथ उहाँले आफ्नो यात्रा जारी राख्नुभएको छ। सुशासन अनि सेवाबाट प्रेरित भएर वर्ष 2047 विकसित भारतको लक्ष्य हासिल गर्न सरकार निरन्तर प्रयास गरिरहेको छ। समावेशी विकास अनि सामाजिक सशक्तिकरणको माध्यमले देशवासीको जीवनमा बदलाव आइरहेको छ। रक्षा मन्त्री राजनाथ सिंहले हिजो नयाँ दिल्लीमा सोसाइटी अफ इन्डियन डिफेन्स म्यानुफ्याक्चर को च्याम्पियन्स अवार्ड समारोहलाई सम्बोधित गर्नुभयो। उहाँले भन्नुभयो, भारत उन्नत सैन्य उपकरणहरूको एक विश्वसनीय निर्यातको रूपमा उदय भइरहेको छ। श्री राजनाथले भन्नुभयो, वर्तमान समयमा राष्ट्रिय सुरक्षाको परिभाषा बदलिएको छ। अब राष्ट्रिय सुरक्षा केवल सशस्त्र बलहरूको तागतबाट होइन तर रक्षा क्षेत्रमा आत्मनिर्भरताले पनि तय हुँदछ। रक्षा मन्त्रीले बताउनुभयो, वित्त वर्ष 2025-26 भारतको रक्षा निर्यात रेकर्ड 38,424 करोड रुपियाँसम्म पुगेको छ, जुन पछिल्लो वित्त वर्षको तुलनामा 60% भन्दा अधिकको वृद्धि हो। उहाँले भन्नुभयो, रक्षा सार्वजनिक क्षेत्रको उपक्रमहरूको कुल रक्षा निर्यातमा 54.84% योगदान रह्यो, जबकि निजी क्षेत्रको हिस्सेदारी 45.16% थियो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIN News Khorsang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। केन्द्र सरकारले 2015 महिला भ्रूण हत्या रोक्न, बालिकाको सुरक्षा र शिक्षा सुनिश्चित गर्न साथै बालिकाहरूको लागि सम्मान अवसरहरू प्रवर्तन

0: गर्न छोरी बचाओ छोरी पढाओ अभियान सुरु गरेको थियो। विगत एक दशकमा यो अभियान एक जन आन्दोलनमा परिणत भएको छ। सुन्नुहोस् हाम्रो संवाददाताको रिपोर्ट।
1: महिला भ्रूण हत्या, लैङ्गिक भेदभाव र बालिका शिक्षामा असमानता जस्ता चुनौतीहरूलाई सम्बोधन गर्न छोरी बचाओ छोरी पढाओ अभियान सुरु गरिएको थियो। यो अभियान बालिकाहरूको अस्तित्व, सुरक्षा, शिक्षा र समग्र विकासमा केन्द्रित छ। यसले बालिकाहरूप्रति सामाजिक दृष्टिकोणमा सकारात्मक परिवर्तनहरूलाई प्रोत्साहित गर्दै विद्यालय भर्ना, शिक्षाको निरन्तरता, सुरक्षित मातृत्व र महिनावारी स्वच्छतालाई पनि प्रवर्धन गर्दछ। यस अभियानले जागरूकता र सहभागितालाई सुदृढ पार्न विद्यालय, आँगनवाडी केन्द्र, स्वास्थ्य कर्मी, पञ्चायत र समुदायहरूलाई एकसाथ ल्याएको छ। उपलब्ध आँकडाहरू अनुसार जन्मको समयमा प्रति हजार केटाहरूको तुलनामा केटीहरूको संख्या 2014-15 918 बढेर 2023-24 929 पुगेको छ, जो उल्लेखनीय वृद्धि हो। सोही अवधिमा माध्यमिक तहमा केटीहरूको कुल भर्ना अनुपात 75.51% बढेर अहिले 80.2% पुगेको छ, जो रेकर्ड वृद्धि हो। संस्थागत प्रसूतिमा पनि 61% बढेर लगभग 98% पुगेको छ। विगत 10 बेटी बचाओ बेटी पढाओ सरकारी योजनाभन्दा बाहिर गएर प्रत्येक बालिकाको मर्यादा, शिक्षा र समान अवसरहरूलाई प्रवर्धन गर्ने शक्तिशाली सामाजिक आन्दोलनमा यो परिणत भएको छ। अशोक चौरसिया, आकाशवाणी समाचार, खरसाङ।
0: सत्तारूढ भारतीय जनता पार्टीले पश्चिम बंगाल विधानसभा अनि आसाम लोकसभा उपचुनावमा शानदार जित हासिल गरेको छ, जबकि तमिलनाडुमा दुई विधानसभा सीटहरूको उपचुनाव सत्तारूढ तमिलका वेट्री कजगम टिभीकेले जितेको छ। पुडुचेरीमा सत्तारूढ अल इण्डिया एनआर कांग्रेसले तटान चावरी विधानसभा सीट यथावत राखेको छ। तमिलनाडु, पश्चिम बंगाल अनि पुडुचेरीको 5 विधानसभा सीट अनि आसामको नागौ लोकसभा उपचुनावको लागि हिजो मतगणना भयो। यी 6 सीटहरूमा उपचुनाव मंगलबार भएको थियो। पश्चिम बंगालमा भाजपाले नन्दीग्राम अनि रेजीनगर दुवै विधानसभा सीटहरूमा भारी अन्तरले जित हासिल गरेको छ। पूर्वी मेदिनीपुर जिल्ला स्थित नन्दीग्राम विधानसभा सीटमा भाजपा उम्मेद्वार हसिरानी रथले कांग्रेस उम्मेद्वार मिलन प्रधानलाई 1,22,000 भन्दा अधिक भोटको रेकर्ड अन्तरले हराएको छ। निर्वाचन आयोगले मतदाता सूचीमा नाम सामेल गर्न आपत्ति दर्ता गर्ने वा नाम हटाउनका लागि भरिने फर्म 7 आवेदनहरूको संख्या सीमित गरेको छ। अब दावी अनि आपत्तिहरू दर्ता गराउने अवधि कुनै पनि मतदाता अधिकतम 10 आवेदन गर्न सकिनेछ। त्यही मतदाता सूचीको लगातार अद्यतन अवधि हरेक महिना अधिकतम 5 आवेदन जम्मा गर्न सकिनेछ। आयोगले यस सम्बन्धमा सबै राज्य अनि केन्द्रशासित प्रदेशहरूको मुख्य निर्वाचन अधिकारीहरूलाई पत्र लेखेको छ। राँचीमा हिजो दोस्रो T20 क्रिकेट म्याचमा वेस्ट इन्डिजले भारतलाई 6 विकेटले हराएर 5 म्याचको श्रृङ्खलामा 1-1 बराबरी गरेको छ। 250 रनको लक्ष्यलाई खेदो गर्दै वेस्ट इन्डिजले 1900 ओभरमा 4 विकेटमा 252 रन बनाए। कप्तान साई होपले 45 बलमा अभिजित 102 रन बनाए, जबकि शेरफिन रदरफोर्डले 37 बलमा 84 रनको पारी खेले। यसअघि ब्याटिङ गर्दै भारतले 20 ओभरमा 5 विकेटमा 249 रन बनाएको थियो। अब अन्त्यमा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले किशोरीहरूको स्वास्थ्य, पोषण अनि समग्र विकासमा अधिक ध्यान दिने आह्वान गर्नुभएको छ। रक्षा मन्त्री राजनाथ सिंहले हिजो नयाँ दिल्लीमा सोसाइटी अफ इन्डियन डिफेन्स म्यानुफ्याक्चर्सको च्याम्पियन्स अवार्ड समारोहलाई सम्बोधित गर्नुभयो। सत्तारूढ भारतीय जनता पार्टीले पश्चिम बंगाल विधानसभा अनि आसाम लोकसभा उपचुनावमा शानदार जित हासिल गरेको छ। निर्वाचन आयोगले मतदाता सूचीमा नाम सामेल गर्न आपत्ति दर्ता गर्ने वा नाम हटाउनका लागि बढिने फर्म 7 आवेदनहरूको संख्या सीमित गरेको छ। अनि राँचीमा हिजो भएको दोस्रो T20 क्रिकेट म्याचमा वेस्ट इन्डिजले भारतलाई 6 विकेटले पराजित गरेको छ। यसका साथै आकाशवाणीबाट समाचार पूरा भयो।

गायक पेमा लामा नेपाली आधुनिक गीत सङ्गीतको फाँटमा एउटा सशक्त स्वरको नाम। गायक पेमा लामासँग आज हामी नजिकिने भएका छौँ यो सङ्गीत प्रभाव कार्यक्रममा। उहाँको स्वरमा कलकल खोलाको प्रवाह छ अनि उहाँको भाव अभिव्यक्तिहरूमा हिमालको उच्चता छ। पेमा लामा एउटा विशाल नाम, एउटा विशाल स्वर, अनेकौँ गीतहरू उहाँको स्वरमा हामीले सुनिरहेका छौँ अनि सुन्ने पनि छौँ भविष्यका दिनहरूमा। त सुनौँ प्रथममा यो गीत गायक पेमा लामाको स्वरमा आजको सङ्गीत प्रभाव कार्यक्रमको पहिलो कोसेलीको रूपमा।

एउटा यस्तो कालो रात जहाँ जुन र ताराहरूको पनि अस्तित्व मेटिएको पाइन्छ, अनि त्यही रात मेरो जिन्दगी भनेर गायक भन्नुहुन्छ। तर यो जिन्दगीपछि सायद बिहानी पनि हुनसक्छ, रातपछि उज्यालो पनि आउन सक्छ।

इन्द्रनीको सात रङमा तिमी, फुलको सुगन्धमा तिमी, जुनको जुनेलीमा तिमी, बिहानीको उज्यालोमा तिमी, तिमी कहाँ कहाँ छैनौ, जहीँ तहीँ तिमी नै तिमी। गीतमा बाप व्यक्तिबाट उत्कृष्ट गायक पेमा लामाको। त सुन्नुहोस् अब अर्को गीत यहाँनिर।

त्यसो त यसरी आज हामी सङ्गीत प्रवाह कार्यक्रममा आकाशवाणीको नेपाली प्रसारण सेवा मार्फत गायक पेमा लामासँग जोडिएका छौँ। गायक पेमा लामाको स्वरप्रवाहमा हामी प्रभावित भइरहेका छौँ तथागन। र बहिया सुन्नुहोस्, कार्यक्रमको अन्तिम आधुनिक गीत गायक पेमा लामाको स्वरमा, यो गीत सँगसँगै हामी बिदा माग्छौँ यस कार्यक्रमबाट। अनि गीत कोन्तेपछि हामी लिएर आउनेछौँ समसामयिक समीक्षा। नमस्ते।

श्रोतागण नमस्कार, आकाशवाणी खरसाङको समसामयिक समीक्षा कार्यक्रममा तपाईँहरूलाई स्वागत छ। आज हामीले हालै नयाँ दिल्लीमा सम्पन्न भारत मोबाइल कङ्ग्रेस आइएमसी 2026का प्रमुख बिन्दुहरूबारे समीक्षा गर्नेछौ, जसले डिजिटल भारत प्रयासलाई ठूलो टेवा दिँदै प्रविधिको लोकतान्त्रिकरण अनि डिजिटल खाडललाई पूर्णमा अप्रत्याशित मदत प्रदान गरेको छ। आलेख हो आकाशवाणी समाचार विदेश सेवा डेस्कको अनि अनुवाद तथा वाचन अशोक चौरसियाको। श्रोतागण, प्रधानमन्त्री नरेन्द्र मोदीले गत बिहिबारको दिन नयाँ दिल्लीको यशोभूमिमा भारत मोबाइल कङ्ग्रेस आइएमसी 2026को दशौं संस्करणको उद्घाटन गर्नुभयो। यस भारत मोबाइल कङ्ग्रेसले प्रविधि क्षेत्रका वैश्विक नेतृत्वकर्ताहरू, नीति निर्माताहरू, उद्योग विशेषज्ञहरू र आविष्कारकहरूलाई एक मञ्चमा ल्यायो, जसमा देशको डिजिटल कनेक्टिभिटी र उदीयमान प्रविधिको दिशामा देशको प्रगतिको अनौठो प्रदर्शन गरिएको थियो। 7 अक्टोबरदेखि सुरु भएको यस 4 दिने कार्यक्रमले

अहिलेघरि हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ अनि यो समय हो बिहानको ठिक 8:30 अनि 22 सेकेन्ड भइरहेको।

0: बिरंगो संसार
1: सानो तिम्रो मायामा माता मरेछु।
0: अहिले एउटा यस्तो समय आएको छ कि अब हामीले कलिउडका चलचित्रहरूको निम्ति कथा कहानीहरू खोज्नलाई हलिउड र बलिउडतिर त्यति हेरिरहनै पर्दैन, किनकि आजको दिनमा हाम्रै वरिपरि पनि यस्ता धेरै कथाहरू घुमिरहेका छन्। यो भनाइ हो नेपाली चलचित्रकी प्रसिद्ध अभिनेत्री मिरुना मगरको। हालसम्ममा उनको स्वेटर, जारी, जारी दुई र मैझारो जस्ता लोकप्रिय चलचित्रहरू दिइसकेकी अनि सन् 2025 को राष्ट्रिय फिल्म पुरस्कार समेत जितिसकेकी यिनै अत्यन्तै विचित्र राम्री कलिउड अभिनेत्री मिरुना मगरकै वरिपरि घुम्नेछ आजको

0: हाम्रो कार्यक्रम रङ बिरङको संसार। यो अङ्कमा यहाँहरू सबै सम्पूर्ण श्रोताहरूमाझ सहयात्री म बिरेनको न्यानो स्वागत अभिवादन।
1: मलाई चिन्नुभयो? हाम्रो घरमा खाना खाएको बिर्सिनुभयो?
0: 18 जुलाई सन् 1994 विदेशी मुलुक हङकङमा जन्मिएकी मिरुना मगरलाई मिरुना लिसारा मगर भनेर पनि चिनिने गरिन्छ। त्यो बेला उनका पिता ब्रिटिस आर्मीका रोयल गोर्खा राइफल्समा कार्यरत थिए। 2-2.5 वर्षकी छँदा उनी आफ्नो परिवारसँग नेपालमा स्थित आफ्नो मूल घर धरान आइन्। तर फेरि त्यसको केही समयपछि मिरुनालाई युके लगियो र केही नै उनको स्कुली शिक्षा पनि पुरा भएको हो। तदुपरान्त एउटा लामो अन्तरालपछि सन् 2016 22 वर्षकी तरुणी मिरुना मगर पुनः आफ्नो देश नेपाल फर्किआइन्। यस प्रकार नेपाल आएपछि चाहिँ मिरुनाले यहाँ अभिनय सिक्ने अवसर पाएकी हुन्। आफू एउटा सम्पन्न र सम्भ्रान्त परिवारमा हुर्की बढेकी भए तापनि मिरुना सानैदेखि नै अत्यन्तै स्वाभिमानी थिइन् र उनले आफ्नो पकेट खर्चको निम्ति आमा बाबाले पैसा नमागेर बरु आफैले नै परिश्रम गरेर सानातिना अभिनय या मोडलिङ आदि गरेर अर्जन गरेकी रकमले आफ्नो खाँचो टार्ने गर्थिन्। कालान्तरमा गएर लक्की स्टारको ट्याग लागेको मिरुनाले तर आफ्नो स्ट्रगलका समयहरूमा आफैलाई सबैभन्दा अनलक्की ठान्दथिन्। यसरी एक प्रकारको मनोवैज्ञानिक दबावमा परिरहेकी बेला हठात आफू समक्ष एउटा ठूलो चलचित्रको अफर आउँदा मिरुना त्यसलाई स्वीकार्नको निम्ति तत्कालै मानसिक रूपले तयार हुन सकिरहेकी थिइनन्। यस्तोमा छोरीको मनोबल बढाउनको निम्ति आमा बाबाले तिमीले अवश्य नै गर्न सक्नेछौ मिरुना, कोसिस त गरिहेर भनेर हौसला दिएपछि मात्रै बल्ल त्यो अफर स्वीकारेकी बताउँछिन् मिरुना। यस प्रकार आफू 24 वर्षकी छँदा उनले आफ्नो पहिलो सफल चलचित्र लाल पूर्जाबाट सिने जगतमा डेब्यू गरेकी हुन्।
1: अनि तिमीहरूको झगडा मिलाउन पाए मलाई पनि त राम्रो लाग्थ्यो नि।
2: डेरी खोल्ने के गर्नु, तिमी फर्केर गइहाल्छौ लन्डन।
1: कस्तो बुद्धि तिमी त, डेरी खोल्यो भने मलाई फेरि यता आउने बहाना त हुन्छ।
0: यो कुरो सन् 2018 हो। लाल पूर्जाको अपार सफलतापछि चाहिँ मिरुना मनोवैज्ञानिक दबावबाट केही बाहिरिन् र त्यसपछि ए मैले पनि गर्न सक्दिरहेछु भन्ने जतिको आत्मविश्वास आउँदा उनले लग्गा लगी त्यही साल नै अर्को सफल चलचित्र रोजमा पनि अत्यन्तै राम्रो अभिनय गरिन्। त्यसपछि आयो सन् 2019। यो साल पनि मिरुना लगातार साइनो र चच हुई जस्ता चर्चित चलचित्रहरूमा देखा परिन्।
3: साँचो मनले खोजे जे पनि पाइन्छ अरे। चाहेको मान्छे पनि।
0: यी चलचित्रहरूमा उनले आलोचकहरूबाट केही नकारात्मक समीक्षाहरू झेल्न परे तापनि तर त्यही आलोचनाले गर्दा नै सिनेमा घरमा दर्शकहरूको भिड दुई गुणा बढ्न भएकोले अभिनेत्री मिरुना मगर नेपाली सिने संसारमा रातारात चर्चाको शिखरमा उल्किन पुगिन्। त्यहाँदेखि यता चाहिँ मिरुनाले फेरि पछिल्लोतिर फर्किएर हेर्नै परेन। यसबीच 2020 र 2021 वर्षहरू सारा संसार COVID-19 चपेटामा पर्न गएको कारण हलिउडमा पनि त्यस्तो हलचल देखिएन। तर त्यसको लगत्तै पछि सन् 2022 प्रदर्शित मिरुना मगरको चलचित्र कबड्डी 4 फाइनल म्याचले चाहिँ हलिउड चलचित्रका पर्दाहरूमा आगो सल्काइदियो।
4: मेरो पढाइ सोध्नु आएको कि अरू केही काम पनि थियो?
3: यो छुट्टीमा घर जाउँ कि भनेर सर। हजुर पनि जानुहुन्थ्यो कि मसँगै? मलाई साथी पनि हुन्थ्यो।
4: लौ
3: आफ्नो ससुराली जाने बाटो चिनिराख्नु परेन।
0: यो एउटा सर्वकालिक ब्लकबास्टर साबित भयो जसले सर्वाधिक कमाईका अहिलेसम्मका सबै रेकर्डहरू तोडिदियो। अब कलिउडमा यो मिरुना मगर नामक आँधीलाई कसैले पनि रोक्न सकेनन्। यस्तैमा 2023 रिलिज हुन पुगेको उनको अर्को चलचित्र जारीले पनि जबरजस्त व्यावसायिक सफलता हासिल गर्यो। त्यही समयहरूतिरै 28-30 अप्रेल सन् 2023 बीच आयोजित 12 नेपाल युरोपीय सङ्घ फिल्म महोत्सवमा मिरुना मगरलाई ब्रान्ड एम्बासेडर समेत चुनिएको थियो। यिनै चर्चित अभिनेत्री मिरुना मगरले सन् 2023 नाङ्गो गाउँ, 2024 रङ्गोली मनसारा

0: का योजनाहरू के छन् भन्ने प्रश्नको उत्तरमा मिरुना सहज भावमा यसो भन्ने गर्छिन्, म जीवनलाई त्यति टाढोसम्म सोच्ने मान्छे होइन, यसैले मेरा भविष्यका लामा योजनाहरू त्यति छैनन्, तर म आज या अहिलेलाई नै धेरै महत्त्व दिने गर्दछु। आफ्नो जीवनकालका अधिकांश समयहरू हङकङ, युके आदि विदेशी भूभागहरूतिरै बिताए तापनि मिरुनाको नेपाली अत्यन्तै राम्रो छ र उनी आफ्नो मातृभाषा नेपालीमा दक्षतापूर्वक धाराप्रवाह बोल्न सक्छिन्। यसबारे मिरुना यसो भन्छिन्, यसो त मलाई आफ्नो मनको भाव झट्ट व्यक्त गर्न अङ्ग्रेजी भाषा नै बढी सहज लाग्छ, तर आमा बाबाले चाहिँ मलाई आफ्नै नेपाली भाषा नै बोल्नमा धेर जोड दिनुहुन्छ।
1: यो चाहिँ मैले श्रेय चाहिँ सबै मेरो आमा बाबालाई दिनुपर्छ, किनकि बेलायतमा बसिराख्दा कस्तो हुन्थ्यो भने मलाई अहिले पनि त्यस्तै हुन्छ, मेरो भावनाहरू व्यक्त गर्नु पर्यो या मलाई लागेको कुराहरू भन्नु पर्यो भने चाहिँ अङ्ग्रेजीमै मलाई सजिलो हुन्छ, तर बेलायतमा घरमा चाहिँ हामीलाई अङ्ग्रेजी बोल्न चाहिँ निषेध थियो। निषेध कस्तो तरिकाले भन्दाखेरि अलिकति छट्ट बोलिराख्दा चाहिँ हुने, तर केही कुरा अलि मैले लामो बेर बोल्यो भने चाहिँ मलाई मम्मीले बाबाले ल फेरि नेपालीमा भन त्यसलाई, प्रयास गर, आएन भने पनि प्रयास गर भन्नुहुन्थ्यो।
0: यस्तोमा यिनै ठुलो ख्याति कमाइसकेकी प्रतिभाशाली अभिनेत्री मिरुना मगरको निम्ति यी चारवटा स साह्रै सुहाउँदिला छन्। ती हुन् सुन्दर, सुशील, शालीन र संस्कारयुक्त।
2: लोकन्दी त राम्री नि
3: फुलमा लाउ कि जिउमा लाउ भन्दा रहेछ।
2: अनि आफूले के भन्यो नि?
3: पालामै त हान कि
2: लाटा, त्यति सिक पनि आउँदैन कि? हाँस खेल रमाइलोको लागि हो भने फुलमाया, सँगै मर्ने बाँच्ने माया हो भने जिउ माया।
0: यसरी आजको रङ बिरङको संसारको यस अङ्कमा हामीले चर्चा गर्यौँ लोकप्रिय अभिनेत्री मिरुना मगरबारे। आफ्नो मत अवश्य जाहेर गर्नुहुनेछ भन्ने आशा साथै अब कार्यक्रमबाट प्रस्तोता लेखनाथ राईको साथमा सायत्री म वीरेन पनि ओझेल पर्दछु। नमस्ते।
4: ल अब हामी जान्छौँ, तपाईँसँगको यात्रा रमाइलो भयो, थ्याङ्क यू।
5: अझै केही दिन बस्नुभयो हुन्थ्यो नि, मलाई त हजुरसँगै भुल्न मन लाग्छ।

र यसरी आजको रङ बिरङको संसारपछि आउनु सोधा अब सुनौ लोक गायक आरसी मिजारको स्वरमा यो मादरी गीतलाई।

आरसी मिजारको स्वरमा रहेको यो मादले गीतपछिको समय श्रोतागण बिहानको ठिक 8:45 अनि 12 सेकेन्ड भइरहेको र अबको यो समयमा हामीले लिइरहेका छौँ योजना अनि केही सुमधुर हिन्दी चलचित्रका गीतहरू। राजाको योजनाको विषय रहेको छ सेवा सङ्कल्प अभियान आयुष्मान भारत। तर यो विषयभन्दा पहिला यहाँनिर छौँ अर्को एउटा गीत हिन्दी चलचित्रबाट जोडिएको छ, चलचित्र कसुर को गीत अलका याग्निक अनि उदित नारायणको स्वरमा, गीतमा बोल समीरको अनि धुन नदिम श्रवणको छ। यो गीतपछि हामी चर्चा गर्नेछौँ सेवा सङ्कल्प अभियान आयुष्मान भारतबारे आजको योजनाको विषयको साथमा।

0: तथा यो गीतपछि अब आउनु सुनौ 9 बजेको प्रमुख समाचार।
1: यो आकाशवाणी हो, अब सुन्नुहोस् बिहान 9 बजेको मुख्य समाचार। उपराष्ट्रपति सीबी राधाकृष्णन आज झारखण्डको देवघरको भ्रमणमा रहनुहुनेछ। भ्रमण अधि उहाँ अखिल भारतीय आयुर्विज्ञान संस्थान एम्स देवघरको दोस्रो दीक्षान्त समारोहमा सामेल हुनुहुनेछ। उत्तर प्रदेश सरकारले जेवर स्थित नोएडा अन्तर्राष्ट्रिय हवाई अड्डाको नाम परिवर्तन गरी नरेन्द्र मोदी अन्तर्राष्ट्रिय हवाई अड्डा नोएडा जेवर गर्ने निर्णय गरेको छ। भारतले पाकिस्तानलाई चेतावनी दिएको छ कि भारत परमाणु धम्कीहरूसित डराउने छैन अनि कुनै पनि आतंकवादी हमलाको कठोर जवाब दिनेछ। उत्तर प्रदेशमा राज्यसभा चुनावको सबै 10 उम्मेद्वार निर्विरोध निर्वाचित भएका छन्, जसमा भारतीय जनता पार्टीका 8 अनि समाजवादी पार्टीका 2 उम्मेद्वार सामेल छन्। विदेश मन्त्री डाक्टर एस जयशंकरले हिजो अदिम अबाबामा इथियोपियाका प्रधानमन्त्री अबी अहमद अलीसित भेट गर्नुभयो अनि प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट उहाँलाई शुभकामना दिनुभयो। केन्द्रीय मन्त्री सर्वानन्द सोनोवालले पुष्टि गर्नुभएको छ कि संयुक्त अरब इमिरातको सारजा बन्दरगाहमा हिजो पानामाको ध्वज भएको काँचो तेलको ट्याङ्करमा ड्रोन हमलामा सबै 22 भारतीय नागरिकहरू सबै भारतीय नाविकहरू सुरक्षित छन्। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प अनि रुसका राष्ट्रपति भ्लादिमिर पुतिन बीच भएको बातचितपछि अमेरिकाले 7 अप्रेल 2027 रुसको डिजल इन्धनको बिक्री अनि आयातमा लागेको प्रतिबन्धहरूलाई स्थायी रूपले हटाएको छ। सञ्चार मन्त्री ज्योतिरादित्य सिन्धियाले भन्नुभयो, भारतले कुनै पनि क्षेत्रमा एकाधिकारको अनुमति दिने छैन। संयुक्त अरब इमिरात युएईको जाँचमा खुलासा भएको छ कि फ्लाइट दुबईको घटनामा ओमानका सहपाइलटद्वारा सुनिश्चित तरिकाले आतंकवादी षड्यन्त्रको गरेको थियो। मौसम विभागले केरलम, माहे, तामिलनाडु, पुडुचेरी र कराईकलमा आज भारी वर्षाको सम्भावना व्यक्त गरेको छ। अहिले सुन्दै हुनुहुन्थ्यो मुख्य समाचार पुरा भयो। अब अघिल्लो समाचार अहिले 9:25 प्रादेशिक समाचार लिएर आउनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणीलाई।

9 बजेको प्रमुख समाचारपछि श्रोतागण अब आउनुहोस् सुनौ केही हिन्दी गजल। प्रथममा सुन्नुहोस् लता मङ्गेशकरको स्वरमा यो गजल।

0: यसरी हिन्दी गजलको कार्यक्रमपछि अब हामी रिले गरिरहेछौँ कोलकाता केन्द्रको बङ्गला समाचार, जसको लगतैपछि यस केन्द्रको प्रादेशिक समाचार सुनिनेछौँ 9:25
1: গানে গানে পর্যন্তই এখন খবর।

0: 75,000 भन्दा अधिक भोटले हराए। राज्यमा लामो समयदेखि बाधित छात्र संसद चुनावलाई पुनः सुरु गर्ने घोषणा मुख्यमन्त्री सुवेन्द्र अधिकारीले गर्नुभएको छ। हिजो आरजीकर मेडिकल कलेजमा संघ परिवारको छात्र संगठन अखिल भारतीय विद्यार्थी परिषद एबीभीपीद्वारा आयोजित मेडिकल छात्रहरूको अखिल भारतीय सम्मेलनमा मुख्यमन्त्री सामेल हुनुभयो। यसै मञ्चबाट उहाँले यो स्पष्ट गर्नुभयो, पछिल्लो तृणमूल सरकार अवधि लामो समयदेखि बन्द भएको कलेज अनि विश्वविद्यालयको छात्र संघ चुनाव राज्य सरकारले अब फेरि बहाल गर्नेछ। सिलगढीको कावाखालीमा रहेको विश्व बङ्गला शिल्पी हाटको नाम परिवर्तन हुने संकेत देखिएको छ। सूक्ष्म सेना तथा मझौला उद्यम तथा कपडा उद्योग राज्यमन्त्री दीपक बर्मनले हिजो शिल्पी हाटको निरीक्षण गरेर यसको पुनरुद्धारमा जोड दिनुभयो। अहिले नाम परिवर्तन गर्नुभन्दा पनि यो हाट पुनः सुरु गर्नु बढी महत्त्वपूर्ण रहेको उहाँले बताउनुभयो। विभागीय अधिकारीहरूसँग निरीक्षणको क्रममा मन्त्रीले शिल्पी हाटको वर्तमान अवस्था र पूर्वाधारको बारेमा जानकारी लिनुभयो। दार्जिलिङ पहाड तराई र डुवर्सको दीर्घकालीन समस्याको स्थायी समाधान छुट्टै राज्य गठनबाट मात्र सम्भव हुने गोर्खाल्यान्ड एपेक्स कमिटीले स्पष्ट पारेको छ। दार्जिलिङमा केन्द्र र राज्य सरकारका प्रतिनिधिहरूसँगको भेटवार्तामा कमिटीले आफ्नो पुरानो मागलाई पुनः दोहोऱ्याउँदै छुट्टै राज्य गठन हुनुपर्ने माग राखेको छ। दार्जिलिङ पहाड तराई र डुवर्सको स्थायी समाधान खोज्न सरकारले नियुक्त गरेका इन्टरलोकेटर पङ्कज कुमार सिंह तथा उहाँको टोलीसँग गोर्खाल्यान्ड एपेक्स कमिटीका प्रतिनिधिले हिजो स्थानीय एक होटलमा भेटवार्ता गरेर भेटवार्तामा केन्द्रीय गृह मन्त्रालयका सहसचिव अरविन्द खेर र राज्यकी गृह सचिव संयुक्त सरकार पनि सहभागी थिए। लगभग 45 मिनट भन्दा लामो समयसम्म चलेको भेटवार्तापछि गोर्खाल्यान्ड एपेक्स कमिटीका सदस्य डाक्टर महेन्द्र पी लामाले पहाड तराई र डुवर्सका सबै दीर्घकालीन समस्याको समाधान छुट्टै राज्य गठनबाट मात्र सम्भव हुने कुरा टोली समक्ष स्पष्ट रूपमा राखेको बताउनु भएको छ। रोटरी क्लब अफ दार्जिलिङ शिक्षाको क्षेत्रमा योगदान पुर्याउँदै विद्यार्थीहरूको जीवनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने 75 वर्ष माथिका 11 जना वरिष्ठ शिक्षक सम्मान गरेको छ। खरसाङमा हिजोदेखि एमएलए कप अन्तर्वार्ड फुटबल प्रतियोगिता सुरु भएको छ। प्रतियोगिताको उद्घाटन म्याचमा हिजो वार्ड नम्बर 7 वार्ड नम्बर 17 पेनल्टी सुट आउटमा 5-4 गोलको अन्तरले पराजित गरे विजय सुरुवात गरेको छ। खरसाङको मन्टिभिट खेल मैदानमा हिल फुटबल एकाडेमीको आयोजना भइरहेको प्रतियोगिताको पहिलो म्याचमा वार्ड नम्बर 7 र वार्ड नम्बर 17 प्रतिस्पर्धा भएको थियो। उत्कृष्ट प्रदर्शनको लागि गोलकिपर सूर्य प्रसादलाई उत्कृष्ट खेलाडी घोषित गर्दै ट्रफी प्रदान गरियो। यस म्याचमा खरसाङ खण्ड विकास अधिकारी कौशिक चक्रवर्ती प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो। गोर्खा दुःख निवारक सम्मेलनको आयोजना भइरहेको 62 वार्षिक नेपाली सङ्गीत प्रतियोगिता सर्सी 2026 सेमिफाइनल राउन्ड सम्पन्न भएको छ। सेमिफाइनलबाट तिन्जी डोमा शेर्पा, शुभकृति मुखिया, अतिरिक्त थापा, देव मङ्गती, आकृति शङ्कर र साधना छेत्री फाइनलको लागि छनौट भएका छन्। अहिले सुन्दै हुनुहुन्थ्यो प्रादेशिक समाचार पुरा भयो। अब अहिले 10 बजे मुख्य समाचार लिएर आउने नै छौँ। सुन्दै गर्नुहोस् आकाशवाणीलाई।
1: नमस्कार श्रोता, कार्यक्रम प्रसारणको क्रममा अब प्रस्तुत छ रेडियो रङ्गमञ्च अन्तर्गत नाटक बन्ने हाम्रो धन। प्रस्तुता योजना मोहरा, नाटककार अनि प्रस्तुतिकरण सहयोगी विनिता लामा। त सुनौ नाटक बन्ने हाम्रो धन।
2: आमा चाहिँ यो मान्छे कता गयो? मलाई जङ्गल जान ढिलो भइसक्यो। कान्छी औ कान्छी,
3: के भयो? म यहाँ गाई गोठमा छु हौ, के भयो?
2: खै खाजा खाउन भनेको हौ, तिमी चाहिँ के गरिबस्छौ यहाँ? मलाई ढिलो भइसक्यो।
3: अब के गरिबस्नु र? त्यहाँ गाई भोकले कराएको कराएकै भएर घाँस दिन गएको थिएँ नि।
2: ठिक छ, लु अब मलाई खाजा दिइहाल, ढिलो भइसक्यो हौ। बेलामै जङ्गल गएन भने फर्किँदा घामले भुतुक्कै पार्छ। खाजामा चाहिँ के छ हौ आज?
3: मकै छ।
2: फेरि मकै? मकै खाँदा खाँदा मेरो त बिहान दुखिसक्यो हौ।
3: अब के गर्छौ, मकैको सिजन छ, मकै नै खानुपर्छ। गाउँ बस्तीमा त जे सिजन छ, जे फल्छ त्यही खानुपर्छ।
2: खै ल्याऊ न त, त्यो नुनको चियामा भिजाएर ल्याऊ त।
3: हुन्छ, एकछिन है, लिनुहोस् लिनुहोस्
2: मकै। नानीको स्कुल लाग्छ होइन कान्छी आज?
3: लाग्छ त।
2: नानीले पनि मकै नै खाएको खाएकै छ होला हौ बिचाराले।
3: बिचारा किन? त्यो त मकै भनेपछि हुरुक्कै हुन्छ।
2: कान्छी भएछ भने मकैको पिठो बनाऊ है, यसो जाँतोमा पिसेर।
3: किन? मकैको ढेँडो खानु मन लागे जस्तो छ नि।
2: मकैको ढेँडो खानु मन लागिरहेको छ। भएछ भने म भरे जङ्गलबाट टिम्बु

0: लिएर आउँछु अनि त्यसको अचारसित खानु पर्छ नि।
1: हुन्छ, म पिठो बनाइराख्छु नि। ल
0: ल ल ल त म जानु पर्यो है, आज भोलि त जङ्गल जानु पनि डर सरी छ।
1: किन नि?
0: चौकीदारहरू छप छप हिँडिरहेको हुन्छ।
1: अलिक होसियार पुऱ्याएर काम गर्नुहोस् है।
0: ल ल म गएँ, तिमी नानीलाई स्कुल पुर्याउनु जान्छौ होइन?
1: हजुर। ए त्यसो भन्दा नानी, ए नानी सृजना।
2: हजुर आमा।
1: कता छस?
2: आमा बिरालुसित खेल्दैछु।
1: त पनि स्कुल जाने बेलामा बिरालुसित खेल्दैछस्? आइज छिटो छिटो आइज, म केस बाँधिदिइहाल्छु।
2: हुन्छ आमा आए। खुसी बस ल, भोलि खेल्नुपर्छ नि ल। बाई बाई खुसी।
1: बिरालुसित नखेल भनेको ट्याक्कै सुन्दैन हो, छिट्टो आइज, काहीँ पनि लिएर आइज। त कहिले यता? आज टेस्टहरू छ कि छैन?
2: छ त।
1: के को टेस्ट छ नानी?
2: पर्यावरण दिवसको।
1: अनि मलाई त भनिनुहोस् त।
2: तपाईँ त घरको काम मात्र गरिबस्नुहुन्छ,
1: अन्त त्यो के लेख्नु सक्छस्?
2: मैले फोनबाट नै सिकिसके।
1: मेरो छोरी कति ज्ञानी।
2: आमा हामीले वन जङ्गल नाश गर्नु हुँदैन नि।
1: हो हुँदैन,
2: वन जङ्गलबाट नै हामीले शुद्ध हावा लिन्छौ। यदि जङ्गलहरू मासियो भने हामीहरूलाई पनि बाँच्नु गाह्रो हुन्छ नि आमा।
1: निकै पो सिकेछस् त।
2: हजुर, आज म कक्षामा पर्यावरण दिवस माथि राम्रो निबन्ध लेखेर प्रथम हुनेछु, हेर्नुहोस् ल आमा।
1: त फर्स्ट भइस भने म तलाई एउटा चिज दिन्छु ल।
2: के दिनुहुन्छ आमा भन्नुहोस् न?
1: त्यो चाहिँ अहिले भन्नु हुँदैन।
2: आमा पनि कस्तो छ हौ। आमा अर्को कुरा, वन जङ्गल नाश गर्यो भने पहिरो पनि जान्छ है, अनि पिउने पानीको पनि कमी हुन्छ अरे है।
1: रे बाप, यसलाई त फोनले धेरै कुरा पो सिकाएछ।
2: आया आया बिस्तारै गर्नुहोस् न आमा, दुख्दैछ।
1: भयो भयो, ए सक्यो त, अब स्कुल जाउँ, ब्याग लिएर आइज भित्रबाट।
2: हुन्छ आमा। आमा बाबा कहाँ जानुभयो? भित्र त हुनुहुन्न त।
1: जङ्गल जानु भएको छ।
2: आमा अब बाबालाई दाउरा काट्न नदिनुहोस् ल।
1: नानी तेरो बाउले त्यति गरेन भने हाम्रो घरको चुला नै जल्दैन।
2: अरू काम गरे हुन्छ त।
1: तैले चाहिँ घरको चुला पनि जल्नु नदिने रहेछस्।
2: जेसुकै भन्नुहोस्, म चाहिँ यो काम गर्नु दिदिनँ बाबालाई।
1: ओहो बेसी बाठी हुनु पर्दैन, हिँड स्कुल हिँड छिटो, ढिलो भइसक्यो।
2: हुन्छ आमाज्यू। आमा भरे मलाई लिनु आउनुहुन्छ नि, त्यति बेला नि राम्रो मिठाई किनिदिनुहोस् ल।
1: यसलाई त कति बात पनि आएको हौ, म त छक्क पर्छु।
2: आज त मेरो साथीहरू पनि गइसकेछौ, कसैलाई पनि भेटिनौ।
1: ल अब तिम्रो स्कुल पनि आइपुग्यो, लो यो ब्याग अनि बिस्तारो जानु है ल।
2: हुन्छ आमा, बाई बाई आमा।
1: बाई बाई नानु।
3: साइला, ओ साइला भाइ कता छौ?
0: को हौ? पर्खाए आउँदैछु है। बिर्खे दाई तपाईँ?
3: ओ म नै हो।
0: अनि कति कामले पार्नु भयो हो बिर्खे दाई?
3: कुरा के हो भने भोलि मेरो खेतमा धान रोपाई छ, सबैलाई सहयोग माग्दै हिँडेको नि, तिमी पनि आउनुपर्छ है। आउँछौ होइन?
0: म आउँछु नि हो, किन नआउनु? हाम्रो बिर्खे दाईको धान रोपाइमा पनि नआउनु?
3: त्यसो हो भने मैले बिहान 10 बजीको समय राखेको छु है, आउनु ल।
0: हुन्छ हुन्छ हुन्छ बिर्खे दाई, हुन्छ।
3: खानाको व्यवस्था छ, घरबाट ल्याउनु पर्दैन है, बुझ्यौ साइला?
0: हुन्छ दाई हुन्छ।
3: ल त्यसो भए त म लागे घरतिर।
0: हुन्छ हुन्छ बिर्खे दाई हुन्छ। कान्छी औ कान्छी।
1: हजुर।
0: भोलि बिर्खे दाईले बोलाउनु भएको छ है।
1: किन?
0: धान रोपाईको लागि अरे हौ।
1: धान पाकेपछि मिठो धानको चामल खान पाइने भयो।
0: त्यही त, बिर्खे दाईको जमिन पनि कम्ती ठुलो त छैन हौ, धान तन्नै हुन्छ, आधा बेच्छ आधा घरमा चलाउनु राख्छ। यो पालि चाहिँ म बिर्खे दाईलाई चामल अलिक धेरै माग्नु पर्यो हौ।
1: माग न त, दाईको हात ठुलो छ, मनकारी दाजु हुनुहुन्छ।
0: त्यो सृजना कहाँ छ?
1: ऊ घर पछाडि बिरालुसित खेल्दैछ।
0: यो केटी पनि कति बिरालोसित मात्रै खेलेको हौ।
1: खै त, नखेला भनेको सुने पो, साँझ परिसक्यो, अब म त्यसलाई बोलाउँछु।
0: बोलाऊ बोलाऊ, छोरी चेलीलाई घर बाहिर बेसी बस्नु दिनु हुँदैन, जमाना राम्रो छैन है आजकल।
1: सृजना, ए सृजना।
2: हजुर आमा।

0: औ कान्छी, त्यो परको सडक त पहिरोले लगेछ नि हौ।
1: ए हो, अब त्यो सडक मात्र होइन, कुन दिन गाउँ नै लान्छ होला हौ।
0: तिमी चाहिँ किन बिहान बिहान यस्तो लोदर बोलेको हौ?
1: अनि के त, मान्छेहरूले रुखहरू काटेर जङ्गल नै चिन्डे बनाइसकेको छ।
0: अब त्यसो भनेर पनि भएर आफ्नै घरको मान्छे रुख काटेर दाउरा बेच्ने गर्छन्। गाउँ घरमा अरू काम धन्दा भए पो गर्नु, यो पापी पेटको लागि रुख काट्नु हुँदैन भनेर जान्दा जान्दै पनि काट्ने पर्ने हुन्छ। कान्छी, खाजा तयार भयो?
1: हजुर भयो त।
0: के छ हौ खाजामा?
1: कोदोको रोटी र चिन्डेको अचार।
0: मेरो मन पर्दो खाजा पो रहेछ त आज त।
1: लु लिनुहोस् तपाईँको मन पर्दो खाजा।
0: कस्तो मिठो भएको छ हौ, हामी त यस्तो अर्ग्यानिक कोदोको रोटी खान पाउँछौँ। बिचारा सरकारहरू यस्तो अर्ग्यानिक खाना खोजिरहेका हुन्छन्।
1: त्यही त, आज त बिर्खे दाईको खेतमा जानुहुन्छ नि?
0: अहिले समय छ, भर्खर 8 बज्यो। गाईको लागि एक डोको घाँस लिएर आइहाल्नु पर्यो हौ।
1: होइन, घाँस लिएर आउँदा ढिलो हुँदैन खेतमा जानु?
0: हुँदैन हुँदैन, म यहाँ छेवैबाट ल्याइहाल्छु नि घाँस त।
1: हुन्छ हुन्छ।
0: कान्छी, लु यहाँ घाँस ल्याइदिएको छु, अब म खेतमा जान्छु है।
1: हुन्छ हुन्छ, खाजा खाएर जानुहोस् न।
0: ल ल। अरे अरे, विशाल भाइ, कुसुम बहिनी, तिमीहरू के कुरामा हाँस्दैछौ हो यति मजाले? कति मिठो गरी पो हाँस्यौ त हौ।
2: त्यतिकै हो साइला दाई।
0: ठिक छ ठिक छ ठिक, यसरी हाँसेको राम्रो लाग्छ मलाई पनि।
2: अनि साइला दाई कतातिर लाग्नु भयो?
0: आज धान रोपाइ छ नि बिर्के दाईको खेतमा, त्यतैतिर लागेको हो भाइ।
2: त्यहाँ त मलाई पनि बोलाउनु भएको थियो, कुसुमले गर्दा बिर्सेछ
3: कि। अरे, मैले भुलाए कि आफै भुलेको? मलाई दोष लगाउनु लाज लाग्दैन?
2: ठट्टा गरेको, नरिसाउ न।
3: अनि अर्कालाई दोस्याउँदा रिस उठ्दैन त?
0: त्यही त है कुसुम बहिनी, यस्तो सोझी बहिनीलाई बेसी रिस नउठाउनुहोस् है भाइ।
2: अब साइला दाई पनि कुसुमलाई उक्साउनुहुन्छ। कुसुम, न त गाग्री पानी थापिदेऊ।
3: किन, म चाहिँ तपाईँको पानी थाप्नु? आफै थाप्नुहोस् न, बेसी काम नअराइरहनुहोस् है रिस उठेको बेलामा।
2: सरी सरी सरी कुसुम, खै छोड न त, म आफै पानी थाप्छु।
3: ल ल ल।
0: विशाल भाइ, तपाईँ आउँदै गर्नुहोस् है ल, म चाहिँ गएँ है। अनि तिमीहरू दुईजना चाहिँ बेसी नबाजी बस्छ है यहाँ बसेर।
3: हुन्छ हुन्छ
2: हुन्छ साइला दाई, बिर्के दाईले सोध्नु भयो भने आउँदैछ भनिदिनुहोस् है।
0: हुन्छ भाइ हुन्छ।
4: लु हे, लेर गाउँले दाजुभाइहरू, धान रोपाइको काम पनि सक्यो, अब खाना खानु आउनुहोस् है सबैजना।
0: हुन्छ बिर्के दाई, हुन्छ, म यो हात खुट्टा पखालिहाल्छु है। विशाल भाइ आउनुहोस् है, बिर्के दाईले खाना खानु बोलाउँदै हुनुहुन्छ।
2: ल ल आउँदैछु, भोक पनि गजबले लाग्यो, अब यो भोको बुढीले कम्ता त खान्छ होला।
0: त्यही त, बिर्के दाई खाजामा चाहिँ के छ हो आज?
4: खाजा होइन खाना, खानामा कालो धानको भात, सेसमको दाल, गुन्द्रुकको अचार अनि मही।
2: आहा, मेरो मनपर्ने खाना पो ल्याउनु भएछ दाइले। सेसमको दाल उस्तै मनपर्छ, गुन्द्रुक त कुरै नगरेको हुन्छ, यस्तो चर्को घाम लागेको बेला गुन्द्रुक, आहा मजा आउने भयो।
0: बिर्खे दाई, मलाई त्यो मही दिइहाल्नुहोस् त, पुरा गरम लागिसक्यो मलाई त।
4: पर्ख है साइला, न मही ठुलो सिल्भरको मगमा दिए, मजाले खाऊ। लु है केटाहरू, खानाहरू आफै थप्दै खाऊ, जोर मेहनत गरेको छौ, भोक पनि जोरले लागेको होला, मजाले खाऊ। मेहनत पनि गर्नुपर्छ, खाना पनि मजाले खानुपर्छ।
0: विशाल भाइ, एकछिन यता आऊ त मेरो छेउमा।
2: हजुर आए।
0: तिमीलाई एउटा कुरा सोध्नु थियो हौ।
2: के कुरा दाई?
0: अघि बिहान धारामा कुसुम बहिनीसँग निकै खेल ठट्टा पो गर्दै थियो त।
2: अरे साइला दाई, पानी भर्न गएको थिएँ, कुसुमलाई भेटेर त्यसै गफ गरेको नि।
0: गफ गफ मात्र कि अरू पनि केही छ हौ भित्रभित्र?
2: साइला दाई पनि के के भन्नुहुन्छ?
0: अरे किन लजाएको, के तिमी कुसुम बहिनीलाई मनपर्छ?
2: अब तपाईँले सोधिहाल्नु भयो, मनपर्छ।
0: त्यसो भयो भने म

0: तिमीहरूको कुरा मिलाइदिन्छु के भन्छ हो विशाल भाइ?
1: मिलाए हुन्छ दाइ, हुन त कुसुमले पनि मन पराएको जस्तो लाग्छ।
0: अरे भाइ, तपाईँ जस्तो अनाहार केटालाई कुसुम बहिनीले किन मन नपराउनु र?
1: किन दाइ, मेरोमा के खुबी छ र मलाई मन पराउँछ?
0: अरे भाइ, तपाईँ एकजना आर्मी हुनुहुन्छ अनि तपाईँको आनी बानी सबै नै त राम्रो छ। यस्ता गुण भएकाहरूलाई मन पराइहाल्छन् नि भाइ। तपाईँ यसपालि कति दिनको छुट्टीमा आउनुभयो?
1: योपालि अलिक लामो छुट्टी लिएर आएको छु, भएछ भने घरजम बसाएर नै जाने हिसाबले।
0: त्यसो हो भने म कुसुमको आमासित कुराकानी गरेर छिनाफाना गरिदिन्छु है त भाइ।
1: हुन्छ दाई। बिर्खे दाई, खाना चाहिँ एकदम मिठो थियो है।
2: ए हो र, धन्यवाद है, धन्यवाद।
1: साइला दाई, औ साइला दाई।
3: अङ्कल, बाबा त पल्लो घरतिर जानुभएको छ,
1: एकछिन बसेर पर्खिन्छु।
3: अङ्कल लिनुहोस् यो मुरामा बस्नुहोस् न।
1: ल नानु, अनि आज स्कुल छुट्टी?
3: हजुर आज छुट्टी।
1: के को छुट्टी?
3: हिजो स्कुलमा पर्यावरण दिवस मनायो अनि आज छुट्टी दिनुभयो। अनि हिजो नि अङ्कल हामी सबैले रुखको बिरुवा रोप्यौँ।
1: ए हो र, अनि रुखको बिरुवा रोपेर चाहिँ के हुन्छ अरे?
3: अङ्कल तपाईँलाई थाहा छैन रुखको बिरुवा रोप्दा के हुन्छ भनेर?
1: मलाई त थाहा छैन।
3: रुखको बिरुवा रोप्दा नि धेरै फाइदा हुन्छ नि, जस्तो कि ती बिरुवाहरू पछि गएर ठुला ठुला रुख हुन्छ अनि रुखले पहिरो जानदेखि बचाउँछ अनि रुखले हामीलाई शुद्ध हावा पनि दिन्छ।
1: तिमीलाई यस्तो कुरा कसले सिकायो?
3: हाम्रो स्कुलको किताबमा नै छ नि अङ्कल। तर अङ्कल रुखले हामीलाई धेरै फाइदा दिन्छ नि। तर पनि मेरो बाबाले चाहिँ किन रुख काट्नु भएको?
1: तिम्रो बाबा आउनुभयो, अब यो कुरा चाहिँ बाबालाई सोध न ल।
3: हुन्छ अङ्कल।
0: अरे अरे विशाल भाइ, कति बेला आउनुभयो?
1: भर्खर भर्खरै आएको दाई।
0: अनि मेरो छोरीले वाक्कै लगाइन तपाईँलाई? यसले त के सोधेर मान्छेहरूलाई वाक्क र दिक्क पार्छ नि हौ।
1: मलाई त वाक्क त होइन, अचम्बित चाहिँ पारे तपाईँको छोरीले, कति ज्ञानी कुरा गरेको नानुले।
0: अनि भाइ कस्तो चल्दैछ त बिहे पछिको जिन्दगी?
1: खुसी छु दाई, कुसुम जस्तो जीवनसाथी पाएर म आफूले आफूलाई भाग्यमा नि सम्झन्छु।
0: ठिक छ ठिक छ। अनि कति कामले आउनु भयो त
1: दाई? दसैँ पनि आइसक्यो र दाजुकोमा टिका लाउनु जाँदा गाउँको मकै सकै सागपात लिएर जानु पर्यो भनेर मकै चाहिँ दाईलाई माग्नु पो आएको।
0: लानु नि त हो लानु, मेरोमा त मकै धेरै भएर खाँदा खाँदा वाक्कै भइसक्यो। भित्र भान्साको बारभरि नै छ मकै नै मकै। जति लानुहुन्छ लानुहोस् भाइ। दाजुको घर त सेतामे बजार होइन?
1: हजुर।
0: पहिला त त्यतातिर जाने गर्थेँ, त्यति बेला त्यहाँ जङ्गल कम्ती बाक्लो थिएन त।
1: हो नि दाई, जानु त भनेको अलिक डर पनि लाग्दैछ हौ साइना दाई।
0: किन र?
1: दाजुको घरपारी गत वर्ष यस्तै वर्षाको समयमा पहिरोले एउटा घर लगेर सखाप पारेको, धन्न घरका मानिसहरू चाहिँ कहीँ घुम्नु बाहिर गएका रहेछन्।
0: ए हो र भाइ?
1: हो नि दाई।
4: ए विशाल नानी, कताबाट? बाटो त भुलेन?
1: कहाँ बाटो भुल्नु हजुर, भुलेको छुइनँ नि।
4: अनि बुहारीलाई पनि ल्याएको भए हुन्थ्यो नि।
1: बुहारी दिनरात घरको कामले व्यस्त, कतै घुम्न जाउँ भन्यो घरमा काम छ भन्छ, अनि म के गर्नु?
4: हो त, हामी आइमाईहरूको घरको काम कहिले सकिँदैन। हाम्री बुहारी नानी जाँगरिलो पाएछ।
1: त्यो त हो भाउजू। भाउजू तपाईँको छोरीले मलाई के सोध्यो थियो थाहा छ?
4: के सोध्यो फेरि त्यसले?
1: अङ्कल हामीलाई रुखले धेरै कुरा दिन्छ, तरै पनि हाम्रो बाबाले किन रुख काटेको भन्दै थियो।
4: त्यसले ठिकै सोध्छ, तर के गर्ने, जीविका उपार्जनको साधन नै त्यही हो हाम्रो। चाहेर पनि केही हुँदैन। उसले पनि यो रुख काटेर दाउरा बेच्ने काम त मन पराउँदैन नि।
1: असाइला दाई, अरू कुनै कामतिर लाग्नुहोस्, यो काम राम्रो चाहिँ होइन है। वन त हाम्रो धन हो, यसलाई हामीले बचाएर राख्नुपर्छ। वन जङ्गलको कटाइले गर्दा ठाउँ ठाउँमा पहिरो गएर कति धनजन नष्ट भइरहेको खबर सुन्नु भएको होला त।
0: खेतीपाती गर्दा गाई बाख्रा सम्हाल्दा समय बितेको पत्तै त हुँदैन। दिनभरिको थकाइले ओछ्यानमा ढल्क्यो कि भुसुकै भइन्छ भाइ।
1: हजुर, गाउँ बस्तीको जीवन भनेको यस्तै हो साइना दाई। अब मेरो पनि यो दसैँ पछि त जानुपर्छ पल्टन।
0: बिचारी बुहारी चाहिँ?
1: हजुर,

0: माया त लाग्छ नि मेरी कुसुमलाई, तर के गर्नु, ड्युटीले भर्खर बिहे गरेको भन्दैन, जानु त पर्यो। ल त साइला दाई, भाउजू अब जानु पर्यो, मकैको लागि धेरै धेरै धन्यवाद है।
1: तर साइमा दाजुकोमा जाँदा हामीले पनि सोध्दै थियो भनिदेऊ है भाइ। ल
0: हुन्छ हुन्छ भनिदिन्छु, हुन्छ गए है त।
1: हुन्छ हुन्छ, ल ल
0: दाजु, औ दाजु,
2: ओ हो अर्को है, आउँदैछु। दसैँको बेलामा कोही पाहुनाहरू पाए कि कसो?
3: अरे विशाल भाइ, अनि हाम्रो नयाँ बुहारी पनि आएछौ।
0: हजुर दाई, आइपुग्यो। दाजु ढोकरे।
2: ल ल ल ठिक छ।
0: भाउजू
4: ठिक छ ठिक छ, आऊ भित्रै आऊ भित्रै।
0: हुन्छ हुन्छ।
4: तिमीहरू थाक्यो होला, केही छन् आराम गर है, अनि टिका लगाउनु पर्छ, बस बस।
0: हुन्छ भाउजू।
5: हुन्छ हुन्छ।
0: भाउजू बस्तीको सब्जीहरू ल्याइदिएको छु, राख्नुहोस् त।
4: ए सब्जीहरू ल्याइदिनु भयो, राम्रो गर्नुभएछ है। यहाँ त हामी खै रसायनमा उमारेको सब्जीहरू खाँदा खाँदा वाक्कै भइसक्यो।
0: त्यही भनेर त ल्याइदिएको नि भाउजू, सब्जी मकै पुरा छ, धेरै दिन चल्छ।
4: धन्यवाद है धन्यवाद। आम्मामा, हाम्रो बुहारीलाई साडीले कति सहे कि, चिटिक्क परे कि हाम्री बुहारी। आम्मामा, निधारको त्यो रातो टिका सिन्दुरले त झन् अनुहारै उज्यालो देखे कि। हाम्रो बुहारीलाई कसैको नजर चाहिँ नलागोस् है।
2: विशाल, तेरो पनि छुट्टी त सकिन लाग्यो होला नि अब।
0: दसैँको टिकापछि त लाग्नुपर्छ ड्युटीतिर।
2: ड्युटी त ड्युटी नै हो, जानु त परे नै। अब हाम्रै बुहारी पो एक्लै हुने भइसे।
0: हजुर दाजु।
3: ओ मान्छे कता गयो हौ, लु न हौ अब टिकाको तयारी गर्नुपर्छ हौ, लु त।
4: हुन्छ हुन्छ, ल ल ल, तिमी टिका लगाइदिँदै गर, म चाहिँ खाना तताउँदै गर्छु है।
3: तिमीहरू यता सिटिङ रुमतिरै आउनु पर्यो हौ, टिका यतै लगाइदिन्छु ल। ल यतै आऊ तिमीहरू।
0: हुन्छ दाजु, हामी आइहाल्यौँ।
2: यसो गरौँ, विशाल तँ यतापट्टि बस।
0: हुन्छ।
2: बरी नानी यता बस्नुहोस् ल। काखमा त्यो लुगा लगाउँ त, टिका झर्छ फेरि। लु टिका लाउनु सुरु गरे है त। आयुर्द्रोणा सुते श्रियो दशरथे शत्रुक्षयो राघवे ऐश्वर्य नहुन्थे गतिश्व पाउने मानच्य दुर्योधने शौर्य शान्त बने बल हरधर सत्यञ्च कुन्ती सुते विज्ञान विदुरे भवन्तु भक्ता कीर्तिञ्च नारायणे। ल अब यसपालिको दसैँको टिका पनि भयो, नयाँ बुहारीलाई पनि दाजुको हातबाट टिका लाउनु पाइयो, अलिकति दक्षिणा राखौँ र अब खानापिनाको मेलो गर्नुपर्छ। लो अब खानापिना पनि भइसक्यो, बल्ल बल्ल दाजुको घरमा आएको, नयाँ बुहारी लिएर आएको, आजको रात त यतै बस्नुपर्छ है।
0: हुन्छ,
2: भोलि जाँदा पनि भइहाल्छ नि, बरु यसो समय काट्नुको लागि यहाँ माथि हाम्रो गाउँतिर यसो घुम्नु जाउँ न। औ लु तिमी पनि हिँड त, भाइ बुहारीहरूलाई पनि लिएर घुमाउनु लैजाउँ।
4: हुन्छ हुन्छ, ल म तयार भइहाल्ने।
5: विशाल आज त रमाइलो भयो नि है।
0: रमाइलो त हुन्छ त चाडबाडमा लाटी, तिमीलाई हाम्रो दाजुको गाउँ मन पर्यो जस्तो छ नि।
5: मन पर्यो, कस्तो रमाइलो रहेछ गाउँ।
0: दाजु
2: हजुर,
0: यो साइडमा त रुखहरू पुरै थियो त।
2: थियो नि, तर यही बाटाघाटा बनाउँदा त कति रुखहरू काट्नु पर्यो।
0: रुखहरू हुँदा त कति सुन्दर देखिन्थ्यो, अहिले त कस्तो कस्तो लाग्यो। सेताम्बे बजार बिरुप भएछ, चारैतिर सिमेन्टका घरहरू मात्र देख्छु।
2: अब मानिसहरूको संख्या बढ्दै जाँदैछ, वन जङ्गल चाहिँ मासिँदै जाँदैछ, त्यही त हो।
0: पर्यावरण दिवसको दिन मात्र जागरुक भएर भयो त, यस्तै पाराले हो भने हामी मानिसहरूको अन्तको दिन नजिकै आए जस्तो लाग्दैछ।
2: बाबा बाबा, यस्तो अशुभ त नबोल्न है भाइ, हेत्तेरिका। तर हाम्रा मानिसहरूले वन जङ्गल नाश हुँदा कति धनजन नाश हुन्छ भन्ने कुरा कहिले बुझ्ने हो कुनी, भगवान् जानोस्।
4: औ मान्छे
2: हौ,
4: अब चाहिँ घर फर्किनु पर्छ है। ऊ हेर त, बादल कालो भएर आउँदैछ है, हन डरलाग्दो पानी पर्छ कि क्या हो।
2: त्यस्तै छ, पानी त पर्ला जस्तै छ। ल त भाइ बुहारी, अब हामी पनि फर्कनु पर्छ है, पानी पर्ला जस्तो भयो। योपालिको दसैँ त हिले दसैँ भयो, हिजो पनि राति कति ठुलो पानी परेको होइन, कम्ती डर लागेन मलाई त। अब घरतिरै लगाउँ, जाउँ फर्क्यौँ।
0: हुन्छ दाजु हुन्छ, कुसुम जाउँ है।
5: हुन्छ।
3: ओ मान्छे उठ त, ओ उठ र भनेको।
5: के भयो,
3: कस्तो निभाएको तिमी त, बाहिर हेर मानिसहरू कराएको कराएको छ, सुन त पानीको आवाज, कस्तो डरलाग्दो पानी परिरहेछ, मुटु पनि ढुकढुक भइसक्यो, बुझ्छु हिँड त बाहिर।
4: ल पर्ख, ल लुगा लगाइहाल्छु, खै बत्ती पनि पो गएछ हौ।

0: बाला नम्बर छिटो
1: तिमीलाई बत्ती पनि छैन खै मोबाइल पनि खटाएर राख्यो यस्तो बेलामा लु पाए पाए लु बत्ती बाली दिनु छिटो लुगा लगाऊ
0: खै के भएछ हिँड्दा त बाहिर
1: त्यही त खै
0: आवाज पो आउँदैछ त
1: त्यही त भनेको सबैजना कहाँ लिँदैछ त्यहाँनिर खै के भयो कि कालो न कालो पो देख्दैछु त त्यहाँ त हाम्रो सिटिङ रुम थियो होइन त केही पनि देखिन त सिटिङ रुम त छैन त
2: अब यहाँको भाइ बुहारी मिसिङ भएको छ खोज्नु पर्यो भाइ
3: हुन्छ हुन्छ तपाईँ त्यतैतिर खोज्नुहोस् न दाजु ल म चाहिँ यो तल्लोपट्टि खोज्छु मेरो खुट्टा कुना पर्यो गिरी कब भयो त ओ दाजु यता आउनुहोस् त मैले केही भेटेँ जस्तो लाग्यो आउनुहोस् त
2: खोइ खोइ कता भाइ
3: यता यता तपाईँले यतातिरबाट बिस्तारै माटो हटाउनुहोस् न
2: हुन्छ हुन्छ हुन्छ भाइ दाजु दाजु सत्यनाश यहाँ त मान्छे पो रहेछ
3: ए हो पो रहेछ
2: दाजु दाजु यता आउनुहोस् त
1: आउँदैछु खै के भयो
3: यहाँ हेर्नुहोस् त मैले त चिनिनँ को हो
1: यो त भाइ विशाल हो यो के भयो नि भगवान् भाइ मेरो भाइ उठ्न के भयो हे दैव तिमीले यो के गर्यो नि हिजो मात्र मेरो हातको टिका लगाएको के भयो यो
2: दाजु दाजु यता आउनुहोस् त तपाईँको बुहारी त होइन नि
1: मेरो भाइ बुहारीको भर्खरै नयाँ जीवन सुरु भएको थियो के भयो नि उनीहरूको साटो मलाई लानु भएको भयो
4: यो आकाशवाणी हो। अब समाचार अरुण राईबाट सुन्नुहोस्। देशका विभिन्न भूभागतिर बर्खाको पानीले धेरै धनजनको नोक्सान गरेको समाचार प्राप्त भएको छ। भर्खरै मौसम विभागबाट एउटा दुःखलाग्दो खबर आएको छ। त्यो के भने पहाडी इलाका अन्तर्गत पर्ने सेतामे बजारमा राति परेको मुसलधारी वर्षाले गर्दा गएको पहिरोको चपेटमा परेर एक नवदम्पतिको मृत्यु भएको छ अनि अन्य घरहरू पनि बगाएको खबर पुष्टि भएको छ। पहिरोको चपेटमा परेर ज्यान गुमाउने नवदम्पतिको नाम क्रमैले विशाल राई अनि कुसुम राई रहेको थाहा लागेको छ। अब खबर विस्तारमा।
5: बर्बाद भयो कान्छ
0: के भन्छ यो मान्छे त बिहानै
5: हाम्रो विशाल भाइ कुसुम भाइ त कान्छ
0: भन न भन न के भयो विशाल भाइ र कुसुम बुहारीलाई भन त
5: यस्तो दुःख लाग्दो खबर कसरी भन्नु कान्छ कसरी भन्नु
0: अब भन न
5: साँचो कुरो भन्दैछु कान्छी
0: लु त अब नरोइकन भन त साँचो कुरो भन त बुढा राम्रोसँगले
5: हिजो राति परेको पानीमा सेतामे बजारमा ठुलो भल पहिरो आएछ र हाम्रो विशाल भाइ र कुसुम बुहारीले त्यति नै बेला यो संसारलाई बिदा दिएछन् कान्छे
0: बिदा दिएछन् बिहान बिहानै कसले भन्यो
5: यो रेडियोले कान्छे समाचारमा भनेको
0: हन तिमी त कहिले रेडियो सुन्दैन थियौ त
5: खै यही खबर सुन्नु थिएछ यसो रेडियो खोलेको त यही दुःख लाग्दो खबर
0: कस्तो खबर सुनायो तिमीले निर्दोषहरूले प्राण गुमाउनु परेको हे ईश्वर
5: पहिरोको कारण हामी स्वयं मानिसहरू नै ठुला ठुला कर कारखाना मल बिल्डिङहरू बनाउनको लागि ती रुख बिरुवाहरूलाई जति पायो त्यतै काट्छौँ त्यही कारण हाम्रो यस्तो दशा भएको कान्छी त्यही कारण
0: हेर तिमीले रुख काटेर दाउरा बेच्ने काम छोडेको पनि राम्रै भएछ अब उसो यस्तो पापी काम चाहिँ जिन्दगीमा कहिले

0: मेरा आज हाम्रो निर्दोष मान्छेहरुको मृत्यु भएको छ
1: दोकानजी अहिले सानो भए पनि स्कुलमा चौकीदारीको काम पाएर मलाई आराम छ अब यसो यो रुख काट्ने काम चाहिँ म कहिले गर्दिन अनि जा जसले पनि यो काम गर्छ म उनीहरूलाई यस्तो काम गर्नु हुँदैन भनेर सम्झाउँछु
0: हेर त बिचरा नव दम्पतिको आज रुख काट्नेहरूले गर्दा स्वर्गवास हुनु पर्यो ल है भगवान सबैलाई सचेत बनाइदेऊ रुख बिरुवा काट्दा के कस्तो हानि हुन्छ अनि हामीले कति कष्टहरू भोग्नु पर्छ भन्ने कुरा सबैलाई बुझाइदेऊ हे भगवान
1: तिमीले ठिकै भन्यौ हाम्रो यो जुन धन सम्पत्ति रुपियाँ पैसा घर जग्गा जमिन अनेक थरीको भौतिक विलासिताको कुराहरू छन् नि वास्तवमा यो हाम्रो साँचो धन होइन कान्छी यो साँचो धन होइन
0: हो त
1: हाम्रो साँचो धन भनेको हाम्रो वन जङ्गल र पर्यावरण नै हो कान्छी
0: हो साइला हो वास्तवमा साँचो रूपमा वन नै हाम्रो धन हो यसलाई हामीले संरक्षण गरिराख्नु पर्छ अनि यो कर्तव्य तिम्रो मेरो मात्र होइन यस पृथ्वीमा बसोबास गर्ने सबै मानवको हो त्यसैले हामी भन्छौ
2: श्रोता यतिन्जेल सुन्नुभयो नाटक वन नै हाम्रो धन प्रस्तुत योजना मोहरा नाटककार एवं सहयोगी विनिता लामा र यस नाटकमा भाग लिने कलाकारहरू आशा मुखिया लामा नवराज निरोला सुहेन्द्र तामाङ पूर्ण बहादुर राई प्रकाश प्रधान अम्बर बहादुर भुजेल कमला लेप्चा राजा सेवा अनि रुमा छेत्री नाटक प्रसारण भयो आकाशवाणी खरसाङ केन्द्रबाट
3: नमस्कार यो आकाशवाणी हो मुख्य समाचार सारुण मंगलबाट सुन्नुहोस् प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीमा महिला तथा बाल विकास विभागको दुई दिवसीय राष्ट्रिय सम्मेलनको समापन सत्रको अध्यक्षता गर्नुभयो उपराष्ट्रपति सीपी राधाकृष्णनले आज झारखण्डको देवघरको भ्रमण गर्नुहुनेछ आफ्नो भ्रमणको क्रममा उहाँले एम्स देवघरको दोस्रो दीक्षान्त समारोहमा भाग लिनुहुनेछ उहाँले बीबीएमटी अस्पतालमा आयोजना भइरहेको सैनिक सम्पर्क मेलाको पनि भ्रमण गर्नुहुनेछ मन्त्री राजनाथ सिंहले एसआईडीएम च्याम्पियन्स अवार्ड समारोहलाई सम्बोधन गर्नुहुँदै राष्ट्रिय सुरक्षा सशस्त्र बलको शक्तिमा मात्र नभई रक्षा क्षेत्रमा आत्मनिर्भरतामा पनि निर्भर रहने बताउनु भएको छ वित्त मन्त्री निर्मला सीतारमणले द्विपक्षीय सहयोग सुदृढ गर्ने विश्वव्यापी आर्थिक गतिविधि र लगानीका अवसरहरूबारे छलफल गर्न हिज सिङ्गापुरका राष्ट्रपति थर्मन सन्मुगरन्तम र प्रधानमन्त्री लरेन्स वोङसँग भेटवार्ता गर्नुभयो उत्तर प्रदेश सरकारले जेवरस्थित नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम परिवर्तन गरी नरेन्द्र मोदी अन्तर्राष्ट्रिय विमानस्थल नोएडा जेवर राख्ने निर्णय गरेको छ हिज मुख्यमन्त्री योगी आदित्यनाथको अध्यक्षतामा बसेको राज्य मन्त्री परिषदको बैठकले यो प्रस्तावलाई स्वीकृति प्रदान गरेको हो संसदीय मामिला मन्त्री किरेन रिजिजूले लेखक शिव कुनाल वर्माको पुस्तक अरुणाचल द सेप रन्स पेरिनियलको विमोचन गर्नुभयो संचार मन्त्री ज्योतिरादित्य सिन्धियाले इन्डिया मोबाइल काङ्ग्रेसको दशौं संस्करणमा भारतले कुनै पनि क्षेत्रमा एक अधिकारलाई अनुमति नदिने बताउनु भएको छ केन्द्रीय मन्त्री सर्वानन्द सोनोवालले संयुक्त अरब अमिरतको शारजाह बन्दरगाहमा पनामाको झण्डावाहक काँचो तेल बोक्ने ट्याङ्करमा हिजो भएको ड्रोन आक्रमणपछि सबै 22 भारतीय नाविकहरू सुरक्षित रहेको पुष्टि गर्नुभयो यसका साथै आकाशवाणीबाट मुख्य समाचार पूरा भयो

मुख्य समाचार पछिको समय हो बिहानको ठिक 10:02:45 भइरहेको श्रोतागण, अनि यो समय हो जानकारीमूलक संगीतमय ज्ञानवर्धक रोचक कार्यक्रम हेलो खरसाङको।

हिमालय पर्वको हार्दिक शुभकामना सहित आजको हेलो खरसाङ कार्यक्रममा हाम्रा प्राविधिक मित्र लोपसाङ लेप्चा अनि फुलेन रोयको साथमा प्रसारण सहयोगी महेश दाहाल सँगसँगै तपाईँको साथी म वीरेनको यहाँहरू सबै सम्पूर्णमा हार्दिक स्वागत अभिवादन। आजको दिनको शुभकामना सहित आज हिमालय पर्व। आउनुहोस् आजको दिन एउटा विचार प्रेमचन्दको विचार हामी यहाँ समक्ष राखिरहेका छौँ। उहाँले एक ठाउँ भन्नुभएको थियो कि जीवनको त्यो उमेर जब मानिसलाई प्रेमको सबैभन्दा बढी आवश्यकता पर्दछ त्यो उमेर बाल्यकाल नै हो। बाल्यकालमा आमाले आफ्नो छोराछोरीलाई त्यस्तै प्रकारले हेरचाह गर्छन् जस्तो प्रकारले देवी माता दुर्गाले चराचर जगतलाई मानव जगतलाई अनि सम्पूर्ण प्राणी जगतलाई रक्षा माया र प्रेम गर्छिन्। यस्तोमा दुर्गा भवानी मातालाई एकपल्ट स्मरण गरेर आज हेलो खरसाङ कार्यक्रमको हामी सुरुवात गर्न चाहन्छौँ। यो एउटा भजनबाट हिन्दी भजन गीत रहेको छ चलचित्र सुहागको मोहम्मद रफी आशा भोसले अनि साथीको समूह स्वरमा आनन्द बक्सीको बोल अनि धुन रहेको छ लक्ष्मीकान्त प्यारेलालको जय दुर्गे भवानी।

मध्याह्नमा भोजनको व्यवस्था गर्न पर्दछ। पञ्चवटीको कर्म गर्न गरिएपछि हवन गरेर ब्राह्मणलाई भोजन गराइदिनु पर्दछ। एउटा मान्यता यो पनि छ कि पितृ यदि आफ्ना परिवारको विदाईबाट प्रसन्न भएमा उनीहरूले परिवारका सबै दुःख कष्टहरू आफ्नो साथमा लगेर जाने गर्दछन्। यसर्थ आजको दिन सबै पितृहरूले चिर शान्ति पाउन नसकोस् भनी हामी कामना गर्दछौँ। अतः यो मालयमा आकाशवाणी खरसाङ पनि सबै सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछ। अनि साथसाथै आजको दिनको अर्को विशेषता त्यो के छ भने वर्ल्ड हेल्थ मेन्टल हेल्थ डे अर्थात् विश्व मानसिक स्वास्थ्य दिवस पनि परेको छ आजको दिन। आजको यो विशेष दिन मानिसहरूलाई यस्ता मानसिक विकृतिहरूबाट जोगिने उपायहरू बताइने गरिन्छ। मानसिक स्वास्थ्य सम्बन्धी मुद्दाहरूप्रति जागरूकता ल्याउनको निम्ति चिकित्सा स्वास्थ्य सेवाका महानिर्देशक डाक्टर पद्मकर सिंहले पत्र जारी गरेर आजको दिन अर्थात् 10 अक्टोबरको दिन विश्व मानसिक स्वास्थ्य दिवस मनाउने निर्देश दिएका छन्। सिएमओ डाक्टर नरेन्द्र अग्रवालले बताएका छन् कि मानसिक स्वास्थ्य सप्ताह 7 अक्टोबरदेखि 13 अक्टोबरसम्म मनाइने गरिन्छ। अनि यसैले आउनु श्रोतागण अब हामी पनि मानसिक स्वास्थ्यप्रति सचेत बनौँ, स्वस्थ रहने गरौँ। अनि यही सन्देशको साथमा आउनु सोतौँ सुनौ अर्को एउटा गीत जो रहेको छ चलचित्र अनाहारीबाट साधना सरगम अनि उदित नारायणको युगल स्वरमा समीरको बोल अनि धुन आनन्द मिलिन्दको।

श्रोता अहिले हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्रसँग एफएम 103.5 मेगाहर्जमा, साथै हामीलाई श्रोताहरूले सुन्दै हुनुहुन्छ आकाशवाणी दार्जीलिङ एफएम 100.2 मेगाहर्ज, न्यूज अन एआईआर मोबाइल एप लगायत प्रसार भारतीको ओटीटी प्लेटफर्म वेव्समा पनि हामी उपलब्ध छौं र समय यस बेला बिहानीको 10:30 भइरहेछ। उपस्थित भइसकेकी छु म रश्मि, प्राविधिक मित्रहरू लगायत प्रसारण सहयोगी गजला थापाको साथमा। हामीसित जोडिसक्नुभएका हाम्रा जति पनि टाढा अनि नजिकका श्रोताहरू हुनुहुन्छ यहाँहरू सबैलाई अभिवादन टक्राउन चाहन्छु, साथै स्वागत जनाउन चाहन्छु आकाशवाणीको खरसाङ केन्द्रमा। श्रोता, हामी हाम्रो महान पर्व बडा दशैंको संघारमा छौं। आज हो महालया, यसैको पावन अवसरमा यहाँहरू सबैलाई हार्दिक मंगलमय शुभकामना टक्राउन चाहन्छौं।

शक्तिकी देवी दुर्गाको पूजा उपासनाको निम्ति भक्तिमय वातावरणमा हुनेछौं तपाई हामी भोलिबाट श्रोता तपाई र हामी यो भक्तिमय वातावरण हुँदै अघि बढ्नेछौं हाम्रो महान पर्व बडा दशैंतर्फ अवश्य मनाऊ हाम्रो यो महान पर्व रमाइलोसँग अब आजलाई भनी अघि बढौं यो प्रसारण यात्रामा आधुनिक गीतहरूसँगै

0: यो पहिलो आधुनिक गीत श्रोताहरूले सुन्नुभयो शिव परियारको स्वरमा शब्द अनि सङ्गीत थियो नरवीर रसाइलीको।
1: आपके 4,800 रिवॉर्ड पॉइंट्स आज एक्सपायर हो रहे हैं, अभी रिडीम करें।
2: अरे वाह, मेरे इतने पॉइंट्स कैसे आए?
3: बस यही पूछो वाई रिवॉर्ड पॉइंट्स के नाम पर आए किसी अननोन लिंक पर क्लिक करने से पहले सोचिए, एक वाई आपको फ्रॉड से बचाए।
1: हमेशा पूछो WHY, वाई कहता है कैप्टन वाई ऑफ SBI,
3: आपका साइबर रक्षक।
0: श्रोता, नेपाली संगीत क्षेत्रमा एउटा परिचित नाम हो नरवीर रसाइली, एकजना गायक, गीतकार, संगीतकार। नेपाली संगीतको क्षेत्रमा एक गीतकार संगीतकारको रूपमा उनको अमूल्य योगदान रहेको पाइन्छ। विभिन्न एल्बमहरूको निम्ति विभिन्न कलाकारको स्वरमा आधुनिक गीतहरूसँगै भक्ति संगीतको निम्ति पनि शब्द संगीत दिइसकेका छन् उनले भने अझ उनको नयाँ कार्यहरूको निम्ति उनी लागि परेका छन्। र आज हामी श्रोताहरूलाई यिनै गीतकार गायक संगीतकार नरवीर रसाइलीद्वारा संगीतबद्ध आधुनिक गीतहरू सुनाइरहेछौ। जोडिरहनुहोला आकाशवाणीसँग।

सबै गीतहरू आफ्नै संगीतमा प्रस्तुत गरेका थिए जसको निम्ति त्यस समय खुबै प्रशंसा प्राप्त भएको थियो तर समयसँगै संगीतकार र शैली कर्मक्षेत्रको निम्ति सन् 1976 भुटानतिर लागे प्राय 14 वर्षसम्म आफ्नो कार्यक्षेत्रमा रहँदा भुटान रेडियोमा नेपाली गीत बज्ने श्रृंखलामा उनको 11 गीतहरू बज्ने गर्थ्यो त्यस समय र पछि कर्मथलो भुटानबाट फर्केपछि संगीतकार शैलीले गीतहरू रेकर्डिङ गर्नु आरम्भ गरेका थिए र आज पनि यो सिलसिला यथावत नै रहेको छ इनकै शब्द अनि संगीतमा अब स्वीकार्नुहोस् यो अघिल्लो गीत थुप्देन भुटियाको स्वरमा

संगीतकार शैलीले सगुन भोल्युमेक, बागिना, भक्कानु, ए माइली गीते एल्बमहरू लगायत भजन श्रृङ्खला साथै उनले लोक आधुनिक भनाहै माइली भनाहै माइलीको निम्ति पनि संगीत दिइसकेका छन्। यसरी एक गीतकार संगीतकारको रूपमा नरवीर शैलीको कार्य नेपाली संगीत क्षेत्रमा आगामी दिनहरूमा पनि यथावत रहिरहनेछ।

यदि श्रोताहरू भर्खरै मात्र हामीसित जोडिनु भएको हो भने यहाँहरू हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्रसँग एफएम 103.5 मेगाहर्जमा अनि आकाशवाणी खरसाङबाट अहिले प्रसारण भइरहेछ संगीतकार नरवीर रसालीद्वारा संगीतबद्ध केही आधुनिक गीतहरू। आफ्नो स्वर शब्द अनि संगीतमा रहेको छ यो अघिल्लो गीत।

हवस्त श्रोता, आफ्नै स्वर शब्द अनि सङ्गीतमा रहेको यस गीतसँगै आजलाई भने पूरा हुन्छ सङ्गीतकार नरवीर रसालीद्वारा सङ्गीतबद्ध आधुनिक गीतहरू जुन श्रोताहरूले सुन्नुभयो आकाशवाणीको खरसाङ केन्द्रबाट। अब अघिल्लो क्रममा समय भइरहेछ समाचारको।

समय यस बेला दिउँसोको 11:05 अनि 35 सेकेन्ड भइरहेछ। श्रोताहरू अहिले हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्रसँग एफएम 103.5 MHz। अब हाम्रो अघिल्लो प्रस्तुति रहनेछ कार्यक्रम संगीत सरिता। जसमा श्रोताहरूलाई मनोरञ्जन गराउनेछौ विविध आधुनिक गीतहरूबाट।

श्रुत संगीत केवल स्वर र तालको संयोजन मात्र होइन, यो मानव हृदयको भाषा पनि भनिन्छ। जहाँ शब्दहरू अपूर्ण हुन्छ त्यहाँ संगीतले भावनाहरूलाई पूर्णता दिन्छ। जहाँ मन दुखी हुन्छ त्यहाँ संगीतले सान्त्वना दिन्छ। जहाँ खुसी हुन्छ त्यहाँ संगीतले आनन्दलाई अझ बढाउँछ। त्यसैले भनिन्छ संगीत त्यो भाषा हो जसलाई बुझ्न शब्दको आवश्यकता पर्दैन। त्यसैले भनिएको पनि होला संगीत विश्वकै प्राण हो। आउनुहोस् अब तपाईँ र म पनि केही क्षण रमौँ यो संगीतमै क्षणमा।

दिलकश विद्याभूषण तामाङको शब्द छ, संगीत छ रविन्द्र सुन्दासको स्वर, सजनी गुरुङको स्वीकार्नुहोस् यो पहिलो साङ्गीतिक कोशेली।

0: 4,800 रिवॉर्ड पॉइंट्स आज एक्सपायर हो रहे हैं, अभी रिडीम करें।
1: अरे वाह, मेरे इतने पॉइंट्स कैसे आए?
2: बस यही पूछो Why? रिवॉर्ड पॉइंट्स के नाम पर आए किसी अननोन लिंक पर क्लिक करने से पहले सोचिए। एक Why आपको फ्रॉड से बचाए।
0: हमेशा पूछो WHY Why कहता है कैप्टन Why ऑफ SBI,
2: आपका साइबर रक्षक।
3: श्रोता, प्राचीन कालदेखि नै संगीत मानव सभ्यताको अभिन्न अङ्ग रहँदै आएको छ। मानिसले प्रकृतिबाट संगीतको प्रेरणा पाएको हुन सक्छ। चराचुरुङ्गीको चिरबिर, खोलाको कलकल, हावाको सुस्केरा, वर्षाको झरझर र समुद्रका छालहरूको आवाजमा पनि एक प्रकारको लय सुनिन्छ।

तैले भने स्वीकार्नुहोस् यो अघिल्लो सांगीतिक कोशेली जो रहेको छ वरुण रसाईलीको स्वरमा, शब्द गणेश लिम्बूको छ भने संगीत छ दिवस गुरुङको।

श्रोता र अहिले हुनुहुन्छ संगीत नै यात्रामा कार्यक्रम हो संगीत सरिता। श्रोता, मानव जीवनमा संगीतको महत्व भनेको अत्यन्तै ठूलो हुन्छ। बिहान उठेदेखि बेलुका आराम गर्ने समयसम्म हामी कुनै न कुनै रूपमा संगीतसँग जोडिएका हुन्छौँ। कहिलेकाहीँ एउटा मधुर गीतले हाम्रो थकान कम गर्न मद्दत गर्छ भने कुनै प्रेरणादायी गीतले निराश मनमा आशा जगाउँछ र कुनै पुरानो गीतले बाल्यकालका मिठा सम्झनाहरू पनि ताजा गराउँछ। अहिलेलाई भने यो अघिल्लो साङ्गीतिक कोशेली श्रोताहरूको निम्ति रहनेछ पेमा लामा अनि श्री थापाको युगल स्वरमा। शब्द कविको छ भने सङ्गीत छ उदय सोताङको।

सङ्गीतले मानिसलाई आफ्नो भावना व्यक्त गर्न सहयोग गर्छ। खुसी हुँदा हामी रमाइलो गीत गुनगुनाउने गर्छौँ भने दुखी हुँदा मन छुने गीत सुन्न मन लाग्छ। यसरी सङ्गीतले हाम्रा भावनाहरूलाई अभिव्यक्ति दिने माध्यमको काम पनि गर्छ।

जे नै भए पनि बाँच्न जान्नेलाई जीवन अति बहुमूल्य छ। यति राम्रो मानव चोला अभागीले पाइन्न होला। पीर पर्यो भन्दैमा बगाउनु हुन्न आँसु।

यो अघिल्लो अनि अन्तिम गीत रहेको छ पूजन लोहागनको स्वरमा, शब्द दुर्गालाल श्रेष्ठको छ भने संगीत छ न्यू वज्राचार्यको।

केही कारणवश श्रोताहरूलाई पूजन लोहागनको शर्मा यो आधुनिकी सुनाउन सकेनौं, यसको निम्ति क्षमा प्रार्थी छौं। र समय यस बेला दिउँसोको 11:30 भइरहेछ। अब अहिले नभने पूरा हुन्छ हाम्रो कार्यक्रम संगीत सरिता। अघिल्लो क्रममा सुनाइरहेछौं हिन्दी गीतहरू लेस्ली लुइसको स्वरमा।

समय यसबेला दिउँसोको 12:05 अनि 14 सेकेन्ड भइरहेछ। दिल्ली केन्द्रको समाचारको प्रसारणपछि सबै आदरणीय श्रोताहरूलाई पुनः एकचोटि स्वागत जनाउन चाहन्छु। आकाशवाणीको खरसाङ केन्द्रमा एफएम 103.5 MHz म रश्मि। र श्रोता, दिउँसोको यो समय हो सधैँ झै मनोरञ्जनको। हजुर, मनोरञ्जन तपाईँ सबै श्रोताहरूद्वारा अनुरोध, फिल्म संगीतको कार्यक्रम तपाईँको अनुरोधमा बाट। आउनुहोस्, अब नगरौं, अघि बढाउँ कार्यक्रममा। त पहिले गीत लिएका छौँ चलचित्र ये वादा रहाबाट, किशोर कुमार अनि आशा भोसलेको युगल स्वरमा। संगीत छ आरडी वर्मनको, शब्द गुसन बाउराको। अनुरोध छ यहाँहरू सबैको, पुराना तलाउ ढुङ्गराउबाट हाम्रा श्रोताहरू हुनुहुन्छ वली उल्ला अन्सारी, आजमनाज अन्सारी अनि सोनम। सारिमपुर बक्सरबाट हाम्रा श्रोताहरू हुनुहुन्छ सरफुद्दिन अन्सारी, फातमा अन्सारी अनि मोहम्मद शमी अन्सारी। यसरी नै इन्दिरा बिहार दिल्लीबाट हाम्रा श्रोताहरू हुनुहुन्छ डब्लु अन्सारी अनि बेबी अन्सारी। छटिया पोखरा ढुङ्गराउबाट हुनुहुन्छ लाल बाबु अनि दिव्या। सेक्टर 8 कुरुक्षेत्रबाट हाम्रा श्रोताहरू हुनुहुन्छ दीपक सैनी, प्रमिला अनि अनुश्री सैनी। महादेव पाराबाट हुनुहुन्छ मीरा, सिमरन अनि योगेश कुमार। जेल रोड झाँसीबाट हाम्रा श्रोताहरू हुनुहुन्छ नरेन्द्र कुमार अनि उमा देवी। सरगुजा मैनपाटबाट हाम्रा श्रोताहरू हुनुहुन्छ सोनिया थापा, सोनम थापा, रेशमा थापा अनि अदिपा थापा। यसरी नै बिहारी कोलोनी लोनीबाट हुनुहुन्छ परवीन, सरफुद्दिन, कुमारी वलिडुम अनि कुमारी डब्लु डोम। जेल रोड मथुराबाट हुनुहुन्छ वसिम आस्मा, अक्रम आस्मा अनि उल्ला आस्मा। यसरी नै कोटवा नारायणपुर बाबापट्टीबाट हाम्रा श्रोताहरू हुनुहुन्छ ओम प्रकाश राई, श्रीमती उमा उषा राई, अमित कुमार राई अनि ह्याप्पी राई। दुविधा नेवादा गाजीपुरबाट हाम्रा श्रोताहरू हुनुहुन्छ प्रतीक राई, रोशनी राई अनि प्रञ्जल राई। यसरी नै पप्पू श्रोता क्लब मेन रोड फारबिसगंज बिहारबाट हुनुहुन्छ प्रकाश कुमार पप्पू, नैतिक पिहु, कुमार विमल अनि नवरतन हाटा बढीहाट पूर्णिया बिहारबाट हाम्रा श्रोता हुनुहुन्छ ममता रानी, छवि अनोखी, अर्पिता, दीक्षा, देव देवांशु अनि डब्लुजी। यसरी नै पद्म टकिज नेपा नगर मध्यप्रदेशबाट हाम्रा श्रोताहरू हुनुहुन्छ सुदर्शन शाह, पल्लवी शाह, प्रखर शाह, कुशल शाह, नीति शाह, सुरवी, अश्विन शाह, मंगलाबेन शाह अनि राजेन्द्र जी शाह। आउनुहोस्, यहाँहरू सबैको अनुरोधमा सुनौ कार्यक्रमको यो पहिलो गीत।

तपाईको अनुरोधमा यो कार्यक्रम प्रसारण भइरहेछ आकाशवाणीको खरसाङ केन्द्रबाट। त यस क्रमलाई जारी राख्दै अब सुनाइरहेछौ यो अघिल्लो गीत चलचित्र आज नचिलेबाट सोनु निगम अनि श्रेया घोषालको युगल स्वर रहेको छ। शब्द जयदीप साहनी अनि पीयूष मिश्रको छ भने संगीत छ सलीम सुलेमानको। यस गीतलाई सुन्न चाहनुहुन्छ बिहार कलोनी लोनीबाट हाम्रा श्रोताहरू हुनुहुन्छ नसिमुल इस्लाम गुनेरी अनि प्रकाशवीर राजपूत। यसरी नै डन्डी लहरा बालौद बाट हाम्रा श्रोताहरू हुनुहुन्छ कमलेश जयपुरिया। बिहारीपुर खण्डवाबाट हुनुहुन्छ पिंकी अनि रिंकी। जेल रोड रायगढ़बाट हाम्रा श्रोताहरू हुनुहुन्छ लालचन्द मिश्र, रमेश चन्द अनि कुमकुम मिश्र। यसरी नै पुरानो तलाउ डुङराउबाट हुनुहुन्छ वली उल्ला अन्सारी अनि आसमा नाज अन्सारी। जेल रोड बक्सरबाट हुनुहुन्छ राज अन्सारी अनि सिराज अन्सारी। इन्दिरा विहार दिल्लीबाट हुनुहुन्छ बेबी अन्सारी अनि दानिश अन्सारी। यसरी नै जेल रोड रायगढ़बाट हुनुहुन्छ नरेश यादव, महेन्द्र यादव अनि जहानबी यादव। शान्तिनगर भिलाई छत्तीसगढ़बाट हाम्रा श्रोताहरू हुनुहुन्छ प्रदीप कुमार शाह, प्रतिमा शाह अनि सन्देश शाह। पुना महाराष्ट्रबाट वीणा आदेश महतो अनि कुमारी डाक्टर माही मातो। यसरी नै अररिया रजोखर बजारबाट हाम्रा श्रोताहरू हुनुहुन्छ मोहम्मद शरीफ आरजू, मोहसिन आरजू, नवाब आरजू, सवाब आरजू, सरफराज खान अनि दिलीप कुमार सेन्चुरी। मेन रोड रानीगंजबाट हुनुहुन्छ नुसरत जानम, फरजाना खानम, शाहना शबनम, सौम्य नाजमिन, रुकैया अफरीन अनि रिहाना प्रवीण। गोलाबजार बक्सरबाट हाम्रा श्रोताहरू श्रद्धानन्द आर्य, अवैनन्द आर्य, परमानन्द आर्य, पंकज, प्रमोद, रोहित अनि मोहित। यसरी नै जतुवा किशनपुरबाट हुनुहुन्छ आलम दिलकश, सवनानाज, रिजवान राही, इमरान राजा, आलम शेख, हिना कैसर, नाच प्रवीण अनि चाँदनी नाच। पुस्तकालय रोड फारबिसगंज बिहारबाट हुनुहुन्छ शम्भु प्रसाद गुप्त, कुन्ती देवी, प्रेम कुमार गुप्त अनि नन्दकिशोर गुप्त। र अप्पर सिरुबारी बस्ती गिद्ध पहाड़ खरसाङबाट हुनुहुन्छ सुषमा सिंह, एसएम दनाल, सयम दनाल अनि पुष्प छेत्री। त आउनु सुनौ यहाँहरू सबैका अनुरोधमा कार्यक्रमको यो अघिल्लो गीत।

हवस्त श्रोता, चलचित्र सिम्बाबाट राहत फतेह अलीखा, आशिष कौर अनि टानिस्को बक्सीको स्वरमा यस गीतसँग आजलाई भने पूरा हुन्छ। तपाईँ सबै श्रोताहरूद्वारा अनुरोध फिल्म संगीतको कार्यक्रम तपाईँको अनुरोधमा कार्यक्रम सुन्नुभयो आकाशवाणीको खरसाङ केन्द्रबाट। समय यस बेला दिउँसोको 12:30 भइरहेछ। अब हाम्रो अघिल्लो प्रस्तुति रहनेछ मेलोडी टाइम, आनन्द लिनुहोला पाश्चात्य संगीतको।

नमस्कार, यो आकाशवाणी हो। अब मुख्य समाचार सन्ध्या शर्माबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीले महालयको शुभ अवसरमा देशवासीहरूलाई

शुभकामना दिनुभएको छ। एक सन्देशमा प्रधानमन्त्री मोदीले मा दुर्गाको आशीर्वादले समाजमा खुशी, करुणा र नयाँ आशा जगाओस् भनी कामना गर्नुभएको छ। उहाँले चारैतिर शान्ति र समृद्धिको कामना पनि गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले महिला तथा बाल विकास मन्त्रालयको राष्ट्रिय सम्मेलनको समापन सत्रमा किशोरीको स्वास्थ्य, पोषण र समग्र विकासमा बढी ध्यान दिन आह्वान गर्नुभएको छ। निर्वाचन आयोगले मतदाता नामावलीमा नाम समावेश गर्न वा नाम हटाउन आपत्ति जनाएपछि फारम सातको आवेदनको संख्या 10 सीमित गरेको छ। दिल्ली पुलिसले जन्तर मन्तरमा विरोध प्रदर्शन गर्न अनुमति दिन अस्वीकार गरेको छ। साथै दिल्लीका 45 मेट्रो स्टेशनहरू सुरक्षाका कारण आज साँझ 6 बजीसम्म बन्द रहनेछन्। गृह मन्त्रालयले सबै राज्य र केन्द्रशासित प्रदेशहरूलाई पत्र लेख्दै दिल्ली पुलिससँग समन्वय गर्न र सीजेपीका प्रदर्शनकारीहरूलाई विरोध प्रदर्शनका लागि राष्ट्रिय राजधानीतर्फ जानबाट रोक्न सावधानी अपनाउन निर्देशन दिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले नागाल्याण्डका उपमुख्यमन्त्री टीआर जेलियाङका छोरा कुची रङकाउ जेलियाङको असामयिक निधनमा शोक व्यक्त गर्नुभएको छ। दिल्लीमा विरोध प्रदर्शनलाई ध्यानमा राख्दै साथै कडा सुरक्षा व्यवस्था र ट्राफिक प्रतिबन्धलाई ध्यानमा राख्दै दिल्ली विमानस्थल अधिकारीहरूले आज दिल्लीमा यात्रा गर्ने यात्रीहरूको लागि एक परामर्श जारी गरेका छन् र यात्रीहरूलाई उनीहरूको यात्राको योजना बनाउन आग्रह गरेका छन्। बंगलादेशमा हिन्दू समुदायले आज धार्मिक अनुष्ठान र भक्ति कार्यक्रमका साथ महालय मनाइरहेका छन्। यो अवसर पितृपक्षको अन्त्य र दुर्गा पूजाको शुभ पक्ष अर्थात देवी पक्षको प्रारम्भको प्रतीक हो। मुख्य समाचार अहिलेलाई पूरा भयो। अघिल्लो समाचार लिएर हामी दिउँसो 2:40 बजेर मा उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

Singing number

आउनुहोस् अब अघि बढौँ यो प्रसारण यात्रामा केही लोक अनि आधुनिक गीतहरूबाट। श्रोताहरूको निम्ति प्रथम राख्दैछौ यो लोकगीत नरेन्द्र गुरुङ अनि साथीहरूको स्वरमा, संकलन नरेन्द्र गुरुङको रहेको छ।

लोक अनि आधुनिक गीतहरू सुनाउने क्रममा अब अघिल्लो क्रममा सुनाइरहेछौँ यो गीत प्रेमध्वज प्रधान अनि आशा भोसलेको युगल स्वरमा, शब्द छ बीबी विश्वकर्माको।

0: सुनुभयो लोक अनि आधुनिक गीत। अब अघिल्लो क्रममा समय भइरहेछ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो। अब समाचार सन्ध्या शर्माबाट सुन्नुहोस्। प्रथममा मुख्य समाचार। कक्रोच जनता पार्टीको जन्तर मन्तरमा विरोध प्रदर्शनलाई ध्यानमा राख्दै दिल्ली पुलिसले सार्वजनिक सुरक्षा सुनिश्चित गर्न व्यापक र कडा व्यवस्था गरेको छ। भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीनले विपक्षी नेताहरूले देशमा खतरनाक र गम्भीर स्थिति सिर्जना गर्न खोजिरहेको आरोप लगाउनु भएको छ। रक्षा मन्त्री राजनाथ सिंहले आधुनिक युद्ध र वैश्विक सुरक्षा व्यवस्थामा भइरहेका ठूला परिवर्तनहरूबीच भारतले आफ्नो छिमेकी र बाहिरका घटनाक्रमलाई नजिकबाट निहालिरहेको बताउनुभयो। संयुक्त राष्ट्र संघमा जम्मू कश्मीरको बारेमा झुटो अफवाह फैलाएकोमा भारतले पाकिस्तानको कडा आलोचना गरेको छ र मौसम विभागले बिहार, कर्नाटक, हिमाचल प्रदेश र जम्मू कश्मीरमा आज भारी वर्षा हुने पूर्वानुमान गरेको छ। अब समाचार विस्तारमा।

0: केन्द्रीय सचिवालय लोक कल्याण मार्ग राजीव चौक नयाँ दिल्ली सेवातीर्थ र मण्डी हाउस समावेश छन्। नयाँ दिल्ली मेट्रो स्टेशन बाहेक सबै सम्बन्धित स्टेशनहरूमा ट्रेन परिवर्तन सुविधा उपलब्ध हुनेछ। यसबाहेक दिल्लीको सराय काले खान र न्यू अशोक नगर स्टेशनहरूबीच गुनामो भारत ट्रेन सेवा पनि आज राति 10 बजेसम्म स्थगित रहनेछ। यद्यपि दिल्लीको आनन्द विहार स्टेशनदेखि उत्तर प्रदेशको मोदीपुरम स्टेशनसम्म नमो भारत रेल सेवा निर्धारित कार्यक्रम अनुसार चल्नेछ। भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीनले लोकसभा नेता प्रतिपक्षी राहुल गान्धी र आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवालको सहयोगी टीम सीजेपी नेताहरूले देशमा खतरनाक र गम्भीर स्थिति सिर्जना गर्न खोजिरहेको आरोप लगाउनुभयो। श्री नवीनले भन्नुभयो, विपक्षी जनताले राजनीतिक उद्देश्यका साथ विदेशी शक्तिहरूको इशारामा यो गरिरहेका छन्। दिल्लीमा सीजेपीको प्रदर्शनका बीच पत्रकारहरूसँग कुरा गर्दै नितिन नवीनले भन्नुभयो, आज जुन प्रकारको अवस्था भइरहेको छ त्यो शान्ति र खुसीका साथ देशको विकासलाई अस्थिर पार्ने प्रयास हो। कृषि मन्त्री शिवराज सिंह चौहानले आज मध्यप्रदेशको राजधानी भोपालमा पत्रकारहरूलाई सम्बोधन गर्दै इन्डिया गठबन्धनमाथि आलोचना गर्नुभयो। उहाँले नाम नलिकन कक्रोच जनता पार्टीप्रति पनि कटाक्ष गर्नुभयो। चौहानले भन्नुभयो, एकातिर जनता विकसित भारत निर्माणका लागि मोदीजीको साथमा उभिएका छन्, अर्कोतिर विपक्षी निराश र हताश छन्।
1: मैदान में जीत नहीं सकता, जनता का विश्वास प्राप्त कर नहीं सकता।
2: द ऑपोजिशन कैन नॉट विन इन द इलेक्टोरल अरीना और अर्न द ट्रस्ट ऑफ द पीपल। दैट इज व्हाई इट इज ट्राइंग टू क्रिएट कैओस ऑन द स्ट्रीट्स, डिसमेंटलिंग कॉन्स्टिट्यूशनल इंस्टीट्यूशंस, कंस्पायरिंग टू अंडरमाइन फेथ इन डेमोक्रेसी एंड टीयरिंग द कॉन्स्टिट्यूशन टू श्रेड्स। एंड द ऑपोजिशन इज नॉट डूइंग ऑल दिस ऑन इट्स ओन, इट इज डूइंग सो विद द सपोर्ट ऑफ फॉरेन पावर्स।
1: ताकतों के समर्थन से ये कर रहा है।
0: उपचुनावको परिणामलाई उद्धृत गर्दै शिवराजले भन्नुभयो, भाजपा र एनडीएले बंगाल, असम र पुडुचेरीमा शानदार जित हासिल गरेका छन्। यसअघि राजस्थान र त्रिपुराको स्थानीय निकायको चुनावमा जनताले भाजपालाई समर्थन गरेका थिए। उहाँले भन्नुभयो, यो केवल एक जित होइन तर मोदीजी र विकासमा जनताको विश्वासको जित हो। रक्षा मन्त्री राजनाथ सिंहले आधुनिक युद्ध र वैश्विक सुरक्षा व्यवस्थामा भइरहेका ठूला परिवर्तनहरूको बीचमा भारतले आफ्नो छिमेकमा र बाहिरका घटनाक्रम र उनीहरूको रणनीतिक प्रभावलाई नजिकबाट नियालिरहेको बताउनुभयो। वायुसेना स्टेशन जोधपुरमा अभ्यास तरङ्ग शक्ति 2026 सम्बोधन गर्दै श्री राजनाथ सिंहले भन्नुभयो, भारतीय सशस्त्र बलहरू आत्मनिर्भर भारतको दृष्टिकोणद्वारा निर्देशित उनीहरूको संरचना क्षमता र रणनीतिक दृष्टिकोणमा आधारभूत परिवर्तनबाट गुज्रिरहेका छन्। वायुसेना स्टेशनमा हवाई प्रदर्शन देखेपछि रक्षा मन्त्रीले भन्नुभयो, स्थापित विश्व व्यवस्था द्रुत गतिमा परिवर्तन भइरहेको छ, जबकि उदीयमान विश्व व्यवस्थाको प्रकृति अनिश्चित छ। श्री सिंहले भन्नुभयो, आत्मनिर्भर भारत भनेको देशलाई विश्वबाट अलग गर्नु होइन, बरु यसमा महत्वपूर्ण रक्षा प्रविधिहरूको डिजाइन, विकास, निर्माण, मर्मत र उन्नयनको लागि घरेलु क्षमताहरूको निर्माण समावेश छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्र सेवा र निरन्तर प्रतिबद्धताका साथ जनसेवाको 25 वर्ष पूरा गर्नुभएको छ र उहाँको यात्रा निरन्तर जारी छ। सेवा र सुशासनको यस दृष्टिकोणबाट प्रेरित भएर सरकार सन् 2047 विकसित भारतको लक्ष्य हासिल गर्न निरन्तर लागिरहेको छ। समावेशी विकास र सामाजिक सशक्तिकरणको माध्यमबाट यो समर्पणले आज करोडौं जनताको जीवनमा परिवर्तन ल्याइरहेको छ। आज हाम्रो यो विशेष श्रृङ्खलामा हामी यी खेल महाकुम्भ से खेल खेलो इन्डिया पहलको माध्यमबाट यो दूरदर्शी सोचलाई कसरी आधार बनाएको छ र खेलकुदको क्षेत्रमा कस्तो परिवर्तन ल्याएको छ त्यसबारेमा कुरा गर्नेछौँ।
3: प्रधानमंत्री नरेंद्र मोदी के नेतृत्व में देश के खेल क्षेत्र में बड़ा बदलाव देखने को मिला है। इसका सीधा प्रभाव राष्ट्रीय और अंतर्राष्ट्रीय प्रतियोगिताओं में भारतीय खिलाड़ियों के पदक प्रदर्शन में भी दिखाई दिया है। 2010 में खेल महाकुंभ से लेकर खेलो इंडिया तक सरकार ने जमीनी स्तर से खेल प्रतिभाओं को आगे बढ़ाने और उन्हें अंतर्राष्ट्रीय स्तर पर उत्कृष्ट प्रदर्शन के लिए तैयार करने की दिशा में कई पहल शुरू की है। प्रधानमंत्री ने लाल किले से अपने संबोधन में भी खेल व्यवस्था को मजबूत करने की सरकार की प्रतिबद्धता दोहराई थी।
4: भारत खेल की दुनिया में अपनी जगह बना रहा है। स्पोर्ट की दुनिया में भारत का प्रदर्शन बेहतर होता रहा है और हम 2036 में ओलंपिक के मजबूत दावेदार बनकर के आगे बढ़ रहे हैं।
3: हाल ही में संपन्न एशियाई खेलों में

0: भारत ने 85 पदक जीतकर शानदार प्रदर्शन किया और चौथा स्थान हासिल किया। टारगेट ओलंपिक पोडियम स्कीम यानी TOPS, राष्ट्रीय खेल नीति और फिट इंडिया अभियान जैसी पहले भी इसी दिशा में किए जा रहे प्रयासों का हिस्सा है। राष्ट्रीय खेल नीति को राष्ट्रीय शिक्षा नीति के अनुरूप बनाने पर भी जोर दिया गया है। इस दिशा में राज्य सरकारें भी सक्रिय भूमिका निभा रही हैं। कोलकाता से कल्याण लाहा की रिपोर्ट के साथ समाचार कक्ष से वैष्णवी।
1: संयुक्त राष्ट्र संघमा जम्मू कश्मीरको बारेमा झूट र झुटा अफवाह फैलाएकोमा भारतले पाकिस्तानको कडा आलोचना गरेको छ। भारतले स्पष्ट रूपमा भनेको छ कि केन्द्र शासित प्रदेश भारतको अभिन्न र अविभाज्य हिस्सा हो र रहनेछ। भारतले आज न्यूयोर्कमा संयुक्त राष्ट्र महासभाको चौथो समितिमा बी उपनिवेशीकरणको बारेमा छलफलको क्रममा जवाब दिने आफ्नो अधिकारको प्रयोग गर्दै यस्तो भनेको हो। सांसद महिमा कुमारी मेवारले पाकिस्तानका प्रतिनिधिको बयानमा कडा प्रतिक्रिया दिनुभयो। संयुक्त राष्ट्रसङ्घमा भारतको स्थायी मिशनले सोसल मिडिया प्लेटफर्ममा जानकारी दिँदै सांसद मेवारले पाकिस्तानमाथि जम्मू कश्मीरको बारेमा गलत दावी फैलाउन संयुक्त राष्ट्र मञ्चको दुरूपयोग गरेको आरोप लगाएको जनाएको छ। यसैबीच अर्को महत्वपूर्ण बैठकमा सांसद प्रिया सरोजले संयुक्त राष्ट्र महासभाको 6 समितिको 81 सत्रमा एजेन्डा आइटम 75 अन्तर्गत भारतको राष्ट्रिय वक्तव्य प्रस्तुत गर्नुभयो। यस सत्रमा संयुक्त राष्ट्रसङ्घका अधिकारीहरू र मिशनमा विशेषज्ञहरूको जवाबदेहिताबारे छलफल गरिएको थियो। वित्त मन्त्री निर्मला सीतारमणले हिजो सिङ्गापुरका राष्ट्रपति थर्मन सन्मुरगतनम र प्रधानमन्त्री लरेन्स वोङसँग द्विपक्षीय सहयोग, वैश्विक आर्थिक विकास र लगानीका अवसरहरूलाई सुदृढ पार्ने विषयमा छलफल गर्नुभयो। बैठकमा भारत र सिङ्गापुर बीच व्यापक रणनीतिक साझेदारी बढाउने विषयमा पनि छलफल भयो। वित्त मन्त्री लरेन्स वोङले वित्त मन्त्रीलाई स्वागत गर्दै विश्वव्यापी आर्थिक विकास र वर्तमान ऊर्जा सङ्कटलाई सम्बोधन गर्ने तरिकाहरूमा छलफल भएको जानकारी दिनुभयो। मौसम विभागले बिहार, कर्नाटक, हिमाचल प्रदेश र जम्मू कश्मीरमा आज भारी वर्षाको पूर्वानुमान गरेको छ। दक्षिण पश्चिम मनसुन आगामी 2-3 दिनमा पूर्वी भारतका केही भागहरू, प्रायद्वीपीय भारतको उत्तरी भागहरू र उत्तर पूर्वी भारतका 13 भागहरूबाट फिर्ता हुने सम्भावना छ। दिल्ली, हरियाणा, चण्डीगढ, पन्जाब, आन्ध्र प्रदेश, केरला र माहेमा भोलिसम्म मेघगर्जन र चट्याङ पर्ने सम्भावना छ। यो समाचार युट्युबमा @AIR कोर्सिङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा मुख्य समाचार पुनः एकपल्ट। कक्रोच जनता पार्टीको जन्तर मन्तरमा विरोध प्रदर्शनलाई ध्यानमा राख्दै दिल्ली पुलिसले सार्वजनिक सुरक्षा सुनिश्चित गर्न व्यापक र कडा व्यवस्था गरेको छ। भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीनले विपक्षी नेताहरूले देशमा खतरनाक र गम्भीर स्थिति सिर्जना गर्न खोजिरहेका आरोप लगाउनु भएको छ। रक्षा मन्त्री राजनाथ सिंहले आधुनिक युद्ध र वैश्विक सुरक्षा व्यवस्थामा भइरहेका ठूला परिवर्तनहरूबीच भारतले आफ्नो छिमेकी र बाहिरका घटनाक्रमलाई नजिकबाट निहालिरहेको बताउनु भएको छ र मौसम विभागले बिहार, कर्नाटक, हिमाचल प्रदेश र जम्मू कश्मीरमा आज भारी वर्षा हुने पूर्वानुमान गरेको छ। समाचार अहिलेलाई पूरा भयो। अघिल्लो समाचार लिएर अपराह्न 3:15 बजेर 15 मा उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।

समाचारको प्रसारणपछि श्रोताहरूले अब अघिल्लो क्रममा सुनाइरहेछौं यो लोकगीत। डाक्टर गंगा प्रसाद सापकोटा अनि देवी कला शर्माको युगल स्वरमा रहेको छ, शब्द मुकुन्द राज शर्माको छ भने संगीत छ मणिकमल छेत्रीको। आनन्द लिनुहोला।

0: डाक्टर गंगा प्रसाद सापकोटा अनि देवीकला शर्माको युगल शर्मा यो लोकगीतको प्रसारणपछि अब अघिल्लो क्रममा प्रस्तुत छ सामूहिक समीक्षा।
1: अब प्रस्तुत छ समसामयिक समीक्षा। अनुवादक तथा वाचक हनुक थापा। आलेख विदेश सेवा एकाई एनएसडी आकाशवाणी। विषय रहेको छ भारत र मालीले न्यूयोर्क स्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा पालन गरे विश्व कपास दिवस। संयुक्त राष्ट्रसंघका लागि भारत र मालीका स्थायी मिशनहरूले विश्व कपास दिवसको अवसरमा 7 अक्टोबर 2026 न्यूयोर्क स्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा दिगोपनका लागि कपास जीविकोपार्जन मूल्य अभिवृद्धि र साझेदारी विषयमा कार्यक्रमको संयुक्त रूपमा आयोजना गरे। संयुक्त राष्ट्रसंघको महासभाले प्रस्ताव 75/318 मार्फत 7 अक्टोबरलाई विश्व कपास दिवसको रूपमा घोषणा गरेको थियो। यस कार्यक्रमले विशेष गरी विकासोन्मुख र अति कम विकसित देशहरूमा आर्थिक विकास, अन्तर्राष्ट्रिय व्यापार र गरिबी निवारणमा कपासको भूमिकालाई उजागर गर्यो। कार्यक्रममा भारतका सांसदहरू, सदस्य देश तथा अन्तर्राष्ट्रिय संगठनका प्रतिनिधिहरू भेला भई जीविकोपार्जन मूल्य अभिवृद्धि र दिगो विकास लक्ष्यहरूमा कपासको योगदानबारे छलफल गरे। स्वागत मन्तव्यका क्रममा संयुक्त राष्ट्रसंघका लागि भारतको स्थायी प्रतिनिधि राजदूत हरीश पर्वतनेनीले महात्मा गान्धीले कपास र चर्खालाई आत्मनिर्भरता, सम्मान र भारतको स्वतन्त्रता संग्रामसँग जोड्नेको प्रसंग स्मरण गर्नुभयो। उहाँले 4 प्राथमिकताहरू, उत्पादकहरूको जीविकोपार्जनमा सहयोग, मूल्य अभिवृद्धि र बजार पहुँचको विस्तार, दिगोपनको प्रवर्धन तथा प्रविधि र साझेदारीको सुदृढीकरणमा जोड दिनुभयो। उहाँले कपास उत्पादक देशहरूलाई बढी मूल्य प्राप्त गर्न र दिगो विकास लक्ष्यहरू अघि बढाउन मद्दत पुर्याउने गरी किफायती उत्पादन सामग्री र वित्त उपलब्धता, साना उद्यमहरूलाई सहयोग तथा दक्षिण दक्षिण र त्रिकोणीय सहयोगको आवश्यकतामा जोड दिनुभयो। संयुक्त राष्ट्र

0: का लागि मालीका स्थायी प्रतिनिधि राजदूत इस्सा कोनफुरेउले मालीको अर्थतन्त्र र ग्रामीण जीविकोपार्जनमा कपासको महत्वबारे प्रकाश पार्नुभयो। उहाँले सीमित प्रशोधन क्षमता, उत्पादन सामग्रीको लागत, बजार पहुँच र व्यापारमा विकृति ल्याउने सहयोग जस्ता चुनौतीहरू विषयमा बताउनुभयो। स्वदेशी प्रशोधन विस्तार र रोजगारी सृजना गर्ने मालीको प्रयासबारे चर्चा गर्नुहुँदै उहाँले दक्षिण दक्षिण सहयोग लगायत पारस्परिक लाभदायी साझेदारीको स्वागत गर्नुभयो र भारतलाई एक प्रमुख साझेदारको रूपमा स्वीकार गर्नुभयो। सांसद असित कुमार मल्लले पश्चिम बङ्गालको बोलपुरमा हुने कान्था कडाईको अनुभव प्रस्तुत गर्नुहुँदै परम्परागत सिपले कसरी कपासको मूल्य बढाउँछ, महिलाहरूको जीविकोपार्जनमा सहयोग पुर्याउँछ तथा पुनः प्रयोग र स्रोतको दक्षतालाई प्रवर्धन गर्छ भन्ने कुरा जनाउनुभयो। उहाँले कारिगरहरूका लागि उचित पारिश्रमिक, किफायती ऋण, डिजाइन सम्बन्धी सहयोग र बजार पहुँचको महत्त्वमा जोड दिनुभयो। सांसद एलके सुदीशले कपासको बुनाइका लुगा र तयारी पोषक उत्पादनमा तामिलनाडुको अनुभवबारे प्रकाश पार्नुभयो, जसमा साना उद्यमहरूको योगदान, साझा पूर्वाधार र दक्ष श्रमिकहरूको भूमिका समावेश थियो। उहाँले पीएम मित्रा पहल अन्तर्गत विकास भइरहेको एकीकृत टेक्सटाइल पार्क तथा कपडा प्रशोधनमा फोहोर पानीको पुनप्राप्ति र पुन प्रयोगको विषय उल्लेख गर्नुभयो। यी उदाहरणहरूले कपडाको भ्यालु चेनलाई सुदृढ पार्न, उत्पादन क्षमतालाई स्रोतको दक्षता र सुधारिएको पूर्वाधारसँग जोड्न पर्ने महत्त्वलाई उजागर गर्नुभयो। भारत सरकारको वस्त्र मन्त्रालयकी सहसचिव सुश्री पद्मिनी श्रृङ्गलाले कपासको प्रमुख उत्पादक र उपभोक्ताको रूपमा भारतको भूमिका तथा साना र सीमान्तकृत किसानहरूका लागि यस क्षेत्रको महत्त्वबारे प्रकाश पार्नुभयो। उहाँले कपास उत्पादकत्व मिशन र कस्तुरी कटन भारत पहलको रूपरेखा प्रस्तुत गर्नुहुँदै उत्पादकत्व, गुणस्तर र ट्रेसिबिलिटीमा सुधार ल्याउनुपर्ने कुरामा जोड दिनुभयो। उहाँले कपडा सम्बन्धी पूर्वाधारमा लगानी, कारिगर तथा साना उद्यमहरूलाई सहयोग र दिगो कपास मूल्य श्रृङ्खलाका लागि खुला तथा अनुमान योग्य व्यापार एवं बजार पहुँचको महत्त्वबारे पनि चर्चा गर्नुभयो। कपासको प्रमुख उत्पादक र उपभोक्ताको रूपमा भारतको स्थिति तथा साना र सीमान्तकृत किसानहरूका लागि यस क्षेत्रको महत्त्व यस छलफलको महत्त्वपूर्ण अंश रह्यो। यस अवसरमा कोटे डी आइभोर, उज्बेकिस्तान, चाड, नेदरल्यान्ड, बुर्किना फासो र इजिप्टका स्थायी प्रतिनिधिहरू, क्यामरुन र पेरुका उपस्थायी प्रतिनिधिहरू, न्युयोर्क स्थित संयुक्त राष्ट्रसङ्घका खाद्य तथा कृषि संगठनको सम्पर्क कार्यालयकी निर्देशक सुश्री एन्जेलिका जाकोमी तथा अन्तर्राष्ट्रिय कपास सल्लाहकार समितिका प्रमुख वैज्ञानिक डाक्टर केशव आर क्रान्तिले मन्तव्य राखेका थिए। उक्त कार्यक्रममा भएको छलफल कपासको मूल्य श्रृङ्खलालाई सुदृढ पार्ने, साना किसान तथा कारिगरहरूलाई सहयोग गर्ने, प्रशोधन क्षमता र बजार पहुँचमा सुधार गर्ने, यस क्षेत्रमा प्रविधि तथा उन्नत विज्ञानको प्रयोगलाई प्रोत्साहन गर्ने र अन्तर्राष्ट्रिय साझेदारीलाई अझ प्रगाढ बनाउने अवसरहरूमा केन्द्रित थियो। यस कार्यक्रममा सहभागीहरूले भारतको समृद्ध हस्तकला परम्पराको उत्सव मनाउँदै भारतका एक निपुण कारिगरको निर्देशनमा सुती कर्पामा पेन कलमकारी कलाको प्रत्यक्ष अनुभव पनि लिए।
1: समय यस बेला अपराह्न 3 बज्यो। श्रोताहरूले हुनुहुन्छ आकाशवाणीको नेपाली प्रसारण सेवासँग र दिउँसोको यो समय हो मनोरञ्जनको। हजुर श्रोता, मनोरञ्जन फिल्म सङ्गीतहरूबाट

0: थोड़ी सी व्यवफाई यस चलचित्रबाट श्रोताहरूले भर्खरै सुन्नुभयो. लता मङ्गेशकर अनि किशोर कुमारको युगल शर्मा रहेको यस गीतलाई. शब्द थियो गुलजारको, संगीत खैयमको. हवस्त श्रोता, यस गीतको अन्तसाथै अहिले त भने पूरा हुन्छ फिल्म संगीतको प्रस्तुति. अघिल्लो क्रममा समय भइरहेछ समाचारको.
1: नमस्कार, यो आकाशवाणी हो. समाचार मनीष कानुबाट सुन्नुहोस्. प्रधानमन्त्री नरेन्द्र मोदीले महालयको शुभ अवसरमा देशवासीलाई शुभकामना व्यक्त गर्नुभएको छ. प्रधानमन्त्री मोदीले सोसियल मिडियामा एक सन्देश जारी गर्नुहुँदै माँ दुर्गाको आशीर्वादले समाजमा खुसी, करुणा र नयाँ आशा जागोस्, साथै चारैतिर शान्ति र समृद्धिको कामना व्यक्त गर्नुभयो. केन्द्रीय गृहमन्त्री अमित शाहले पनि यस अवसरमा देशवासीलाई शुभकामना दिनुभएको छ. उहाँले मालाईले पितृपक्षको अन्त्य र देवी पक्षको सुरुवातलाई चिन्हित गर्दछ, जसले माँ दुर्गाको आगमनको सन्देश दिन्छ भनी बताउनुभयो. उहाँले माँ दुर्गाको आशीर्वादले सबैको जीवनमा अपार सुख, आनन्द र समृद्धि ल्याउने कामना गर्नुभयो. पश्चिम बङ्गालको सबैभन्दा ठूलो वार्षिक पर्व महालय आज मनाइँदैछ. यो माता दुर्गाको परम्परागत आह्वानको अवसर हो. यसले दुर्गा पूजाको तयारी सुरु हुन्छ. प्रधानमन्त्री नरेन्द्र मोदीले नागाल्यान्डका उपमुख्यमन्त्री टीआर जेलियाङका छोरा कुची रङकाउ जेलियाङको असामयिक निधनमा शोक व्यक्त गर्नुभएको छ. श्री मोदीले एक सोसियल मिडिया पोस्टमा शोक सन्तप्त परिवार र साथीहरूप्रति संवेदना व्यक्त गर्नुभयो. उहाँले दिव्यांगत आत्माको शान्तिको लागि प्रार्थना पनि गर्नुभयो. असमको नगाउँ लोकसभा सीटको उपचुनावमा भारतीय जनता पार्टीको शानदार प्रदर्शनका कारण पार्टी कार्यकर्ताहरूमा उत्साहको वातावरण बनेको छ. चुनावको परिणाम हिजो साँझ गुवाहाटीस्थित राज्य भाजपा मुख्यालयमा मनाइएको थियो. यस क्रममा मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्माले पनि पार्टी कार्यालय पुग्दै कार्यकर्ताहरूसँग खुसी बाँड्नुभयो. भाजपा कार्यकर्ताहरूले मिठाई वितरण गरेर खुसी मनाए. नगाउँ उपचुनावमा भाजपा

दलको प्रभावशाली प्रदर्शनलाई पार्टीका लागि महत्त्वपूर्ण रणनीतिक उपलब्धिको रूपमा हेरिएको छ। असमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले शुक्रबार भारत तिब्बत सीमा पुलिस आइटिबीपीका जवानहरूको साहस बलिदान र समर्पणलाई सलाम गर्दै उनीहरू अत्यन्त कठिन भौगोलिक परिस्थिति र प्रतिकूल मौसममा देशको सीमाको रक्षा गर्ने बहादुर पुलिस रहेको बताउनुभयो। डन बोस्को युनिभर्सिटी क्याम्पस सोनपुरमा सम्पन्न हिमालयको काखमा हिमालयको उचाइमा कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै राज्यपालले देशको सीमाको सुरक्षा हिमवीर भनेर चिनिने आइटिबीपीका जवानहरूको योगदानको प्रशंसा गर्नुभयो। यो कार्यक्रम आइटिबीपीले असम लोक भवन पहल नमो मातृभूमि संरक्षण एवं स्वलम्बन संकल्प सप्ताह अन्तर्गत आयोजना गरेको थियो। आचार्यले भन्नुभयो, हिमालय भारतको भौगोलिक सीमा मात्र होइन देशको सभ्य विरासत सांस्कृतिक पहिचान र राष्ट्रिय गौरवको प्रतीक पनि हो। उहाँले भन्नुभयो, आइटिबीपीका जवानहरूको सतर्कता अनुशासन र देशभक्तिले सीमा सुरक्षालाई बलियो बनाउँछ र मातृभूमिप्रति उनीहरूको अटुट प्रतिबद्धता झल्काउँदछ। यस अवसरमा आइटिबीपीका अतिरिक्त महानिर्देशक अखिलेश सिंह रावत, महानिरीक्षक क्ले खोक्साई र मन्दिर एकका उपमहानिरीक्षक सचिन मित्तल र हरिश कुमार, डनबस्को विश्वविद्यालयका उपकुलपति फादर जोस पलेली, कुलसचिव डाक्टर जाकरियस जज, पूर्व सैनिक एलटी सवान थाङ, सैन्य अधिकारीहरू, आइटिबीपीका जवानहरू र वीर नारीहरू, पूर्व सैनिकहरू, शिक्षकहरू र विश्वविद्यालयका विद्यार्थीहरू उपस्थित थिए। असम सरकारले पञ्चायत र ग्रामीण विकास विभागका 34 मृतक सम्झौता कर्मचारीका परिवारलाई कुल 1.70 करोड अनुदान दिएको छ। विभागीय मन्त्री अतुल बोराले हिजो गुवाहाटीको पन्जाबारी स्थित डिभिजन कमिश्नरको कार्यालय परिसरमा आयोजित एक कार्यक्रममा प्रत्येक परिवारलाई 5,00,000 रुपियाँको चेक हस्तान्तरण गर्नुभयो। राज्य सरकारको अनुग्रह सहायता योजना अन्तर्गत सेवाका क्रममा मृत्यु भएका कराकका कर्मचारीहरू का नजिकका आफन्तलाई 5,00,000 रुपियाँ एकमुष्ट आर्थिक सहयोग दिइन्छ। कार्यक्रममा पञ्चायत तथा ग्रामीण विकास विभागका सचिव पुष्पाञ्जली दास, आयुक्त आइनम शरण कुमार सिंह, वरिष्ठ अधिकारीहरू र मृतक कर्मचारीका परिवारका सदस्यहरू उपस्थित रहेका थिए। मिजोरमका मुख्यमन्त्री लाल दोहामाले जापानको केटिसी समूहका निर्देशक यामाजाकी तोमो हिरोको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलसँग हिजो भेट गर्नुभयो। यस क्रममा राज्यका युवाहरूको कौशल विकास, जापानमा रोजगारीका अवसरहरू र राज्य सरकारको प्रस्तावित ब्लू मिजोरम मिसन अन्तर्गत सहयोगको बारेमा चर्चा गरिएको थियो। मुख्यमन्त्रीले मिजोरमका लगभग 100 युवाहरू हाल जापानमा काम गरिरहेको र आफ्नो कामबाट सन्तुष्ट रहेको जानकारी दिनुभयो। उहाँले मिजोरम र उत्तर पूर्वका अन्य राज्यहरूमा जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सीको पहलको पनि उल्लेख गर्नुभयो। जापानसँगको सम्बन्ध सुदृढ गर्ने विषयमा जोड दिनुहुँदै मुख्यमन्त्रीले राज्य सरकारले हालै मुख्यमन्त्री कार्यालयमा जापान मिजोरम साझेदारी सम्बन्धित कार्यसमिति गठन गरेको जानकारी पनि दिनुभयो। केटिसी समूहले सन् 1972 सालमा जापानको नागोयामा शैक्षिक सामग्रीको निर्माणको साथ आफ्नो काम सुरु गरेको थियो। आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो।

समाचारको प्रसारणपछि अब हाम्रो अघिल्लो प्रस्तुति रहनेछ गीत संगीत। जसमा श्रोताहरूलाई सुनाउनेछौ लोक अनि आधुनिक गीत।

कार्यक्रम गीत संगीतको यो अघिल्लो कोशेली श्रोताहरूको निम्ति रहेको छ डाक्टर गंगा प्रसाद सापकोटा अनि देवीकला शर्माको युगल स्वरमा लोकगीत शब्द रहेको छ मुकुन्दराज शर्माको संगीत मणिकमल छेत्रीको

0: सत्यनिष्ठा केवल एक शब्द होइन, यो हाम्रो कार्य संस्कृतिको पहिचान हो।
1: हरेक काममा पारदर्शिता, हरेक निर्णयमा निष्पक्षता, हरेक पाइलामा जवाफदेहिता,
0: यही हो सत्यनिष्ठा, यही हो समृद्धिको बाटो। किनकि प्रिभेन्टिभ भिजिलेन्स केवल एउटा अभियान होइन,
1: यो हो असल व्यवस्था र असल भविष्यको जिम्मेदारी।
0: सफा सोच, सही काम, सत्यनिष्ठा हाम्रो पहिचान। एनटिपिसी रमामसँग सत्यनिष्ठादेखि समृद्धिको विश्वास।

हवस् त श्रोता, पेमा लामाको स्वरमा यस गीतको साथै अब अहिलेलाई भने पूरा हुन्छ कार्यक्रम गीत संगीत। श्रोताहरू अहिले हुनुहुन्छ आकाशवाणीको नेपाली प्रसारण सेवासँग।

0: अब अगले क्रममा समय भइरहेछ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो। समाचार मनीष कानुबाट सुन्नुहोस्। प्रथममा प्रमुख समाचार। उपराष्ट्रपति सीपी राधाकृष्णनले देशका हरेक भागमा उच्च गुणस्तरको चिकित्सा, शिक्षा र स्वास्थ्य सेवाहरूको उपलब्धता सुनिश्चित गरिनुपर्ने बताउनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि चेन्नईको पुनमल्ली र बडापलानी बीच मेट्रो रेल सेवाको उद्घाटन गर्नुहुनेछ। काँग्रेस जनता पार्टीको जन्तर मन्तरमा विरोध प्रदर्शनलाई ध्यानमा राख्दै दिल्ली पुलिसले सार्वजनिक सुरक्षा सुनिश्चित गर्न व्यापक र कडा व्यवस्था गरेको छ। रक्षा मन्त्री राजनाथ सिंहले आधुनिक युद्ध र वैश्विक सुरक्षा व्यवस्थामा भइरहेको ठूलो परिवर्तनहरूबीच भारतले आफ्नो छिमेकी र बाहिरका घटनाहरूलाई नजिकबाट नियालिरहेको बताउनुभयो। अनि युवा मामिला र खेल मन्त्री डाक्टर मनसुख मान्डवियाले सोमबार अहमदाबादमा ब्रिक्स पारम्परिक र स्वदेशी खेल प्रतियोगिता 2026 उद्घाटन गर्नुहुनेछ। अब समाचार विस्तारमा। उपराष्ट्रपति सीपी राधाकृष्णनले देवघरको एम्स सन्तुलित र समावेशी विकासको उत्कृष्ट प्रतीक रहेको बताउनुभयो। एम्सको दोस्रो दीक्षान्त समारोहमा उपस्थित विद्यार्थीहरूलाई सम्बोधन गर्नुहुँदै उपराष्ट्रपतिले भन्नुभयो, देशका हरेक भागमा उच्च गुणस्तरको चिकित्सा, शिक्षा, स्वास्थ्य सेवाहरूको उपलब्धता सुनिश्चित गरिनुपर्छ। आज आयोजित एक भव्य समारोहमा उपराष्ट्रपतिले एमबीबीएस, बीएससी नर्सिङ, एमएससी नर्सिङ, एमडी र एम्स कोर्सका सफल स्नातकहरूलाई डिग्री प्रदान गर्नुभयो। साथै चिकित्सा क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने 11 मेधावी विद्यार्थीहरूलाई विशेष सम्मान पनि प्रदान गर्नुभयो। यस अवसरमा झारखण्डका राज्यपाल सन्तोष कुमार गंगवार, केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण राज्य मन्त्री प्रताप राव जाधव, सांसद डाक्टर निशिकान्त दुबे, देवघरका विधायक सुरेश पासवान, झारखण्डका स्वास्थ्य मन्त्री डाक्टर इरफान अन्सारी र राज्यसभा सांसद प्रदीप वर्मा लगायत उपस्थित थिए। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि चेन्नईको पुनमल्ली र बडा पलानी बीच मेट्रो रेल सेवाको उद्घाटन गर्नुहुनेछ। श्री मोदीले भिडियो कन्फरेन्स मार्फत 5 अमृत भारत स्टेशनहरूको पनि उद्घाटन गर्नुहुनेछ। उहाँले पोरुदेखि पुनमल्लीसम्म मेट्रो यात्रा गर्नुहुनेछ र पोरुर बाइपास स्टेसनमा फर्कनुहुनेछ। उहाँले पोरुर तालको नजिकै अवस्थित जलकेन्द्रेश्वर शिव मन्दिरमा पूजा अर्चनामा पनि भाग लिनुहुनेछ। तामिलनाडुका मुख्यमन्त्री सी जोसेफ विजय पनि कार्यक्रममा सहभागी रहनुहुनेछ। प्रधानमन्त्रीले आइआइटी मद्रासको ब्रेन सेन्टरको भ्रमण पनि गर्नुहुनेछ। उहाँले चेन्नई कन्भेन्स सेन्टरमा धेरै परियोजनाहरूको शिलान्यास साथै

वैश्विक सुरक्षा व्यवस्थामा भइरहेको ठूलो परिवर्तनहरूबीच भारतले आफ्नो छिमेकीमा र बाहिरका घटनाक्रम र उनीहरूको रणनीतिक प्रभावलाई नजिकबाट निहालिरहेको बताउनुभयो। वायुसेना स्टेशन जोधपुरमा अभ्यास तरङ्ग शक्ति 2026लाई सम्बोधन गर्नुहुँदै श्री राजनाथ सिंहले भन्नुभयो, भारतीय सशस्त्र बलहरू आत्मनिर्भर भारतको दृष्टिकोणद्वारा निर्देशित उनीहरूको संरचना क्षमता र रणनीतिक दृष्टिकोणमा आधारभूत परिवर्तनबाट गुज्रिरहेका छन्। वायुसेना स्टेशनमा हवाई प्रदर्शन हेरेपछि रक्षा मन्त्रीले भन्नुभयो, स्थापित विश्व व्यवस्था द्रुत गतिमा परिवर्तन भइरहेको छ जबकि उदयमान विश्व व्यवस्थाको प्राकृतिक अनिश्चित छ। युवा मामिला तथा खेल मन्त्री डाक्टर मनसुख मान्डवियाले सोमबार अहमदाबादमा ब्रिक्स पारम्परिक र स्वदेशी खेल प्रतियोगिता 2026को उद्घाटन गर्नुहुनेछ। यी खेलहरू भारतको ब्रिक्स अध्यक्षता अन्तर्गत युवा मामिला र खेल मन्त्रालयले गुजरात सरकारको सहयोगमा आयोजना गर्न लागेको हो। ब्रिक्स सदस्य र साझेदार देशहरूका प्रतिनिधिहरू परम्परागत र स्वदेशी खेल अभ्यासहरू प्रदर्शन गर्न एकसाथ आउनेछन्। मन्त्रालयले यी प्रतियोगिताहरूले खेलको माध्यमबाट सांस्कृतिक आदान प्रदान, सम्पदा संरक्षण र व्यक्तिहरूबीचको सहयोगलाई पनि बढावा दिने बताएको छ। आज विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा स्वास्थ्य र परिवार कल्याण मन्त्री जगत प्रकाश नड्डाले सुलभ, किफायती र जनकेन्द्रित मानसिक स्वास्थ्य सेवाहरूप्रति आफ्नो प्रतिबद्धता दोहोऱ्याउनु भएको छ। यो समाचार युट्युबमा @AIR Cursing मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्त्यमा मुख्य समाचार। उपराष्ट्रपति सीपी राधाकृष्णनले देशका हरेक भागमा उच्च गुणस्तरको चिकित्सा, शिक्षा र स्वास्थ्य सेवाहरूको उपलब्धता सुनिश्चित गरिनुपर्ने बताउनु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि चेन्नईको पुनमली र बडापानी बीच मेट्रो रेल सेवाको उद्घाटन गर्नुहुनेछ। कक्रोच जनता पार्टीको जन्तर मन्तरमा विरोध प्रदर्शनलाई ध्यानमा राख्दै दिल्ली पुलिसले सार्वजनिक सुरक्षा सुनिश्चित गर्न व्यापक र कडा व्यवस्था गरेको छ। रक्षा मन्त्री राजनाथ सिंहले आधुनिक युद्ध र वैश्विक सुरक्षा व्यवस्थामा भइरहेको ठूलो परिवर्तनहरूबीच भारतले आफ्नो छिमेकी र बाहिरका घटनाहरूलाई नजिकबाट निहालिरहेको बताउनु भएको छ। अनि युवा मामिला र खेल मन्त्री डाक्टर मनसुख मान्डवियाले सोमबार अहमदाबादमा ब्रिक्स पारम्परिक र स्वदेशी खेल प्रतियोगिता 2026को उद्घाटन गर्नुहुनेछ। आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो।

सम्पूर्ण श्रोता साथै विद्यार्थी वर्गलाई म सञ्चालिका शर्मिष्ठाको तर्फबाट शिक्षा ज्योति कार्यक्रममा हार्दिक अभिवादन एवं स्वागत। त कार्यक्रमको प्रथममा सुनाउन लागिरहेछु समूह स्वरमा देश बन्दना।

देश बन्दनपछि अब विज्ञानको पाठ सुरु गर्नेछौ र आज हाम्रो स्टुडियोमा उपस्थित हुनुहुन्छ रामकृष्ण उच्चतर माध्यमिक विद्यालयका शिक्षिका दुर्गा छेत्रीज्यू र आज उहाँले विज्ञानको पाठ एटमिक स्ट्रक्चर अर्थात् परमाणुको गठन विषयमा जानकारी दिनुहुनेछ।

नमस्कार, शिक्षा ज्योति कार्यक्रम अन्तर्गत म श्री रामकृष्ण विद्यालय खरसाङकी शिक्षिका दुर्गा छेत्री आज भौतिक विज्ञानको परमाणुको संरचना, परमाणुको गठन शीर्षक बारे केही जानकारी दिन लागिरहेकी छु। यस कार्यक्रमद्वारा प्रत्येक विद्यार्थी एवं श्रोतावर्गमा मानसिक जागरूकता साथै ज्ञान वृद्धिको विकासको उद्देश्यले हामीले यो कार्यक्रम सम्पन्न गर्न लागिरहेका छौँ। आशा छ सम्पूर्ण श्रोतावृन्दले यस कार्यक्रम मनोरञ्जन र रुचिपूर्वक सुनिदिनुहुन्छ भन्ने। प्राचीन कालदेखि नै मानिसहरू पदार्थको संरचना बारे जान्न उत्सुक थिए। दैनिक जीवनमा विभिन्न वस्तुहरूसँग हामी परिचित छौँ। कति वस्तुहरूलाई हेरेर, कतिलाई सुँघेर, कतिलाई चाखेर र कतिलाई स्पर्श गरेर चिन्न सक्छौँ। यी सबै वस्तुहरूलाई पदार्थ भनिन्छ। पदार्थ भन्नाले म्याटर भनिन्छ। जुन वस्तुको ओजन हुन्छ, जसले ठाउँ ओगट्छ, रोकावट दिन्छ र जसलाई ज्ञान इन्द्रियद्वारा थाहा पाउन सकिन्छ, त्यसलाई पदार्थ वा म्याटर भन्दछन्। फलाम, ढुङ्गा, पानी, दुध, हावा आदि पदार्थका उदाहरणहरू हुन्। त यही पदार्थको बारेमा दार्शनिकहरूले आफ्ना विभिन्न मत दिएका छन्। कनाट नामक भारतीय दार्शनिकको मत अनुसार पदार्थ अत्यन्त साना कणहरूद्वारा गठित भएका हुन्छ। ग्रीक दार्शनिकहरूले पनि पदार्थको बनावटका बारेमा यस्तै मतहरू प्रकट गरेका थिए र यी साना कणहरूलाई एटम भन्थे। कुनै पनि पदार्थ असंख्य क्षुद्रतम कणहरूद्वारा बनिएका हुन्छ। यी क्षुद्रतम कणहरूलाई परमाणु वा एटम भन्दछन्। सन् 1807 एक अङ्ग्रेज स्कुल मास्टर डाल्टनले सर्वप्रथम परमाणु सिद्धान्त दिएका छन्। डाल्टनको परमाणु सिद्धान्तका मौलिक अवधारणहरू यस प्रकार छ। एक नम्बर छ, प्रत्येक पदार्थ असंख्य ससाना कणहरूद्वारा बनिएको हुन्छ, जसलाई परमाणु भनिन्छ, र परमाणु अविभाजित अथवा अझ टुक्रा पार्न सकिँदैन। परमाणुको सृजना पनि गर्न सकिँदैन, विनाश पनि गर्न सकिँदैन। त्यसरी नै एउटा पदार्थका सबै परमाणुको ओजन तथा गुणहरू एकै हुन्छन्, तर भिन्न भिन्नै पदार्थका परमाणुको ओजन तथा गुणहरू भिन्न भिन्नै हुन्छन्। त्यसरी नै डाल्टनको सिद्धान्त अनुसार अर्को के छ भने, परमाणुहरू रासायनिक प्रतिक्रिया अथवा केमिकल रिएक्सनमा पनि भाग लिन्छन्। परमाणुहरू सरल अणुपथमा परस्पर सहयोग भई यौगिक परमाणु अथवा कम्पाउन्ड एटम पनि उत्पन्न गर्छन्। तर आधुनिक विज्ञानका प्रयोगहरूद्वारा के लागेको छ भने, परमाणु पदार्थका सबैभन्दा साना कणहरू होइनन्। परमाणुलाई अझ ससाना कणहरूमा विभाजित गर्न सकिन्छ। यसरी आधुनिक विज्ञानको दृष्टिकोणमा डाल्टनको सिद्धान्त त्रुटिपूर्ण देखा परे पनि, यस सिद्धान्तले पदार्थको संरचना र रासायनिक प्रतिक्रियाहरूको बारेमा धेरै ज्ञान प्रदान गर्न सघाउ पुर्याएको छ। त यसरी नै परमाणुको गठन कसरी हुँदो रहेछ त भनी त्यसको बारे जानकारी दिइरहेकी छु। सन् 1911 अर्नेस्ट रुदरफोर्डले परमाणुको गठन सम्बन्धी महत्वपूर्ण जानकारी दिएका थिए। तिनले दिएको परमाणुको प्रारूप अनुसार परमाणुको केन्द्रमा नाभिक वा न्युक्लियस हुन्छ औ यसै नाभिक भित्र प्रोटोन र न्युट्रोन अवस्थित हुन्छन्। नाभिकको वरिपरि इलेक्ट्रोनहरू घुम्छन्। जसरी सौर मण्डलको केन्द्रमा सूर्य स्थित हुन्छ र यसका वरिपरि ग्रहहरू घुम्छन्, उसरी नै परमाणुको केन्द्रमा नाभिक स्थित हुन्छ र यसको वरिपरि इलेक्ट्रोनहरू घुम्छन्। प्रोटोनको संख्या र इलेक्ट्रोनको संख्या बराबर हुन्छन्। न्युट्रोनको संख्या प्रोटोनको संख्याको बराबर कम अथवा ज्यादा हुन सक्छ। परमाणुका तीन मुख्य मौलिक कणहरू फन्डामेन्टल पार्टिकल्सहरू के हो रहेछ त भन्दा

एक नम्बर रहेछ इलेक्ट्रोन, अर्को रहेछ प्रोटोन अनि अर्को रहेछ न्यूट्रोन। त अब हामी इलेक्ट्रोन भनेको के रहेछ है विस्तारमा हामी जानकारी दिउँ। नाभिक वरिपरि निर्दिष्ट कक्षामा इलेक्ट्रोन घुम्छ, यसको द्रव्यमान नगण्य हुन्छ। यसको द्रव्यमान 9.1 गुना 10 देखि ऋणात्मक घात 28 ग्राम हुन्छ है, जो हाइड्रोजनको परमाणुको भाग 1/1837 भाग हुन्छ। यसमा एकाङ्क ऋणात्मक आवेश हुन्छ जसको मान -1.602 गुना 10^-19 कुलम्ब हुन्छ। सर जे जे थम्सनले यसको आविष्कार गरेका थिए त इलेक्ट्रोनको आविष्कार कसले गरेका थिए भन्दा सर जे जे थम्सनले इलेक्ट्रोनको आविष्कार गरेका थिए। अब त्यसरी नै दुई नम्बरमा छ प्रोटोन है, यो नाभिकमा अवस्थित हुन्छ। यसको द्रव्यमान 1.672 गुना 10^-24 ग्राम हुन्छ, जो हाइड्रोजन परमाणुको द्रव्यमानको लगभग बराबर हुन्छ। यसमा एकाङ्क धनात्मक आवेश हुन्छ जसको मान 1.602 गुना 10^-19 कुलम्ब अर्थात 4.8 गुना 10^-10 ESU हुन्छ। गोल्डस्टाइनले यसको आविष्कार गरेका थिए त प्रोटोनको आविष्कार चाहिँ गोल्डस्टाइनले गरेका थिए। त तेस्रोमा छ न्युट्रोन, यो पनि नाभिकमा नै अवस्थित हुन्छ। यसको द्रव्यमान 1.675 गुना 10^-24 ग्राम हुन्छ। प्रोटोनको तुलनामा यसको द्रव्यमान केही अधिक हुन्छ, यसमा विद्युत आवेश हुँदैन, केही पनि यसमा आवेश हुँदैन। यसको आविष्कार च्याडविकले गरेका थिए। त कुनै पनि तत्वको परमाणुलाई दुई भागमा बाँड्न सकिन्छ त एक नम्बरमा छ केन्द्रमा स्थित नाभिक जसभित्र प्रोटोन अनि न्युट्रोन पाइन्छ, र दुई नम्बरमा छ इलेक्ट्रोन जो चाहिँ कक्षको नाभिकमा वरिपरि घुम्दछ। इलेक्ट्रोन र प्रोटोन सबै तत्वका परमाणुमा पाइन्छ, यसै कारण यिनीहरूलाई पदार्थको मौलिक कण भनिन्छ। न्युट्रोन हाइड्रोजनको परमाणु वा एटम बाहेक अन्य सबै तत्वका परमाणुमा पाइन्छ, यसलाई पनि पदार्थको मौलिक कणका रूपमा मानिलिन्छ। परमाणुका कणहरू मध्ये सबैभन्दा हलुका कण इलेक्ट्रोन हो, यो हाइड्रोजनको परमाणु भन्दा 1835 गुना हलुका हुन्छ। प्रोटोनको द्रव्यमान र हाइड्रोजनको परमाणुको द्रव्यमान झन्डै बराबर हुन्छ भने न्युट्रोन प्रोटोन भन्दा केही गरौँ हुन्छ। इलेक्ट्रोनको आवेश अथवा चार्ज ऋणात्मक भन्नाले नेगेटिभ चार्ज हुन्छ, प्रोटोनको आवेश चाहिँ इलेक्ट्रोनको आवेश बराबर हुन्छ तर यो धनात्मक अथवा पोजिटिभ हुन्छ, न्युट्रोनको केही पनि आवेश हुँदैन, चार्ज नै हुँदैन। त यसरी नै विभिन्न कक्षामा इलेक्ट्रोनहरू कसरी चाहिँ बसेका छन् है त्यो बारे जानकारी दिइरहेको छु। त इलेक्ट्रोनको संरचना एउटा परमाणुमा इलेक्ट्रोन र प्रोटोनको संख्या समान हुन्छ, यस्तो नभए परमाणु आवेश रहित हुन सक्दैन। न्युट्रोनको संख्या भने यो संख्या भन्दा भिन्न हुन सक्छ। सन् 1913 निल बोरले विभिन्न तत्वका परमाणुको इलेक्ट्रोनको संरचना बारे आफ्नो सिद्धान्त दिएका थिए। तिनको सिद्धान्त अनुसार नाभिकको वरिपरि इलेक्ट्रोनहरू निर्दिष्ट दूरीमा वृत्ताकार कक्षामा घुम्छन्। नाभिकको नजिकको कक्ष अथवा भित्री कक्षबाट सुरु गरेर क्रमशः KLMNOP कक्षहरू नामाङ्कन गरिएका छन्। इलेक्ट्रोनहरू नाभिकको वरिपरि विभिन्न कक्षामा घुमिरहेका हुन्छन्। नाभिकको सबैभन्दा नजिकको कक्षालाई प्रथम कक्ष वा के कक्ष पनि भनिन्छ, त्यसपछिको कक्षालाई दोस्रो कक्ष वा एल कक्ष भनिन्छ। यसरी नै अझ बाहिरका कक्षाहरूलाई MNOP अक्षरहरूले चिन्हित गरिन्छ। कुन कक्षामा धेरै भन्दा धेरै कतिवटा इलेक्ट्रोन अटाउन सक्छन् त्यो संख्या पनि निर्दिष्ट हुन्छ। के कक्षामा अधिकतम दुईवटा इलेक्ट्रोन अटाउन

0: यसरी नै एम कक्षको निम्ति एनको मान हुन्छ 3 र यो संख्या 2 गुना 3 को वर्ग हुन्छ 9 त 2 गुना 9 कति हुन्छ 18 18 वटा एम कक्षामा 18 वटा इलेक्ट्रोन अटाउन सकिन्छ र यसरी एन कक्षामा 32 वटा हुन्छ भने यही सूत्रको प्रयोग गरी अन्य कक्षामा स्थित सर्वाधिक इलेक्ट्रोनको संख्या निर्णय गर्न सकिन्छ हाइड्रोजनको परमाणुमा एउटा मात्र प्रोटोन भएकोले यसको नाभिकको वरिपरि पहिलो कक्ष के अर्बिटमा एउटा मात्र इलेक्ट्रोन वृत्तीय पथमा घुम्छ यसको परमाणुमा न्यूट्रोन हुँदैन हिलियमको परमाणुमा दुईवटा इलेक्ट्रोनहरू पहिलो कक्षामा स्थित हुन्छन् र यो संतृप्त भएकोले निष्क्रिय हुन्छ लिथियमको भने परमाणुमा 3 इलेक्ट्रोनहरू मध्ये 2 पहिलो कक्षामा र बाँकी एउटा परमाणु दोस्रो कक्ष एल अर्बिटमा स्थित हुन्छ साधारणत सबभन्दा बाहिरी कक्षामा 1 देखि 3 इलेक्ट्रोन स्थित भए ती तत्त्वहरूलाई धातु मेटल्स र 4 देखि 7 इलेक्ट्रोन स्थित भए ती तत्त्वहरूलाई अधातु वा नॉन मेटल मानिन्छ सबभन्दा बाहिरी कक्षामा 8 इलेक्ट्रोनहरू भए यस्ता तत्त्व रासायनिक दृष्टिकोणले निष्क्रिय मानिन्छ वा इनएक्टिभ हुन्छ जस्तै आदर्श वायु भन्नाले इनर्ट ग्यासेसहरू के हुन् हिलियम नियन क्रिप्टन जेनन आदि निष्क्रिय वा इनएक्टिभ वायुहरू अघि नै भनियो एउटा तत्त्वको परमाणुमा इलेक्ट्रोन अनि प्रोटोनको संख्या बराबर हुन्छन् इलेक्ट्रोन र प्रोटोनले एकअर्काको आवेश चार्जलाई प्रभावहीन पार्ने हुनाले परमाणु निरपेक्ष वा आवेश रहित हुन्छ यही संख्यालाई तत्त्वको परमाणु संख्या वा एटोमिक नम्बर भनिन्छ एउटा तत्त्वको परमाणुमा भएको इलेक्ट्रोन वा प्रोटोनको संख्यालाई त्यस तत्त्वको परमाणु संख्या भनिन्छ एउटा तत्त्वको परमाणु संख्या निर्दिष्ट हुन्छ र त्यही संख्यामाथि त्यसका भौतिक अनि रासायनिक गुणहरू निर्भर गर्दछन् यसै कारण पिरियोडिक टेबलमा तत्त्वहरूलाई तिनीहरूका परमाणु संख्याको आधारमा सजाएर राखिएको छ परमाणु संख्यालाई जेड अक्षरद्वारा बुझाइन्छ कुनै तत्त्वको परमाणुमा भएको प्रोटोन र न्यूट्रोनका संख्याको योगफललाई त्यस तत्त्वको द्रव्यमान संख्या मास नम्बर भनिन्छ अघि नै भनियो परमाणुको सम्पूर्ण द्रव्यमान त्यसको नाभिकमा केन्द्रित हुन्छ किनभने नाभिकमा गरौं कणहरू प्रोटोन र न्यूट्रोन अथवा न्यूक्लियन पाइन्छ यसर्थ एउटा तत्त्वको परमाणुमा भएको न्यूक्लोनको संख्या नै त्यसको द्रव्यमान संख्या मास नम्बर हो द्रव्यमान संख्यालाई ए अक्षरद्वारा बुझाइन्छ जस्तै सोडियमको परमाणुको नाभिकमा 11 प्रोटोन र 12 न्यूट्रोनहरू अवस्थित हुन्छन् यसरी सोडियमको द्रव्यमान संख्या मास नम्बर कति हुन्छ भन्दा 11 × 12 = 23 हुन्छ
1: त अहिलेलाई एकै क्षणको निम्ति विश्राम लिँदै सुनाउन लागिरहेछु यो मिठो गीत

0: र यो गीतपछि अब हाम्रो परमाणुको गठन विषयलाई फेरि जानकारी दिनुहुनेछ शिक्षिका दुर्गा छेत्रीज्यूले।
1: अब परमाणुको ओजनबारे जानकारी दिइरहेकी छु। प्रत्येक तत्वको परमाणुको आफ्नै द्रव्यमान हुन्छ, तर परमाणु यति सानो हुन्छ कि त्यसलाई अलग पारेर द्रव्यमान नाप्न सकिँदैन। यसर्थ परमाणुको ओजन एउटा अनुपातको रूपमा व्यक्त गरिन्छ। कुनै एउटा तत्वको परमाणुको ओजनलाई निर्दिष्ट मानको रूपमा लिएर त्यसको आधारमा अन्य तत्वहरूको परमाणु ओजन व्यक्त गरिन्छ। साधारणत यो निर्दिष्ट मानको निम्ति कार्बन लिन्छ, जसको परमाणु ओजन 12 हो। एउटा तत्वको परमाणु ओजन त्यसको परमाणुको द्रव्यमानको कार्बनको परमाणुको द्रव्यमानको 1/12 भागको अनुपात हो। त यसरी नै अब संकेत वा सिम्बल भनेको के रहेछ त्यसबारे जानकारी दिइरहेकी छु। आजसम्म 109 तत्वहरूका पत्तो लागेको छ। यी जम्मै तत्वहरूका पूरा नाम लेखेर रासायनिक प्रतिक्रिया केमिकल रिएक्सन बुझाउन गाह्रो छ र झन्झटपूर्ण पनि छ। यसर्थ तत्वहरूको पूरा नाम नलेखेर तिनीहरूको छोटो रूप प्रयोग गरिन्छ, यसैलाई तत्वहरूका संकेत भनिन्छ। तत्वलाई बुझाउनको निम्ति त्यसको जुन छोटो रूप व्यक्त गरिन्छ त्यसलाई संकेत भन्दछन्। धेरै जसो तत्वहरूको अङ्ग्रेजी नामको पहिलो अक्षरबाट संकेतको रूपमा लिइन्छ, जस्तै हाइड्रोजनको H, अक्सिजनको O, सल्फरको S, नाइट्रोजनको N आदि। एक भन्दा ज्यादा तत्वहरूको अङ्ग्रेजी नामको पहिलो अक्षर एकै भए कुनै एक विशेष तत्वलाई पहिलो अक्षरले औ अन्यलाई पहिलो र दोस्रो अक्षरले प्रकट गरिन्छ, जस्तै कार्बन क्याल्सियम कोबल्टका नाम एकै अक्षर सीबाट सुरु भएकोले कार्बनलाई सी, क्याल्सियमलाई सीए र कोबल्टलाई सीओ द्वारा प्रकट गरिन्छ। कतिपय तत्वहरूका संकेत तिनीहरूको ल्याटिन नामबाट पनि लिइन्छ, जस्तै फलामलाई फेरम, फेरमको एफी, ताबालाई क्युप्रम।

ल्याटिन नाम छ क्युप्रम र क्युप्रमको सियु चाँदीलाई अर्जेन्टम भनिन्छ है र अर्जेन्टमको एजीले बुझाइन्छ त संकेतको महत्व चाहिँ के रहेछ त एक नम्बरमा छ यसले तत्वको नाम बुझाउँछ दुई नम्बरमा छ यसले तत्वको एउटा परमाणु एटम बुझाउँदछ तीन नम्बरमा छ यसले तत्वको परमाणु ओजन पनि बुझाउँछ जस्तै सीले के बुझाउँछ कार्बन कार्बनको एउटा परमाणु अनि कार्बनको परमाणु ओजन चाहिँ 12 पनि बुझाउँछ त्यसरी नै अब म सूत्र फर्मुला बारे जानकारी दिइरहेकी छु दुई वा दुई भन्दा अधिक एकै अथवा भिन्नै प्रकारका परमाणुहरू आपस्तमा रासायनिक योग भएर तत्व अथवा यौगिकको अणुको गठन हुन्छ यसर्थ तत्व अथवा यौगिकको अणुको गठनलाई छोटकरीमा व्यक्त गर्ने रूपलाई सूत्र भन्दछन् जस्तै हाइड्रोजनको एउटा अणुमा दुईवटा परमाणुहरू हुन्छन् यसैले हाइड्रोजनको अणु सूत्र H2 हुन्छ हाइड्रोजनको दुईवटा परमाणुहरू र अक्सिजनको एउटा परमाणु मिलेर पानीको एक अणु बन्दछ यसैले H2O ले पानीको अणु सूत्र बुझाउँछ त यसरी सूत्रको महत्व चाहिँ के रहेछ त एक नम्बरमा छ यसले तत्व वा यौगिकको नाम बुझाउँछ दुई नम्बरमा छ यसले त्यस पदार्थको एउटा अणु बुझाउँछ तीन नम्बरमा छ पदार्थको एक अणुमा उपस्थित परमाणुहरूको संख्या बुझाउँछ त्यसरी नै चार नम्बर महत्व छ यसबाट पदार्थको अणु ओजन थाहा लाग्छ जस्तै कार्बन डाइअक्साइडले कार्बन डाइअक्साइड भनी बुझाउँछ CO2ले कार्बन डाइअक्साइड भनी बुझाउँछ कार्बन डाइअक्साइडको एक अणु पनि बुझाउँछ त्यसरी नै कार्बन डाइअक्साइडको एक अणुमा कार्बनको एउटा परमाणु र अक्सिजनका दुई अणुहरू पनि बुझाउँछ त्यसरी कार्बन डाइअक्साइडको अणुको ओजन 44 भनी पनि बुझाउँछ है अब म नाभिकीय बल बारे जानकारी दिइरहेकी छु त नाभिकीय बल भन्नाले के बुझिन्छ है अघि नै भनियो प्रोटोन तथा न्यूट्रोन परमाणुको केन्द्रको सानो भाग नाभिकभित्र पाइन्छ प्रोटोन प्रोटोन माझ एकै प्रकारको आवेश भएकाले विकर्षण बल फोर्स अफ रिपल्सन व्याप्त हुन्छ फेरि नाभिकभित्र प्रोटोनहरू एकाअर्काका अत्यन्तै नजिक रहने हुनाले यो विकर्षणको बल धेरै हुन्छ यस्तो अवस्थामा सानो नाभिकभित्र कसरी धेरै संख्यामा प्रोटोनहरू रहन सक्छन् है जब प्रोटोन र न्युट्रोन एक अर्काका अत्यन्तै नजिक हुन्छन् त्यस बेला तिनीहरू माझ एउटा अर्को आकर्षणको बल व्याप्त हुन्छ र त्यस्तो बल प्रोटोन प्रोटोन माझको विकर्षणको बल भन्दा धेरै गुणा शक्तिशाली र दृढ हुन्छ यस बललाई नाभिकीय बल न्युक्लियर फोर्स भनिन्छ र यो आवेश स्वतन्त्र हुन्छ यसको चार्ज हुँदैन अर्थात् यो बल आवेश भएका वा नभएका कणहरू माझ व्याप्त हुन्छ यसरी नै नाभिकीय बल प्रोटोन प्रोटोन प्रोटोन न्युट्रोन न्युट्रोन न्युट्रोन माझ व्याप्त हुन्छ न्युक्लियोनहरूको माझमा यही बलका कारणले नै सानो नाभिकभित्र धेरै संख्यामा प्रोटोन तथा न्युट्रोन अटाउन सक्छन् नाभिकभित्र पाइने कणहरू प्रोटोन र न्युट्रोनलाई एकै शब्दमा हामी न्युक्लियोन भनेर भन्छौँ त अब अन्तमा परमाणु एटमको मुख्य मौलिक कणहरू के रहेछन् त भन्दा एक नम्बरमा रहेछ इलेक्ट्रोन दुई नम्बर प्रोटोन अनि अन्तिममा छ न्युट्रोन इलेक्ट्रोनको आवेश चाहिँ ऋणात्मक नेगेटिभ हुन्छ भने प्रोटोनको आवेश चार्ज के हुन्छ पोजिटिभ हुन्छ धनात्मक हुन्छ परमाणुको धेरै जसो भाग रिक्त हुन्छ र प्रोटोनहरू परमाणुको केन्द्रमा रहेका नाभिक वा न्युक्लियसभित्र पाइन्छ परमाणुको आकारको तुलनामा नाभिक अत्यन्तै सानो हुन्छ है ऋणात्मक आवेश भएका इलेक्ट्रोन चाहिँ नाभिकको वरिपरि विभिन्न कक्षामा घुम्छन् र फेरि अर्को प्रकारको कण पनि परमाणुमा पाइन्छ जसको द्रव्यमान झन्डै प्रोटोनको ओजनसित मिल्छ तर आवेश पनि शून्य हुन्छ र यस

इलेक्ट्रोनलाई के भनिन्छ? न्युट्रोन है, न्युट्रोन भनिन्छ। र न्युट्रोन पनि नाभिकभित्र नै पाइन्छ। र आज हामीले अझ के जानकारी पायौँ भन्दा, परमाणु संरचना र सौर मण्डलको तुलना गर्दा केही समानता र केही असमानताहरू पनि पाइँदो रहेछ। जस्तै सूर्य सौरमण्डलका सूर्य तथा ग्रहहरू अत्यन्तै ठुला तथा वजनदार हुन्छन्, तर परमाणुका कणहरू अत्यन्तै साना वस्तुहरू हुन्। सूर्य सौरमण्डलको केन्द्रमा स्थित हुन्छ र ग्रहहरू आआफ्ना कक्षमा सूर्यको वरिपरि घुम्छन्। यसरी नै परमाणुमा पनि नाभिक केन्द्रमा स्थित हुन्छ र इलेक्ट्रोनहरू यसका वरिपरि विभिन्न कक्षामा घुम्छन्। त यसरी धेरै समानता र केही असमानताहरू पाइँदो रहेछ। त श्रोतावर्ग, आज तपाईँहरूलाई परमाणुको गठन, संकेत, सूत्र आदि बारे धेरै जानकारी दियौँ र आउने भविष्यका दिनहरूमा पनि यसरी नै ज्ञानमूलक विषय लिएर फेरि आउने वाचा गर्दै आजको कार्यक्रमबाट विदा लिदछु। धन्यवाद।

समाचारपछि पुनः स्वागत छ श्रोताहरूलाई आकाशवाणीको खरसाङ केन्द्रमा एफएम 103.5 मेगाहर्जमा र अब प्रस्तुत गर्न लागिरहेछौ फौजी श्रोताहरूको निम्ति फिल्म संगीतको कार्यक्रम जय जवान।

सम्पूर्ण फौजी श्रोताहरूलाई जय जवान कार्यक्रममा स्वागत जनाउन चाहन्छु। त आउनुहोस् कार्यक्रमको पहिलो गीत सिकार्नुहोस्, लता मङ्गेशकर अनि शैलेन्द्र सिंहको युगल आवाजमा चलते चलते फिल्मबाट।

श्रोताहरूले सुन्दै हुनुहुन्छ फौजी श्रोताहरूको निम्ति फिल्म संगीतको कार्यक्रम जय जवान आकाशवाणीको खरसाङ केन्द्रबाट एफएम 103.5 मेगाहर्जमा। यसै क्रममा अब अघिल्लो गीत स्वीकार्नुहोस्। जुली फिल्मबाट गुञ्जनी आवाज छ किशोर कुमारको।

श्रोताहरूले अहिले सुन्नुभयो लता मङ्गेशकरको स्वरमा स्वीकार किया मैंने फिल्मबाट श्रोताहरू जय जवान कार्यक्रमको अन्तिम गीत स्वीकार्नुहोस्, मोहम्मद रफीको स्वरमा गाइड फिल्मबाट।

यतिन्जेल श्रोताहरूले सुन्दै हुनुहुन्थ्यो फौजी श्रोताहरूको निम्ति फिल्म संगीतको कार्यक्रम जय जवान। हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेछौं।

0: उपराष्ट्रपति सीपी राधाकृष्णनले भन्नुभयो, एम्स देवघर सन्तुलित र समावेशी विकासको उत्कृष्ट प्रतीक हो। एम्सको दोस्रो दीक्षान्त समारोहमा उपस्थित विद्यार्थीहरूलाई सम्बोधन गर्नुहुँदै उपराष्ट्रपतिले देशका हरेक भागमा उच्च गुणस्तरको चिकित्सा, शिक्षा र स्वास्थ्य सेवाहरूको उपलब्धता सुनिश्चित गरिनुपर्छ भनी बताउनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले जनसेवा र निरन्तर प्रतिबद्धताबाट राष्ट्र सेवा गर्ने मूल मन्त्रका साथ जनसेवामा 25 वर्ष पूरा गर्नुभएको छ र उहाँको यात्रा निरन्तर जारी छ। फिट इन्डिया सन्डे अनसाइकलको 94 संस्करण भोलि वाराणसीको नमोघाटदेखि सम्पूर्ण नन्द सांस्कृतिक विश्वविद्यालयको दीक्षा मण्डपसम्म आयोजना हुनेछ। कार्यक्रममा युवा मामिला तथा खेल मन्त्री डाक्टर मनसुख मान्डविया सहभागी हुनुहुनेछ। यो पहल नशामुक्त युवा विकसित भारतको विषयवस्तुमा केन्द्रित छ। आकाशवाणी रायपुरका उपनिर्देशक विक्लव शुक्लाको हृदयघातका कारण निधन भएको छ। भारतीय सूचना सेवाको 1993 ब्याचका अधिकारी श्री शुक्ला छत्तिसगढमा सार्वजनिक प्रसारणका एक प्रमुख स्तम्भ हुनुहुन्थ्यो। पहिलो हिट पम्प, डिहाइड्रेसन र कोल्ड स्टोरेज सुविधाको उद्घाटन आज लद्दाखको कारगिलमा गरिएको छ। लद्दाखका सांसद हाजी मोहम्मद हनिफा जानले लद्दाख विश्वविद्यालयको कुर्बाथाङ क्याम्पस नजिकै काण्डकारीमा स्थापना गरेको सुविधाको उद्घाटन गर्नुभयो। त्रिपुराका मुख्यमन्त्री डाक्टर मानिक शाहले यातायात र पुलिस विभागको विशेष प्रयास र कार्ययोजनाका कारण राज्यमा सडक दुर्घटनाका कारणहरू मृत्युदर घटेको बताउनुभएको छ। युक्रेनको जापेरेज्या क्षेत्रमा रुसी आक्रमण नपरी 11 जनाको मृत्यु भएको छ भने 12 जना घाइते भएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी डिजल खरिद गर्ने सम्झौताको घोषणा गरेको एक दिनपछि यो आक्रमण भएको हो। आकाशवाणीबाट मुख्य समाचार पूरा भयो।
1: समाचारपछि अब श्रोताहरूलाई केही क्षण मनोरञ्जन गरिरहेका छौँ फिल्म सङ्गीतको कार्यक्रम लिएर, तर त्यसअघि सुन्नुहोस् यो छोटो सन्देश।

0: यतिन्जेल सुन्दै हुनुहुन्थ्यो फिल्म संगीत। हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेछौँ र अब प्रस्तुत छ प्रायोजित कार्यक्रम किसान वाणी।
1: यो कार्यक्रमको प्रायोजक रहेको छ कृषि तथा किसान कल्याण मन्त्रालय भारत सरकार।

0: नमस्कार श्रोताहरू, अब हामी प्रस्तुत गर्न लागिरहेका छौँ भारत सरकारको कृषि तथा किसान कल्याण मन्त्रालयद्वारा प्रायोजित कार्यक्रम किसान वाणी, र कार्यक्रममा यहाँहरू सबैलाई हार्दिक स्वागत जनाउन चाहन्छौँ। आजको यस कार्यक्रममा हामी समक्ष हुनुहुन्छ प्रगतिशील उद्यमी श्रीमती कमला छेत्री, पश्चिम सिक्किम टासिडिङबाट हुनुहुन्छ, धेरै टाढाबाट आउनुभएको छ र यहाँलाई हाम्रो कार्यक्रममा स्वागत छ किसानवाणी कार्यक्रममा।
1: नमस्कार, म कमला छेत्री, आज यहाँ हजुरहरू समक्ष है यो किसान वाणी कार्यक्रममा है उपस्थित भएको छु र तपाईँहरूको समक्ष केही जानकारी लिएर आएको छु। र किसान दाजुभाइ तथा दिदीबहिनीहरूलाई मेरो केही अब मैले जानेको गरेको कुराहरू चाहिँ पस्किन पाउँदा धेरै धेरै मलाई नै खुसी लागिरहेको छ।
0: तपाईँले अब गाउँमा बसेर पहिला त अब यो चिज बिजहरू जति पनि बनाउनु भएको छ, अब यसलाई कुटीर उद्योग पनि भनौँ, गाउँमै बसेर है गाउँकै सर सामग्रीहरू बटुलेर आफैले नै रोपेर फलाएर र यसको भ्यालु एडिसन भनिन्छ अब होइन, साग धेरै छ गुन्द्रुक भयो त्यो भ्यालु एडिसन भयो नि त, जस्तै कोदोबाट सामग्री बनाउनु हुँदैछ, डल्लेको अचारहरू बनाउनु हुँदैछ होइन, पिकल, त्यहाँदेखि अब तपाईँले मह पनि ल्याउनु भएको छ होइन, टिम्बुर पनि बनाउनु भएको छ अचार है, किसिम किसिमको छ यहाँनिर। र अब यसको लागि चाहिँ अब तपाईँलाई अब विभागले पनि सहयोग दिनुहुन्छ, सरकारले पनि योजना बनाउनु भएको छ किसानहरूको कल्याणको लागि राम्रो होस् भनेर, उहाँले अझै खेती बढाएर लानुहोस् भनेर, र यो विषयमा बताइदिनुहोस् न, केन्द्रीय योजना तपाईँले चाहिँ कुन कुन योजनाको विषयमा चाहिँ तपाईँलाई याद छ?
1: यो योजना चाहिँ हाम्रो सेन्ट्रल स्किमबाट चाहिँ ब्याङ्कबाट हामी कृषि अब का जे पनि हामीले खेतीपाती गरिन्छ है कृषि विभागबाट हामीलाई ऋण पनि मिल्न सक्छ होइन, त्यसबाट जसले जो उद्यमी छ त्यसलाई चाहिँ सेन्टरबाट अब हामीलाई धेरै प्रकारको ऋणहरू लिएर पनि हामीले सानोबाट हामीले यो व्यवसाय सुरु गर्न सकिन्छ। अनि जस्तै कोअपरेटिभबाट पनि हामीलाई सहयोग

0: सहयोगहरू मिल्छ, त्यस कोअपरेटिभ विभागको ब्याङ्कबाट पनि हामीलाई सहयोग मिल्छ, सेन्ट्रलको ब्याङ्कहरू जति छ त्यसबाट पनि हामीलाई सहयोग मिल्न सक्छ। हजुर सब्सिडी, हजुर सब्सिडी लोनहरू पाइन्छ, हामीले धेरै मात्रामा छुट पाइन्छ। जो उद्यमी छ त्यसको लागि चाहिँ सेन्ट्रलको स्किम धेरै धेरै नै अब छ, त्यसमा चाहिँ अब प्रत्येक सबै विवरण त है सबैलाई प्राय अब थाहै छ, सेन्ट्रलको स्किमबाट चाहिँ हामीले धेरै मात्रामा लिनु पाइन्छ।
1: अब तपाईँको सुरु हुन्छ माटोबाट, माटो राम्रो हुनु पर्यो, त्यसको लागि सोयल हेल्थ भनेर स्किम छ, योजना छ, त्यहाँदेखि तपाईँले फेरि बाटो ठिक भएपछि अब बिजन चाहियो होइन, बिउ बिउ बिजनको लागि पनि योजना छ, त्यहाँदेखि तपाईँले हुर्काउनु भयो, बढाउनु भयो, फलाउनु भयो, त्यसको लागि पनि अब केही समस्याहरू आउँछ,
0: किराहरू लाग्छ त्यसमा, हजुर
1: रोग व्याधले सताउँछ, त्यो पनि योजनाहरू छ,
0: हजुर छ।
1: त्यहाँदेखि सबै कुराहरू मिलाएर अब त्यहाँदेखि फसल उठाउनु भयो,
0: हजुर
1: फसल उठाएपछि फेरि त्यसबाट के बनाउने होइन, भ्यालु एडिसन गर्न भनिन्छ, त्यो पनि छ, सबै कुरा छ। अब तपाईँ कृषक हुनुहुन्छ र विभाग हुनुहुन्छ र केन्द्र सरकारको योजना छ, यो सबै कुरा मिलाएर चाहिँ विकास हुन्छ।
0: हजुर हजुर, केन्द्र सरकारबाट पनि छ, हाम्रो स्टेटबाट पनि है छ, राज्य सरकार, हजुर राज्य सरकारबाट पनि धेरै नै, हामी जो उद्यमी छौँ जो कृषकहरू छौँ उहाँले हामीलाई धेरै नै हेर्नुभएको छ। हजुर
1: तपाईँले अब विभागमा जानु पर्यो, बुझ्नु पर्यो,
0: हजुर
1: उहाँहरू नै आउनुहुन्छ,
0: हजुर विभागमा नजाँदा पनि गाउँ गाउँ आएर पनि हाम्रो हेरेर के कति छ, अब क्षतिपूर्ति भएको किराहरू लागेको होइन, उहाँहरू आफैले कस्तो खालके अब अर्ग्यानिक, अब हामीले त र जति पनि प्रडक्टहरू हामीले निकालेको छौँ अर्ग्यानिक नै छ, कुनै केमिकलहरू युज गरेको छैन, त्यसले गर्दा उहाँहरूले पनि विभागको मान्छेहरू आएर हामीलाई कस्तो प्रकारले चाहिँ हाम्रो अब फसल है राम्रोसँग उपजाउ निकाल्नु सकिन्छ उहाँहरूले हामीलाई आइडिया पनि दिनुहुन्छ।
1: तपाईँले नि अब खेती चाहिँ के के गर्नुहुन्छ?
0: खेती हाम्रोमा डल्ले खोर्सानी हुन्छ, सुन्तला, हजुर सुन्तला हुन्छ, त्यहाँबाट अहिले अदुवा छ, हजुर कोदोहरू हुन्छ, हजुर
1: सबै मिलाएर,
0: हजुर सबै मिलाएर गर्दैछु।
1: समय कसरी निकाल्नुहुन्छ यो सबै चिज बिजहरू तपाईँले बिक्रीको लागि है बनाउनु हुँदैछ, चिज बिजहरू बनाएर बेच्नुहुन्छ, भ्यालु एडिसन होइन, प्याकेजिङ गर्नु पर्यो यसलाई, अब तपाईँले कोदो फलाएपछि त्यसको प्रोसेसिङ गर्नु पर्यो होइन, केलाकुलाई गर्नु पर्यो, पिस्नु पर्यो, त्यहाँदेखि पिठो है सरसफाइ हुनु पर्यो होइन, कहाँ सुकाउने होइन, कुकुर बिरालोले मैला पार्छ त्यो पनि अलग्गै ठाउँमा सुकाउनु पर्यो, राम्रो गर्नु पर्यो, खानेले पनि त्यस कारणले राम्रो भयो भने अब उनीहरूले पनि होइन पैसा हालेको हुन्छ, राम्रो चिज पाउनु पर्यो उनीहरूले, तपाईँकोमा पनि मनमा राम्रो हुनु पर्यो है, राम्रो चिज दिन पाऊँ, हेल्दी होस्, स्वास्थ्य होस्, राम्रो होस् उहाँहरूको होइन, त्यस्तो छ नि त कुरा चाहिँ।
0: हजुर हजुर, यो चाहिँ हामीले समय चाहिँ यस्तो गर्छौँ दिनभरि, अब हामी आफ्नो आफ्नो काममा व्यस्त त हुन्छ है, र यस्तो प्याकेजिङहरू गर्नु चाहिँ सबै हामी आमा दिदी बहिनीहरू मिलेर बेलुका बेलुकी पख एक दुई घन्टा, हजुर एक दुई घन्टा समय निकालेर हामी गर्छौँ, दिउँसो चाहिँ अब यस्तै खेतीपाती उब्जाउ गर्नु कसैको कसैको के काम हुन्छ है, त्यतै दिउँसो चाहिँ बिजी हुन्छ हामी।
1: र अब अरू बताइदिनुहोस् न तपाईँले, जस्तै अब किसान क्रेडिट कार्ड सरकारको योजना छ,
0: हजुर हजुर,
1: प्रधानमन्त्री कृषि सिँचाइ योजना,
0: हजुर
1: तपाईँले के पाउनु भएको छ, ट्याङ्कीहरू पाउनु भयो कि भएन हो, अनि तपाईँ विभागमा जानुभयो कि भएन, अब कोसिस गर्नुभयो कि भएन, अथवा उहाँहरू आएर हेरेर तपाईँले पानीको दुःख रहेछ ट्याङ्की लानुहोस् होइन, प्रधानमन्त्री कृषि सिँचाइ योजना, प्रधानमन्त्री फसल बिमा योजना भनेर छ, थुप्रो छ, राष्ट्रिय कृषि विकास योजना भन्ने छ, कति योजनाहरू छ त त्यो त अब तपाईँहरूले बुझ्नु पर्यो नि त कुरा।
0: हजुर हजुर, हामीलाई चाहिँ यो राज्य विभाग जुन एग्रिकल्चर है हुनुहुन्छ उहाँहरू विभागहरू आफै आएर, हामी जो खेतीपाती गर्नेछौँ विभागहरू आफै घरमा आएर उहाँहरूले ट्याङ्कीहरू दिनुभएको छ, जस्तो हामीलाई यो डल्लेहरू सुकाउनुको लागि हामीलाई मेसिन चाहिन्छ है, सोलर ड्राइड मेसिन दिनुभएको छ उहाँहरूले, विभाग आफै आउनुभएको छ, के चाहिएको छ अब जस्तो अब खेतीपाती गर्नुको लागि अहिलेको टेक्नोलोजी अनुसार है अब हामीलाई चाहिँ उहाँहरूले दिनुभएको छ, प्लास्टिकहरू जस्तो डल्ले खोर्सानी होइन, अब हामीले धेरै लगाइन्छ, अन्त रोपेर त्यो गोडेर त साध्य हुँदैन, धेरै लगाउँदा र हामीले चाहिँ प्लास्टिकमै ओछ्याएर रोप्नुको लागि उहाँहरू एग्रिकल्चर हर्टिकल्चरको विभागको मान्छेहरू है सर म्याडमहरू घरमै आएर हामीलाई दिनुभएको छ, र ट्याङ्कीहरू पनि हामीले पाएको छौँ पानीको, किनभने हाम्रोमा कमी कमजोरी छ र त्यसले गर्दा

0: राख्दाखेरि पानी चाहिन्छ। हामीले जति पनि अब फर्स्टमा बिरुवा राख्दा डल्लेको बिरुवाहरू राख्दाखेरि त पानी नभएको सिजनमा हुन्छ, त्यसले गर्दा हामीलाई पानी चाहिन्छ। अब कोपीहरू रोप्नु अब त्यसको लागि हामीलाई पानी चाहिन्छ। अहिले त पानी बेगर पनि हुन्छ, अन्त जब हाम्रो विन्टरमा चाहिने हुन्छ त्यसले गर्दा ट्याङ्कीहरू दिनुभएको छ हामीलाई। हजुर, यो ब्रान्ड नेम हो कृपा भनेको चाहिँ हाम्रो ब्रान्ड नेम हो। हाम्रो जो सेल्फ हेल्प ग्रुपमा है हामीले काम गर्दैछौँ, आमा दिदी बहिनीहरू पनि हुनुहुन्छ है, उहाँलाई जोडेर यो हाम्रो ब्रान्ड नेम हो टासिडिङको। हजुर,
1: र कसरी तयार पार्नुभयो यो चाहिँ? अब पिठो बनाउनु भयो है
0: यसलाई? यो चाहिँ फलेर हामीले धोएर रेडी गरेर राखेको छ यो कोदोलाई चाहिँ। अब यो कोदो चाहिँ अब कसैले बुढाबुढी है नानीहरूलाई चाहिँ लगेर पिसेर खुवाइहाल्ने हुनुहुन्छ नि त, अगाडि पिसेर
1: राख्नु।
0: हजुर, यो दानै हो यो चाहिँ। हजुर, फलेर एकदम तयार पारेर ल्याएको। अब अहिले सबै घर घर मेसिन मिक्सी छ, त्यसले उहाँहरूले नानीहरूको लागि आमाहरूको लागि है बुढाबुढी आमा बाबाहरूको लागि खुवाउनु सक्नुहुन्छ यो चाहिँ पिसेर। होइन अब त्यो त मात्रामा, हजुर मात्र हुन्छ दुई चम्ची दुई चम्ची, नानीहरूलाई त दुई चम्ची कम्ती भन्नु पऱ्यो। हजुर, बुढाबुढीले पनि त धेरै खान सक्नुहुन्न खोले बनाएर है, दुई चम्ची लगाए काफी खोले भइहाल्छ नि त, अडिलो पनि हुन्छ। र उहिलेको आमा बाबाहरू चाहिँ कोदो नै मन पराउनु हुन्छ नि त।
1: र यो बोतलमा नि तपाईँले नि यो ठुल्ठुलो बोतल ल्याउनु भएको छ है, अब हाम्रो श्रोताले त देख्नु भएन है, ठिकै छ। अब र यो बोतलमा किन हाल्नुभयो र माथिबाट यो लगाउनु भएको छ है, यो प्लास्टिक जस्तो पनि अन्त ठुल्ठुलो बोतल छ हो, अब प्याकेजिङमा चाहिँ तपाईँहरूले के सामान युज गर्नुहुन्छ? जस्तै अब मैला कुचेला बेसी नहोस् भन्ने पनि छ हो।
0: हजुर हजुर,
1: अब कागजहरू बेसी प्रयोग गर्नुपर्ने तर कागजमा त बिग्रिन्छ अब लामो समयसम्म
0: त है,
1: त्यस्तोहरू छ। यो बोतल त फेरि हामीले रियुज गर्नु पनि गर्न सक्छौँ
0: होला है,
1: मैला कम्ती होस् भन्ने, गार्बेज अब प्लास्टिक वेस्ट घटाउनुको लागि नि।
0: यो चाहिँ कवार से जुगाड भन्ने है हामीले चाहिँ यो गरेको छौँ, हामीले जो सेल्फ हेल्प ग्रुपले यो कवार से जुगाड चाहिँ किन गरेको भन्दा, जो हामी कोकको बोतल कोक खान्छौँ फाल्छौँ आगो लगाउँछौँ है, कतिजनालाई आगो लगाएको पनि देखेको छौँ नि त, त्यसले गर्दा धेरै बिमारहरू निस्किन्छ। र हामीले चाहिँ यो सही तरिकाले यस्तो पाराले चाहिँ प्याकेजिङ गऱ्यौँ भने हामीले बाहिर बाहिर यहाँ मात्रै वरपर मात्रै होइन, हामीले बाहिर बाहिर पनि पठाउँदा यसमा चाहिँ हाम्रो अनलाइन जो माग्नुहुन्छ है उहाँहरूले, त्यसको लागि चाहिँ हाम्रो कोरियर गर्दाखेरि वेट पनि हाम्रो कम्ती हुनसक्छ नि त, बोतल उँदी अरू सिसाको बोतलतिर पठाउँदाखेरि है, हजुर हजुर, पार्सल गर्दा हामीलाई प्रब्लम हुन्छ, त्यसले गर्दा चाहिँ अलिकति चार्जबाट बचिन्छ पनि, र यसमा राख्दा चाहिँ लामो समयसम्म किराहरू पनि लाग्दैन है। यो बोतलभित्र मजाले बोतल टाइट गरेर चाहिँ हाम्रो ब्रान्ड नेमले यसको लेबलिङ गरेको छौँ है, टासिडिङको कृपा ब्रान्ड नेमले, र कवाड से जुगाड चाहिँ हामीले पहिल्यैदेखि गरेर आएको छौँ। यसमा
1: के भन्नु खोज्नु भएको कवाड से जुगाड भनेको?
0: फालेको चिजलाई है फेरि रियुज, हजुर, फेरि त्यसलाई नयाँ जीवन दिएको है, हजुर, त्यसलाई फालिसकेको थियो र फेरि यसलाई हामीले आफ्नो ब्रान्ड नेमहरू लगाएर यसलाई चाहिँ कवाड से जुगाड भन्ने चाहिँ एउटा है, त्यसलाई हामीले नयाँ जीवन दिएको यसलाई चाहिँ फेरि। हजुर,
1: यसको सफाइ चाहिँ कसरी गर्नुहुन्छ?
0: हजुर, सर्फ लगाउँछौँ तातो पानी है, मन तातो पानीले सर्फ लगाएर हामीले यसलाई सफा गरेर
1: राख्छौँ,
0: हजुर, सुकाउँछौँ ओभन, हजुर, भएन र यो चाहिँ लामो समयसम्म, जस्तै यो डल्ले खोर्सानी अब कसैले एक डेढ केजी माग्नुहुन्छ होइन टाढो, अब यो प्लास्टिकमा पनि कोही अब पानी चुहिन्छ कि फाट्छ होइन, त्यसले गर्दा यसमा चाहिँ एकदम हजुर राम्रोसँग बस्छ, राम्रोसँग पुग्न सक्छ, ज जसले अब अर्डर गर्नुभएको छ उहाँहरूको हातमा सही तरिकाले पुग्न सक्छ।
1: राम्रो है, तपाईँले अब यो सबै चिजलाई ठिक ठिक प्रयोग गर्नुभएको छ है, प्याकेजिङ गर्नको लागि यो ठुल्ठुलो बोतलहरू अब अरूले फ्याँकेको चिज है, तर यसलाई सफाइहरू गरेर यसलाई रियुज ल्याउनु भयो, त्यसो गर्दा है यसको काम चल्यो, अनि मैला कुचेला बेसी भएन है, अब यो प्लास्टिकदेखि मैला कुचेलाहरू डराउनु त राम्रो होइन, एकदम हामीले आफ्नै स्वास्थ्यलाई बिगार्नु हो होइन, प्रकृतिलाई बिगार्नु हो, र अब सिक्किम त त्यस्तो सफा राज्य हो है, त्यस्तो त हुँदैन, अरूतिर पनि अब धेरैजना अब सचेत भएका छन् है अरू राज्यहरूतिर पनि। र अरू तपाईँ के भन्न चाहनुहुन्छ अब यो जुन तपाईँले काम गर्नुहुँदैछ अरूलाई सिकाउनु पऱ्यो?
0: आह्वान यही छ तपाईँहरू पनि, जो जो अब के अरे चारपट्टि बोतल नफालिदिनुहोस् होइन, हजुर, पानीको बोतलहरू नफालिदिनुहोस्, यसलाई फेरि नयाँ जीवन दिनुहोस् होइन, यसलाई रियुज फेरि गराइदिनुहोस्, र हामी प्याकेजिङ किन्नुबाट पनि हामी वञ्चित अलिकति है पैसा हामीले हजुर बाँच्ने, र सही लामो हजुर लामो समयसम्म हामीले राखेर खानु पनि सकिने यसलाई।

0: यही आह्वान गर्न चाहन्छु सबैजना हाम्रो आमा दिदी बहिनीहरू श्रोताहरूलाई चाहिँ यही आह्वान गर्न चाहन्छु। हामी चाहिँ जस्तो अब हामी करेलाहरू बजारबाट 2 केजी किनेर ल्यायौँ भने 1 केजी खान्छौँ, 1 केजी राखेपछि फेरि भोलिपल्टदेखि बिग्रेला जस्तो हुन्छ, त्यसलाई चाहिँ है सबैजनाले यसरी अचारहरू बनाएर राखिराख्यो है। र बोतलहरू यस्तो रियुज जुनको पनि बोतलहरू चाहिँ सरसफाइ गऱ्यो मजाले फेरि युज गर्न सक्नुहुन्छ र फेरि बजारमा त्यसलाई हामीले निकाल्न सकिन्छ। र अहिले चाहिँ अब प्याकेजिङ ब्रान्डिङहरू है राम्रोसँग निकाल्नु पर्यो बजारमा निकाल्दा पनि। पहिला त हामी अचार बनाउँथ्यौँ घरमै मात्रै खानु सीमित थियो र अहिले चाहिँ अब हाम्रो यो 21औं शताब्दीमा आएर चाहिँ हामीले त्यो तरिकाले उहिलेको तरिकाले होइन होइन अहिलेको जुन टेक्नोलोजी छ त्यसलाई अप्नाउनु पर्छ हामीले मान्नुपर्छ र यो महिलाहरू जथाभावी फाल्नु हुँदैन, हाम्रो स्टेटको है नाम राख्नुपर्छ भन्ने यही आह्वान गर्छु।
1: यो नि तपाईँले अब यो मह छ नि जुन ल्याउनु भएको छ डेट अफ प्याकेजिङ चाहिँ 9/3/2026 छ मार्चमा बनिएको छ, कहिलेसम्म अहिले त यो
0: यसको त जति पुरानो त्यति राम्रो भनिन्छ म चाहिँ, तर पनि 1 इयरको चाहिँ अब हामीले दिएको छ, 1 इयरसम्म त खाइसकिन्छ। हजुर त्यो कलिलो हजुर चाकासँगै लगाएको हामीले हजुर ननिचोरेको यो चाहिँ हातै नलगाएको एकदम प्योर हो हजुर,
1: तर यसमा बच्चा
0: छैन बच्चा छैन बच्चा नभएको हजुर हजुर।
1: र यो मह चाहिँ आफै मौरी पाल्नु भएको थियो
0: हजुर आफै घरमै छ हजुर घरमै छ
1: हजुर, त्यसो भए राम्रो शुद्ध
0: हजुर शुद्ध छ हामी आफै बसेर है काटेको यो यो चाहिँ तिते भन्छ जङ्गलमा पाइन्छ यो चाहिँ प्रेसरको लागि है त्यो पनि हामीले यसलाई अब ल्याएर प्याकेजिङ गरेर यसरी बजारमा निकालेको छौँ, हल्दीहरू यसरी निकालेको छौँ, हजुर हजुर त्यो पनि थियो मैले है अलिकति समय बिजी भएको हजुर भएकोले गर्दा लिएर आउनु पाइएन यो चाहिँ डल्लेको हजुर।
1: यो अचार पनि अब खान चाहिँ खानु तर कम्ती मात्रामा
0: हजुर हजुर एउटै खाँदा काफी भइहाल्छ,
1: यो खोलेर है चिसो चम्ची पानी सितैको चम्ची लगायो भने त बिग्रिन्छ है
0: हजुर हजुर, खोलेर खोलेर बिर्को चाहिँ राम्रो लगाउनु पर्छ हजुर हजुर हजुर,
1: त्यस्तो छ कुराहरू। र तपाईँले अघि यहाँ निमपत्ती
0: हजुर यहाँ निमपत्ता छ
1: हजुर निमपत्ती चाहिँ कहाँ हुन्छ तपाईँ
0: हाम्रो हजुर टासिडिङ हजुर टासिडिङमा छ
1: यो औलमा लेखमा दुई
0: होइन औलमा चाहिँ हुन्छ हाम्रो औल हो टासिडिङ हजुर
1: ए औल
0: हजुर औलमा छ
1: यो त सस्तै होला कति छ भाउ यसको
0: यसको प्राइस छ धेरै हेर्नुपर्छ
1: 150
0: हजुर हजुर 150
1: ठिकै छ। र यहाँले निमपत्ता पनि ल्याउनु भएको छ सबै कुराहरू मिलाएर यो निमपत्ता चाहिँ हामीले जस्तै अब चामल कुटेको छ धेरै चामल छ बस्तीको र निमपत्ताको पत्तीहरू यसो माडेर त्यो बोरामा हाल्यौँ भने
0: किरा लाग्दैन जस्तै
1: चामलमा चिलेस छिटो लाग्दैन किनभने यो तितो हो तितो त मन पराउँदैन होइन त्यस्तै अब आलु रोप्दाखेरि पनि हामीले अब निमपत्तीहरू है थुप्रो थुप्रो भएको ठाउँमा हो खेतमा हाल्यौँ भने तितो भएपछि अब कमिला हुँदैन भन्ने
0: हजुर अर्ग्यानिक यो किराहरू जो हाम्रो खोर्सानीतिर किराहरू लाग्छ यो हामी बिजारै छर्किन्छौँ
1: ए हजुर बिजार है रस
0: हजुर रस हजुर
1: स्प्रे त तपाईँले
0: हजुर
1: विभागबाट पाउनु भयो
0: हजुर
1: त्यो स्प्रेले अब
0: हजुर हजुर किरा लागेको छ यसले झर्छ
1: यो पर ड्रप मोर ड्रप भन्छ तपाईँहरूकोतिर त पानीको दुःख त छैन होला
0: पानीको दुःख थियो अहिले चाहिँ छैन पहिले चाहिँ दुःख थियो अहिले छैन अहिले जेजेएम आइकन अलिकति सुविधा भएको छ हामी जेजेएम जल जीवन योजना हजुर हजुर केन्द्रीय योजनाहरू त्यसबाट चाहिँ अहिले त्यस्तो दुःख छैन पानीको हजुर हजुर।
1: हाम्रो केटाकेटीहरूलाई के भन्न चाहनुहुन्छ हाम्रो पढे लेखेका भाइ बहिनीहरू है गाउँको युवा भाइ बहिनीहरूलाई अब हाम्रो आमा दिदीहरूलाई कस्तो पारेर चाहिँ अब एकैचोटि त उहाँहरूले अब गर्न सक्नुहुन्न सानो सानो पाराले गर्दै गर्दै होइन
0: हजुर अब म चाहिँ यही भन्न चाहन्छु जति पढा लिखा भएकोहरू है विभाग हजुर विभागसँग गएर पहिला आफूले कस्तो प्रकारको है अचारहरू बनाउनु जान्नुहुन्छ भने त्यसलाई प्याकेजिङ कस्तो पाराले गर्नुपर्ने आइडिया लिएर है त्यो गरेपछि मार्केटिङ उहाँहरूले विभागले नै आफै देखाइदिइहाल्नुहुन्छ है अहिले अब कति डिमान्ड छ हामीले त्यो डिमान्ड अहिलेसम्म हामीले फुलफिल गर्न सकेको छैनौँ हजुर हजुर पुर्याउन सकेकै छैनौँ हामीले त्यसले गर्दाखेरि अब सबैजना हाम्रो भाइ बहिना दिदी बहिनीहरू जति खेतीपाती गर्नुहुन्छ है तपाईँहरू पनि यसमा अब खेती किसानबाटै नै अलिक धेरै आमदामी हुने रहेछ भन्ने ज्ञान चाहिँ मैले त्यसमा पाएको छु होइन जब भन्दा चाहिँ पढे लेखी गरेँ सबै गाउँ मिलेर आमा दिदी बहिनीहरू एक ग्रुप भएर जस्तो हाम्रो सेल्फ

0: ग्रुपमा ग्रुप मिलेर ग्रुप एक्टिभिटीहरू गर्छौँ हो, त्यसरी नै ग्रुप मिलेर काम गर्नुपर्ने रहेछ र हामीलाई फाइदा हुने रहेछ।
1: र यो सिक्किम अर्ग्यानिक लेखेको छ हो,
0: हजुर,
1: यो चाहिँ अब तपाईँहरूले लाइसेन्स त पाउनु भएको छ है?
0: अर्ग्यानिकको लाइसेन्स त्यो चाहिँ छैन, तर हामी सेल्फ हेल्प ग्रुपले चाहिँ है अर्ग्यानिकमै हामीले काम गर्नुपर्छ नि त, त्यसले गर्दा हामीले यो लेख
1: हुन्छ। अब तपाईँ यसरी आउनुभयो है, अरू तपाईँको अब भन्ने कुराहरू केही महत्त्वपूर्ण कुराहरू छ भनेदेखि यो सम्बन्धी खेती सम्बन्धी है तपाईँको गाउँ सम्बन्धी त्यहाँ के खेतीहरू हुन्छ हो, र अब यो विषयमा बताइदिनुहोस्
0: हजुर। यो भटमासको चाहिँ भटमासको यही हामीले यो भदौमै रोप्छौँ है,
1: भदौ
0: हजुर अस्ति रोपेको छ यसलाई चाहिँ, अनि यसलाई चाहिँ हामी भुटेर अचार पनि बनाउँछौँ, यसको किनेमा पनि बनाउँछौँ। मैले आज किनेमा चाहिँ ल्याउनु अब सकिनँ होइन, भ्याइनँ, अलिकति बिजी भएकोले गर्दा। त्यसले गर्दाखेरि यो भटमासहरू पनि प्रायःले रोप्नुहुन्छ होइन, यस्तै प्रकारले तपाईँहरूले पनि प्याकेजिङ यसरी कोकको बोतलभित्र लगाएर टाढो आफ्नो आफन्तजनलाई पठाउनुहुन्छ कि या बिक्री कसैले अर्डर गर्नुभयो भने त्यसमा तपाईँहरूले पठाउन सक्नुहुन्छ। यो हल्दी कुटेको यो चाहिँ
1: हजुर
0: पिठो बनाएकै छैन, यो चाहिँ यतिकै पनि अब अर्डर हुन्छ नि त हजुर, त्यो काटेर चाना सुकाएको चाहिँ अर्डर हुन्छ, त्यस्तो खालके हामीले बनाएको छौँ हल्दीहरू हजुर हजुर निकै बस्छ, बिग्रिँदैन नि यो।
1: कसरी हो एक बोतलको यो चाहिँ? अब यो हर्दी
0: यसको यसको छ 300 ग्राम चाहिँ 100 रुपियाँ हो हजुर। अब आजको हजुर अब आजको कृषि भनेको चाहिँ टेक्नोलोजी पनि हो र प्रोसेसिङ पनि हो है र मार्केटिङ पनि हो र एन्टरप्रेनरसिप पनि हो, यति सबै हजुर हजुर सबै मिलाएर हुनु पर्छ भने चाहिँ युवाहरूले चाहिँ खेतीसँगै फुड प्रोसेसिङ प्याकेजिङ है र डिजिटल मार्केटिङ अनलाइन सिलिङ फर्म नर्सरी अर्ग्यानिक प्रडक्टहरू यस्तो प्रकार लगायत क्षेत्र व्यवसायहरू पनि हामीले गर्न सकिन्छ र गाउँमै बसेर पनि धेरै व्यवसायहरू हामीले गर्न सकिन्छ किनभने बजारै पस्नु पर्दैन, यो अहिले अनलाइनको है जमाना छ, बिजनेस गर्न सकिन्छ। अन्त विशेष गरी चाहिँ अब हामीले अचार बस्तीमा हुनेले चाहिँ अचारै हो बेसी बनाउनु पर्ने किनभने समय समयको जस्तो डल्ले खोर्सानी एकपल्ट फलेपछि त फेरि विन्टरमा त त्यस्तो फल्दैन नि त, त्यति बेला चाहे त्यति बेलाको लागि हामी अहिले नै स्टक गर्नु पर्यो है, र त्यसलाई चाहिँ कस्तो पाराले ब्रान्ड स्टक गर्ने त्यसलाई है त्यो हामीले जान्नु जरुरी छ है। नुन पानीमा भिजाएर ठुल्ठुलो डोलहरू हुन्छ त्यस्तोमा राख्नु पर्यो हामीले, ब्रान्डिङ प्याकेजिङ अनि त्यहाँबाट बादमा गर्नु पर्यो नि त। जस्तो ब्याम्बोसुटहरू त्यति बेला निस्किन्छ छ अहिलेसम्म होइन, त्यो पनि स्टक गर्नु पर्यो, त्यसको सिजन सकेपछि हामीले फेरि बसेर अचारहरू बनाएर प्याकेजिङ गरेर हजुर बजारमा निकाल्न सकिन्छ। र महिलाहरू समूह बनाएर अब काम गर्न सकिन्छ, एक्लै चाहिँ यो काम गर्न सकिँदैन, सम्भव छैन हजुर। अब यो स्थानीय पसलहरू हामीले कहाँ फर्स्टमा चाहिँ लाने भन्दा चाहिँ हाम्रो कोअपरेटिभ छ जो चामलको अब खाने है दोकान त्यस्तोतिर, होमस्टे अनि टुरिस्ट सेन्टर है, विकली मार्केट भन्छ हो त्यस्तोहरू, अब हप्तामा लाग्ने बजार है त्यस्तोतिर पनि हामीले सानोबाट चाहिँ व्यापार गर्न सकिन्छ। अनि सोसल मिडिया अनलाइन व्यापार गर्न सकिन्छ, यसलाई छिटो हामीले चाहिँ बिक्री गर्न सकिन्छ हजुर हजुर, याद हुनु पर्यो। र पहिला हामीले चाहिँ एकदम आकर्षित बनाउनु पर्यो प्याकेजिङ चाहिँ है, अनि बाहिर जस्तो हामीले लेज हेर्दा कस्तो टलक्क राम्रो देखिन्छ नि, त्यस्तै प्रकारको हामीले बाहिर त्यसको प्याकेजिङ पनि राम्रोसँगले हजुर सामान पनि राम्रो हुनु पर्यो र हाम्रो फुड सेफ्टीमा पनि हामीले याद गर्नुपर्छ यसमा बनाउँदाखेरि हजुर हानि नगरोस्, एकदम साफ सुथरा हुनु पर्यो होइन, यस्तो हामीले चाहिँ धेरै कुरा फुड सेफ्टीमा पनि याद गर्नुपर्ने हुन्छ। तालिम अब विभिन्न प्रकारको तालिम विभागले दिइराख्नु भएको छ फ्रीमा है, हामीलाई अब किसानहरूको लागि यति बेसी अब सेन्टरबाट हुन्छ स्टेटबाट हुन्छ है, हामीलाई चाहिँ सहयोग ट्रेनिङको लागि चाहिँ पैसा लाग्दैन, हामीलाई आउनु जानु बस्नु खानु ट्रेनिङ गर्नु, उल्टा उहाँहरूले पैसा पनि हामीलाई दिएर पठाउनुहुन्छ है। योहरू चाहिँ जुनै पनि ट्रेनिङ आउँदा चाहिँ कसैले पनि नाइ नभन्ने है, ट्रेनिङ चाहिँ गर्नु जरुरी छ यसमा,
1: ट्रेनिङ गरेरै यसरी तपाईँ
0: हजुर हजुर हजुर हजुर हजुर
1: सिप छ तपाईँकोमा धेरै प्रकारको, अब यो चाहिँ फुड प्रोसेसिङमा आउँछ
0: हजुर,
1: पनि फुडलाई प्रोसेस गर्ने भ्यालु एडिसन
0: हजुर
1: त्यसको महत्त्व बढाउने बातचित गर्नेछौँ है अर्को पालि, त्यति बेला अझै तपाईँले यो अब अझै डेभलप गरेर जानुहोस्, बढाएर जानुहोस्।

लौतो श्रोताहरू, यसका साथै कृषि तथा किसान कल्याण मन्त्रालयद्वारा प्रायोजित कार्यक्रम किसान वाणी यहीँ समाप्त हुन्छ। अर्को कार्यक्रममा तपाईँहरूसित हाम्रो भेटघाट हुने नै छ। हवस् त, आजलाई बिदा दिनुहोस्। नमस्कार।

सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले भन्नुभएको छ, सरकारले सन् 2028 सम्ममा सिक्किमेली युवाहरूलाई कम्तीमा 32,000 सरकारी रोजगारी प्रदान गर्ने लक्ष्य राखेको छ। मुख्यमन्त्री तामाङले दशैं पर्वपछि इच्छुक उम्मेदवारहरूबाट रोजगारीका आवेदनहरू सङ्कलन गर्न उहाँले सिक्किमका प्रत्येक निर्वाचन क्षेत्रको भ्रमण गर्ने बताउनु भएको छ। यस पहल अन्तर्गत परिवारबाट केवल एक शिक्षित सदस्य मात्र सरकारी जागिरका लागि योग्य हुनेछन् भनी बताउनु भएको छ। सिक्किम विश्वविद्यालयका उपकुलपति प्रोफेसर शान्तनु कुमार स्वाई लगायत प्राध्यापकको टोलीले सिक्किमका राज्यपाल ओम प्रकाश माथुरसँग आज लोकभवनमा शिष्टाचार भेट गरे। यस अवसरमा राज्यपालद्वारा सिक्किम विश्वविद्यालयको अकादमिक तथा प्रशासनिक यात्रामा आधारित एक महत्त्वपूर्ण पुस्तक भिजनरी लिडरसिप द क्वेस्ट फर एक्सिलेन्सको विमोचन पनि गरियो। यो पुस्तक उपकुलपति प्रोफेसर शान्तनु कुमार स्वाईको प्रशासनिक अनुभव र दृष्टिकोणमा आधारित छ। राज्यपालले प्रोफेसर स्वाई र सम्पूर्ण टोलीलाई बधाई दिँदै यो पुस्तकले विश्वविद्यालयलाई उच्च उचाइमा पुर्याउन मद्दत पुर्याउने विश्वास व्यक्त गर्नुभयो। विश्व मानसिक स्वास्थ्य दिवस 2026 को अवसरमा आज राबङला प्राथमिक स्वास्थ्य केन्द्रको आयुष शाखाद्वारा डालिङ आनी गुम्बामा एक मानसिक स्वास्थ्य जागरूकता कार्यक्रम आयोजना गरियो। कार्यक्रममा मानसिक स्वास्थ्यको महत्व, तनाव व्यवस्थापन र समय रहँदै विशेषज्ञको सहयोग लिनुपर्ने विषयमा प्रकाश पार्नुका साथै योग, ध्यान, शारीरिक व्यायाम र व्यवहारिक उपायहरू मार्फत मानसिक तनाव कम गर्ने तरिकाहरू बताइयो। यसै गरी पाकिम जिल्ला अन्तर्गत रम्फू पिएचसीले जिल्ला स्थित आइटीआई कलेजमा विश्व मानसिक स्वास्थ्य दिवसको पालना गरेको छ। सबल मन स्वास्थ्य समुदाय उज्जवल भविष्य भन्ने नाराका साथ आयोजित कार्यक्रममा डाक्टर मिलन प्रधानले मानसिक स्वास्थ्य र भावनात्मक भलाइबारे चेतनामूलक जानकारी गराउनका साथै मानसिक स्वास्थ्यका बारेमा खुलेर कुरा गर्न र एक आपसमा सहयोग गर्नुपर्ने बताउनुभयो। सिक्किम पर्यटन विकास निगम एसटिडिसीले 9 अक्टोबर 2026 दिन आफ्नो नवगठित सञ्चालन समितिको सदस्यहरूको उपस्थितिमा 21 बोर्ड बैठक सम्पन्न गरेको छ। विगत 9 वर्षको लामो अन्तरपछि सञ्चालक समितिको बैठक बसेकाले यसलाई निगमको कार्य सञ्चालन तथा प्रशासनिक यात्रामा एक ऐतिहासिक र महत्त्वपूर्ण उपलब्धि मानिएको छ। बैठकमा राज्यमा पर्यटन क्षेत्रको पूर्वाधार विकास, सेवाको गुणस्तर, अभिवृद्धि तथा पर्यटन प्रबन्धनका लागि आगामी रणनीतिहरूबारे विस्तृत छलफल भएको बताइएको छ। सिक्किमका राज्यपाल ओम प्रकाश माथुरको मुख्य आतिथ्यमा आज इक्फाई विश्वविद्यालय सिक्किमले गान्तोक स्थित चिन्तन भवनमा आफ्नो 19 दीक्षान्त समारोह सफलतापूर्वक सम्पन्न गरेको छ। उक्त समारोहमा स्नातक तथा स्नातकोत्तर तह पूरा गरेका विद्यार्थीहरूलाई उपाधि प्रदान गरियो। समारोहमा प्रसिद्ध चिकित्सा व्यवसायी डाक्टर दुबुरु नागेश्वर रेड्डी विशिष्ट अतिथिको रूपमा सहभागी हुनुहुन्थ्यो। महिला बाल ज्येष्ठ नागरिक तथा दिव्याङ्गजन कल्याण विभाग मगन जिल्लाको आयोजनामा पुसिलाखा आँगनबाडी केन्द्रमा बेटी बचाओ बेटी पढाओ अभिमुखीकरण तथा

कोटाको विशेष उपस्थिति रहेको थियो। कार्यशालाको उद्घाटन उत्तर पूर्वी क्षेत्र विकास मन्त्रालयका सचिवले गर्नुभएको थियो। उद्घाटन समारोहमा बोल्दै उहाँले मिशन कर्मयोगीको महत्त्वमाथि प्रकाश पार्नुभयो र क्षमता निर्माण भारतको प्रशासनिक तथा शासन प्रणालीमा भएको सबैभन्दा महत्त्वपूर्ण रूपान्तरणहरूमध्ये एक प्रमुख कार्य रहेको वर्णन गर्नुभयो। आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो प्रादेशिक समाचार पुरा भयो।

श्रोताहरूले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्रलाई FM 103.5 MHz र अब अहिलेको रहल साथै भोलिका अधिवेशनहरूमा प्रसारण हुने कार्यक्रमहरूको संक्षिप्त विवरण सुन्नुहोस्। अहिले 6:50 सुन्नुहुनेछ प्रादेशिक समाचार। 7 बजे साप्ताहिक पत्रोत्तर कार्यक्रम डाक पुतली, 8 बजे फिल्म संगीत, 8:30 सेवा संकल्प अभियान। यसबाहेक आकाशवाणीको दिल्ली केन्द्रबाट रिले गरी सुनाउनेछौं। 9:15 स्पोटलाइट अनि 10 बजे संगीतको अखिल भारतीय कार्यक्रम।

भोलिको हाम्रो प्रभातकालीन अधिवेशन आरम्भ हुनेछ 6:20 36 नवरात्रको शुभ उपलक्ष्यमा विशेष संगीतमय रूपक प्रस्तुत गर्नेछौँ जय दुर्गा दुर्गेश्वरी। 7:05 शुभ प्रभातमा बिहानी सूचनामूलक जानकारीहरूको साथमा प्रस्तुत गर्नेछौँ मालश्री। 7:35 सङ्गीत प्रवाह, 8:30 कार्यक्रम रङबिरङ्गीको संसार, 9:30 कलाकार भास्कर राईका मनका कुराहरू प्रस्तुत गर्नेछौँ, 10:02 फोन इन कार्यक्रम कुरै कुरामा, 11:00 आकाशवाणीको दिल्ली केन्द्रबाट समाप्रसारण गरी सुनाउनेछौँ पोस्ट बक्स नम्बर 111। यसरी नै 12:05 फर्मेसी फिल्म सङ्गीतको कार्यक्रम तपाईँको अनुरोधमा, मेलोडी टाइम 12:30, 1:02 सदाझैँ तिब्बती कार्यक्रम, 2:30 लोक तथा आधुनिक गीत, अपरान्ह 3:00 फिल्म सङ्गीत, 3:20 कार्यक्रम विश्वमा हामी, 4:00 सामूहिक गायन अनि पाठ, बाल बगैँचा 4:30 जसमा समीक्षा राईबाट अन्तर्राष्ट्रिय बालिका दिवसबारे जानकारी प्रस्तुत गर्नेछौँ।

फिल्म संगीतको कार्यक्रम जय जवान 5:05 लोकगीत 5:45 6:10 साप्ताहिक कार्यक्रम बोल्छ चियाबारी जसमा रामराज राईसितको वार्तालाप विषय रहेछ दार्जिलिङको चिया रासको आउनुको मुख्य कारण 6:50 प्रादेशिक समाचार 7:00 कार्यक्रम कथा सारथी भुटानी कार्यक्रम 7:45 8:00 प्रस्तुत गर्नेछौ फिल्म संगीत यसबाहेक आकाशवाणीको दिल्ली केन्द्रबाट रेलगरी सुनाउनेछौ 9:15 स्पोटलाइट अनि 10:00 अखिल भारतीय संगीत सभा इत्यादि अहिलेको रहल साथै भोलिका अधिवेशनहरूमा प्रसारण गरिने कार्यक्रमहरूको संक्षिप्त विवरण

अब सुन्नुहोस् मौसमको साधारण विज्ञप्ति। पश्चिम बङ्गाल, निम्न हिमालयाञ्चल लगायत सिक्किमका केही क्षेत्रहरूमा हल्कादेखि सामान्य वृष्टि भयो। दार्जिलिङमा 2 सेन्टिमिटर, मङ्गन अनि नाम्चीमा 1-1 सेन्टिमिटर वर्षा रेकर्ड गरियो। आउँदो 7 दिनभित्रमा यी सबै क्षेत्रहरूमा हल्कादेखि गर्जनसहित वर्षा हुने सम्भावना रहेको छ।

0: हामी आकाशवाणी खरसाङ केन्द्रबाट बोलिरहेछौँ। अब सुन्नुहोस् प्रादेशिक समाचार।
1: नमस्कार, यो आकाशवाणी खरसाङ हो। अब प्रादेशिक समाचार सन्ध्या शर्माबाट सुन्नुहोस्। प्रथममा मुख्य समाचार। हिन्दू धर्मावलम्बीहरूको महत्वपूर्ण धार्मिक पर्व महालय आजदेखि सुरु भएको छ। प्रधानमन्त्री, गृहमन्त्री तथा पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले शुभकामना व्यक्त गर्नुभयो। पश्चिम बङ्गालको कानुन व्यवस्था र सार्वजनिक सुरक्षालाई अझ बलियो बनाउन मुख्यमन्त्रीले ठूलो घोषणा गर्नुभयो। राज्यका पार्वतीय विकास मन्त्री विशाल लामाले आज कालिम्पोङ जिल्लाको गोडोकस्थित सुरुक जुनियर हाई स्कुलको भ्रमण गर्नुभयो। महालय तथा पावन दुर्गा पूजाको शुभारम्भको अवसरमा राष्ट्रिय स्वयंसेवक सङ्घ दार्जिलिङ पुल बजार खण्डको आयोजनामा बिजनबारीमा पथ सञ्चालन कार्यक्रम सम्पन्न भएको छ र पश्चिम बङ्गालमा केही दिन मौसम मिश्रित हुने अनुमान गरिएको छ। अब समाचार विस्तारमा। हिन्दू धर्मावलम्बीहरूको महत्वपूर्ण धार्मिक पर्व महालय आजदेखि सुरु भएको छ। महालयलाई पितृपक्षको समापन तथा देवी दुर्गाको आगमनको संकेतका रूपमा लिने गरिन्छ। यस अवसरमा दिवंगत पितृहरूको स्मरण गर्दै तर्पण तथा धार्मिक अनुष्ठान गर्ने परम्परा छ। यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदीले महालयको शुभ अवसरमा देशवासीहरूलाई शुभकामना व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री मोदीले सोसियल मिडियामा एक सन्देश जारी गर्दै मा दुर्गाको आशीर्वादले समाजमा खुशी, करुणा र नयाँ आशा जागोस् भनी कामना गर्नुभयो भने चारैतिर शान्ति र समृद्धिको कामना व्यक्त गर्नुभयो। केन्द्रीय गृहमन्त्री अमित शाहले पनि यस अवसरमा देशवासीहरूलाई शुभकामना व्यक्त गर्दै महालयले पितृपक्षको अन्त्य र देवी पक्षको शुरूआतलाई चिन्हित गर्दछ जसले मा दुर्गाको आगमनको सन्देश दिने बताउनुभयो। माता दुर्गाको आशीर्वादले सबैको जीवनमा अपार सुख, आनन्द र समृद्धि ल्याउने कामना गर्नुभयो। यता पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले महालयको अवसरमा राज्यवासीहरूलाई शुभकामना व्यक्त गर्नुभयो। एक सोसियल मिडिया पोस्टमा उहाँले माता दुर्गाको आगमनले सबैको जीवनमा सुख, शान्ति र समृद्धि ल्याएको बताउनुभयो। साथमा उहाँले पश्चिम बङ्गालको परम्परा, संस्कृति, एकता र भाइचाराको बन्धनलाई अझ बलियो बनाउन चाहेका बताउँदै सबैको कल्याणको कामना पनि गर्नुभयो।
2: विशेष गरी बङ्गाली समुदायमा महालयाको विशेष धार्मिक र सांस्कृतिक महत्व रहेको छ। पश्चिम बङ्गालमा महालयबाट दुर्गा पूजाको आगमन हुन्छ। यस दिन पितृपक्ष समाप्त हुन्छ र देवी पक्ष सुरु हुन्छ। बङ्गाली समाजका लागि यो बिहान 4 बजे महिषासुर मर्दिनी सुनेर सुरु हुन्छ। हुगली नदीको घाटहरूमा मानिसहरूले पूर्वजहरूलाई तर्पण गर्छन्। यस दिन मूर्तिकारहरूले देवी दुर्गाको मूर्तिहरूमा आँखा लगाउँछन् जसलाई चक्षुदान भनिन्छ। महालयसँगै यता दार्जिलिङ पहाड, तराई तथा डुवर्सका विभिन्न क्षेत्रमा नेपालीहरूले जमरे औँसीको रूपमा पालन गर्ने परम्परा छ भने आजैदेखि सबैभन्दा ठूलो चाड दशैंको शुभारम्भ हुनेछ। सारुन मगर, आकाशवाणी समाचार, खरसाङ।
1: पश्चिम बङ्गालको कानुन व्यवस्था र सार्वजनिक सुरक्षालाई अझ बलियो बनाउन मुख्यमन्त्री शुभेन्दु अधिकारीले राज्यमा पुलिस जनता अनुपात बढाउने ठूलो घोषणा गर्नुभयो। यस क्रममा उहाँले राम्रो पुलिसिङको सन्दर्भमा उत्तर प्रदेशको उदाहरण दिनुभयो भने त्यहाँको प्रणालीलाई एक बेन्चमार्क बनाइने उल्लेख गर्नुभयो। कोलकाताको सेन्ट्रल ब्रिगेड परेड ग्राउण्डमा पश्चिम बङ्गाल पुलिसको आपतकालीन प्रतिक्रिया सेवा प्रणाली 112 को उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्रीले भन्नुभयो, अघिल्लो सरकारको कार्यकालमा प्रति 1,00,000 जनसङ्ख्यामा 105 जना मात्र पुलिसहरू थिए। उहाँले भन्नुभयो, अघिल्लो सत्तारूढ दलको गलत नीति र ओबीसी आरक्षणको मुद्दाको कारण पुलिस विभागमा भर्तीहरू बीचमा रहे। यद्यपि उहाँको सरकारले ती सबै कमजोरीहरू हटाएर भर्खर नयाँ भर्तीहरू पूरा भएका छन् र आगामी दिनहरूमा थप नियुक्तिहरू गरिनेछ। पश्चिम बङ्गाल सरकारका पार्वतीय विकास मन्त्री विशाल लामाले आज कालिम्पोङ जिल्लाको गोडोकस्थित सुरुक जुनियर हाई स्कुलको भ्रमण गरी विद्यालयका शिक्षकवर्गसँग भेटघाट गर्नुभयो। भ्रमणका क्रममा मन्त्री लामाले विद्यालयका विभिन्न समस्या, आवश्यकताहरू तथा शैक्षिक पूर्वाधारसँग सम्बन्धित विषयहरूबारे जानकारी लिए, साथै विद्यालयको समग्र विकास तथा विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्न आवश्यक पहल र सम्भावित उपायहरूबारे शिक्षकहरूसँग छलफल गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्र सेवा र निरन्तर प्रतिबद्धताका साथ जनसेवाको 25 वर्ष पूरा गर्नुभएको छ र उहाँको यात्रा निरन्तर जारी छ। सेवा र सुशासन

0: यस दृष्टिकोणबाट प्रेरित भएर सरकार सन् 2047 विकसित भारतको लक्ष्य हासिल गर्न निरन्तर लागिरहेको छ। समावेशी विकास र सामाजिक सशक्तिकरणको माध्यमबाट यो समर्पणले आज करोडौं जनताको जीवनमा परिवर्तन ल्याइरहेको छ। आज हाम्रो यो विशेष श्रृङ्खलामा हामी खेल महाकुम्भ से खेलो इण्डिया पहलको माध्यमबाट यो दूरदर्शी सोचलाई कसरी आधार बनाएको छ र खेलकुदको क्षेत्रमा कस्तो परिवर्तन ल्याएको छ त्यसबारेमा कुरा गर्नेछौँ।
1: प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा देशको खेल क्षेत्रमा उल्लेखनीय परिवर्तन आएको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा भारतीय खेलाडीहरूको पदक प्रदर्शनमा यो प्रभाव स्पष्ट रूपमा देखिन्छ। 2010 खेल महाकुम्भदेखि खेलो इण्डिया अभियानसम्म सरकारले तल्लो तहबाटै खेल प्रतिभाको विकास गर्न र खेलाडीहरूलाई विश्व मञ्चमा उत्कृष्ट प्रदर्शनका लागि तयार पार्न विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको छ। प्रधानमन्त्रीले लाल किल्लाबाट सम्बोधन गर्नुहुने क्रममा खेलको समग्र संरचनालाई सुदृढ पार्ने सरकार को प्रतिबद्धता पनि दोहोर्याउनु भएको छ। भारतले खेल जगतमा आफ्नो छुट्टै पहिचान बनाउँदैछ। देशको प्रदर्शनमा निरन्तर सुधार भइरहेको छ र देश 2036 ओलम्पिक आयोजना गर्ने बलियो दावेदारको रूपमा उद्याउँदैछ। हालै सम्पन्न एसियाई खेलमा भारतले उत्कृष्ट प्रदर्शन गर्दै 85 पदक जित्यो र 4th स्थान हासिल गर्यो। टार्गेट ओलम्पिक पोडियम स्किम टीओपीएस राष्ट्रिय खेलकुद नीति र फिट इण्डिया मुभमेन्ट जस्ता पहलहरू यी निरन्तर प्रयासका अभिन्न अङ्गहरू हुन्। राष्ट्रिय खेल नीतिलाई राष्ट्रिय शिक्षा नीति अनुरूप बनाउन पनि जोड दिइँदैछ, जसमा राज्य सरकारले सक्रिय भूमिका निर्वाह गरिरहेका छन्। आकाशवाणी खरसाङको समाचार कक्षबाट म मनिष कानु।
0: समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। महालय तथा पावन दुर्गा पूजाको शुभारम्भको अवसरमा राष्ट्रिय स्वयंसेवक संघ दार्जीलिङ पुलबजार खण्डको आयोजनामा बिजनबारी बजारमा ऐतिहासिक पथ सञ्चालन कार्यक्रम सम्पन्न भएको छ। राष्ट्रिय स्वयंसेवक संघले आफ्नो 101 वर्षको यात्रा अघि बढाइरहेको अवसरमा पहिलो पटक बिजनबारी बजारमा पथ सञ्चालन आयोजना गरिएको हो। यसले स्थानीय क्षेत्रको इतिहासमा नयाँ अध्याय थपेको आयोजकले जनाएको छ। बिहान 11 सुरु भएको कार्यक्रममा करिब 62 स्वयंसेवकको उत्साहपूर्ण सहभागिता रहेको थियो भने बजार परिक्रमा गरेपछि कार्यक्रमको समापन गरिएको थियो। लामो समयदेखि जीर्ण अवस्थामा रहेको बिजनबारी क्षेत्रको ख्यातिप्राप्त पर्यटकीय केन्द्र मेगीटारलाई कैजलीसँग जोड्ने सडक निर्माण हुने भएको छ। स्थानीयवासीको समस्यालाई ध्यानमा राख्दै शनिबार उक्त सडकको शिलान्यास गरिएको हो। भाजपा जिल्ला संगठन सचिव गोपाल बुढाथोकी, कैजली ग्राम पञ्चायतकी उपप्रधान पूजा दाहाल लगायत भाजपा नेतृत्व तथा स्थानीयवासीको उपस्थितिमा कैजले कोलबुङ सडकदेखि मेगीटारसम्म पुग्ने सडकको शिलान्यास गरिएको हो। प्राप्त जानकारी अनुसार लगभग 2,40,00,000 रुपियाँको लागतमा निर्माण गरिने उक्त सडकको लम्बाई 3 किलोमिटर रहनेछ भने सडक निर्माण सम्पन्न भएपछि मेगीटार र कैजली बीचको आवागमन सहज हुनका साथै स्थानीयवासीले लामो समयदेखि भोग्दै आएको यातायात सम्बन्धी समस्या समाधान हुने अपेक्षा गरिएको छ। पश्चिम बंगालमा केही दिन मौसम मिश्रित हुने अनुमान गरिएको छ। राज्यका केही भागहरूमा आकाशमा बदली हुन सक्ने र हल्का वर्षा वा मेघगर्जन हुने सम्भावना छ। मौसम विभागको पूर्वानुमानका अनुसार उत्तर बंगाल र दक्षिण बंगालका केही क्षेत्रमा छिटपुट वर्षा हुन सक्छ। उत्तर बंगालको दार्जीलिङ, जलपाइगुडी, कुचबिहार, अलिपुरद्वार, उत्तर दिनाजपुर, दक्षिण दिनाजपुर र मालदा जिल्लामा केही स्थानमा हल्का वर्षा हुन सक्छ। यस्तै दक्षिण बंगालको कोलकाता, हावडा, हुगली, उत्तर 24 परगना, दक्षिण 24 परगना, पूर्वी मेदिनीपुर, पश्चिम मेदिनीपुर, झारग्राम, बाँकुडा, पुरुलिया, पश्चिम बर्धमान, पूर्वी बर्धमान, वीरभूम, मुर्शिदाबाद र नादिया जिल्लामा पनि स्थानीय मौसममा परिवर्तन देख्न सकिन्छ। यो समाचार युट्युबमा @AIRNewsKarsang मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा मुख्य समाचार पुनः एकपल्ट। हिन्दू धर्मावलम्बीहरूको महत्वपूर्ण धार्मिक पर्व महालय आजदेखि शुरू भएको छ। प्रधानमन्त्री, गृहमन्त्री तथा पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले शुभकामना व्यक्त गर्नुभयो। पश्चिम बंगालको कानून व्यवस्था र सार्वजनिक सुरक्षालाई अझ बलियो बनाउन मुख्यमन्त्रीले ठूलो घोषणा गर्नुभयो। राज्यका पार्वतीय विकास मन्त्री विशाल लामाले आज कालेबुङ जिल्लाको गोडोकस्थित सुरुक जुनियर हाई स्कूलको भ्रमण गर्नुभयो। महालय तथा पावन दुर्गा पूजाको शुभारम्भको अवसरमा राष्ट्रिय स्वयंसेवक संघ दार्जीलिङ पुलबजार खण्डको आयोजनामा बिजनबारीमा पथ सञ्चालन कार्यक्रम सम्पन्न भएको छ र पश्चिम बंगालमा केही दिन मौसम मिश्रित हुने अनुमान गरिएको छ। यसका साथै प्रादेशिक समाचार पूरा भयो। अघिल्लो समाचार लिएर हामी बेलुकी 7:50 उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

0: नमस्कार छैछुल दाई, नमस्कार।
1: नमस्कार नमस्कार सुनके श्रीबेनी,
0: आज एक सप्ताह बाद फेरि हामी यहाँ स्टुडियोमा आइसकेका छौँ है। पत्रहरू थुप्रै छ श्रोताहरूको, अब हामी पढ्न सुरु गरौँ।
1: हजुर पढ्न सुरु गर्नुहोस्।
0: हजुर, र यो सबैभन्दा पहिलो पत्र मैले उठाए जिनर घतानी फुवागढी चिया कमान मिरिक दार्जिलिङ, र उहाँले आफ्नो सम्पर्क नम्बर पनि लेखेर पठाउनु भएको छ है। उहाँको सम्पर्क नम्बर यस प्रकारले रहेको छ, 9733475501। उहाँले पत्रमा लेख्नु भएको छ, महाशय महाशय, डाकुदली कार्यक्रमका संचालक द्वय आदरणीय ठुल्दाई अनि सुनकेश्री बहिनीलाई सादर प्रणाम।
1: प्रणाम यहाँलाई पनि हाम्रो तर्फबाट।
0: गत सप्ताहको डाकुदली कार्यक्रममा मेरो प्रथम प्रयासको पत्र औ कविता पठन गरिदिनु भएपछि अत्यन्तै खुसी लागेको छ। त्यसर्थ म सहित मेरो परिवारको पक्षबाट हजुरहरूप्रति आभार औ कृतज्ञता प्रकट गर्दछौँ। साथै टाकुतली कार्यक्रममा जोडिनुको निम्ति मलाई सधैँ प्रेरणा र उत्साह प्रदान गर्नुहुने मेरा अति नै प्रिय मित्र सुबीर थापा सिङ्बुली चिया बगान मिरिक प्रति विशेष धन्यवाद यहाँहरू मार्फत पठाउँदैछु। डाकुदली कार्यक्रम अति नै रोचक मात्र होइन, ज्ञानवर्धक पनि लाग्यो। सुन्नै पर्ने कार्यक्रम रहेछ, तर म धेरै विलम्ब गरी जोडिछु, त्यसर्थ आफैमा खेद प्रकट गरिरहेछु। कहिले काहीँ कविता कोर्ने जागर चलेको हुनाले आज पनि एउटा छोटो कविता पठाइरहेछु, सम्भव भए पठन गरिदिनुहुन्छ भन्ने आग्रह गर्दछु भनेर लेख्नु भएको रहेछ उहाँले। उहाँको कविताको शीर्षक छ, छोरीलाई विदाई। र कविता यस प्रकार छ, यो दुख्दो मुटु फुटाऊ म कसरी, मायाको गाँठो यो हृदयको फुकाऊ म कसरी, पत्थर फुटाउन बरु सहजै होला, मन फुटाउन गाह्रो भयो, हिमाल पगाल्न बरु सहजै होला, हृदय पगाल्न गाह्रो भयो, 9 महिना आमाले गर्भधारण गरी जन्माउन बरु सहजै भयो, सागरमा दियो बत्ती सजाई कन्यादान गर्न खुबै गाह्रो भयो, संसारको नियम यो कस्तो कस्तो, छोरीको बास यो जन्मदेखि युवा अवस्थासम्म मात्र माइती घरकी सिङ्गार भयो, हुर्काई बढाई पढाई सामर्थ्य बनाई पढाई घरकी सिङ्गार भयो, नदिनु पनि सकिन्न यहाँ, मेरो सेखापछि ऊ एक्लै पढ्ने भयो, संसारको रीति यो मान्नै पर्ने, अरूको हेरी यो मन बुझाउनै पर्ने, आँखामा आँसु जति रसाए पनि हृदयको घाउमा सान्त्वनाको मलम लगाउनै पर्ने भयो, लगाउनै पर्ने भयो।
1: जिन्दर कथानीज्यूले हामीलाई फुवागढी चिया कमानबाट कार्यक्रम डाक पत्रलीमा पत्र लेखेर पठाउनु भएको छ, र पत्रमा भन्नुभएको छ बितेको दिन बितेको सप्ताह यहाँले डाक पत्रली कार्यक्रममा प्रथम प्रयास पत्र पठाउनु भएको थियो, र त्यो पत्र प्रसारण भयो यो कार्यक्रमबाट। त्यसर्थ पत्र सपरिवार पक्षबाट हजुरहरू सबैलाई कृतज्ञता प्रकट गर्दै लेखिरहेछु भनेर भन्नुभएको रहेछ। तपाईँको कृतज्ञता हामी स्वीकार गर्दछौँ। र यसरी नै अर्को कुरो जानकारी गराउनु भएको छ भन्दाखेरि, कार्यक्रममा जोडिनको निम्ति सिङ्गुली चिया बगानका सुकी थापाज्यूले यहाँलाई सल्लाह दिनुभएको थियो, त्यस पश्चात यहाँ कार्यक्रममा जोडिनु भयो। कार्यक्रम सुन्नु थाल्नु भएपछि यहाँलाई पनि धेरै ढिलो गरी यो कार्यक्रममा जोडिएछु भन्ने त्यस्तो किसिमको महसुस भयो, त्यस्तै किसिमको भान भयो, र यो पत्र लेख्नु थाल्नु भयो भनेर भन्नुभएको छ। तर यहाँले पत्र कहिलेकाहीँ कविताहरू कोर्ने कारणले गर्दाखेरि एउटा कविता पठाइरहेको छु, त्यो पढिदिनुहोस् भनेर भन्नुभएको रहेछ। र तपाईँले लेखी पठाएको जुन कविताको शीर्षक छोरीलाई विदाई भन्ने कविता छ, एकदमै भावुक कविता छ। साँच्ची नै छोरीहरूको विवाहहरू हुँदाखेरि या कतै परदेश जाँदाखेरि जुन किसिमको परिवारमा माता पितामा जुन किसिमको भावना आउँछ, त्यो कुरो यो कविताको माध्यमद्वारा पोख्नु भएको छ। यसरी नै आफ्नो कलमलाई निरन्तर रूपमा अघि बढाइरहनु होला, हाम्रो कार्यक्रमलाई पनि यसरी नै सुन्दै गर्नुहोला, सुनिरहनु होला। आउने दिनहरूमा पनि कार्यक्रम के कस्तो लाग्छ प्रतिक्रिया पनि लेखेर पठाउँदै गर्नु होला। र अब भने अर्को श्रोताको पत्र पढौँ, कसको छ हेरौँ।
0: र यो अर्को पत्र रहेको छ हाम्रो हजुरबा अशोक कुमार खड्काज्यूको, समृपानी 17 नम्बर भालुखो भट्टी डाँडा पियो पोखरीबुङबाट। र उहाँको सम्पर्क नम्बर रहेको छ 9733078325। र उहाँको पत्र सङ्ख्या छ 77। र उहाँले पत्रमा लेख्नु भएको छ, ठुल्दाई नाति एवं

0: सुनकेसरी नातिनी अशोक हजुरबाबाट दशैंको आशीर्वाद सहित आज म मलट निवासी ज्वाई केवल थापा र परिवार जिते भाई परिवारलाई पनि दशैंको आशीर्वाद दिदै सम्झेको छु। विशेष पर्सि 12 तारिकदेखि नवरथा सुरु र 21 अक्टोबरमा विजय दशमीको टीका छ र सबै आकाशवाणी परिवार एवं डाकुतली श्रोताहरूलाई दशैंको शुभकामना दिँदै पत्र सुरु गर्दछु भनेर लेख्नु भएको छ र बटुल बाटलबाट भनेर लेख्नु भएको छ है। पहिलो छ, उहिले त अटो लेखिन्थ्यो तर आजकल त अटोमा चढिन्छ होइन र भनेर लेख्नु भएको छ। अर्को छ, अन्तरिक्षमा पुग्ने पहिलो महिला को थिइन्। अर्को छ, पृथ्वीबाट अन्तरिक्षमा जाने कुकुरको नाम के थियो। अर्को छ, उत्पत्ति भएको कुन धर्म कहाँ भएको। बौद्ध धर्म लुम्बिनी नेपाल, हिन्दू धर्म सिन्धु घाटी पाकिस्तान, इसाई धर्म जेरुसलेम इजरायल, इस्लाम धर्म मक्का साउदी अरब, सिख धर्म तलवंडी भारत, जैन धर्म पंजाब भारत, यहूदी धर्म जेरुसलेम इजरायल। बस आजलाई यति। हजुरहरूलाई यसपालिको दशैं राम्रोसँग बितोस् भन्दै पत्र अन्त गर्दछु, धन्यवाद भनेर लेख्नु भएको छ।
1: पोखरेबुङ समृद्ध पानीबाट हामीले हाम्रो कार्यक्रम डाकपोतलीमा नियमित रूपमा पत्र लेख्नुहुने अशोक कुमार खड्काज्यूले आज पनि हाम्रो कार्यक्रममा पत्र लेख्नु भएको छ र पत्रको सुरुवात यहाँले आफ्नो ज्वाइँ केवल थापाज्यू अनि जिते भाइ परिवारलाई दशैंको आशीर्वाद दिँदै हामी दुवैलाई पनि सम्झिँदै यो पत्र लेखेको छु भनेर भन्नुभएको रहेछ र यहाँले पत्रको सुरुवातमै भन्नुभएको छ, 12 तारिकदेखि नवरथा सुरु हुनेछ र 21 तारिक दशमीको टीका हुनेछ, त्यस कारणले गर्दा आकाशवाणीको सबै परिवारलाई डाकपोतली कार्यक्रमका श्रोताहरूलाई पनि अग्रिम शुभकामना चढाउँदछु भनेर भन्नुभएको रहेछ। हाम्रो तर्फबाट पनि यहाँलाई शुभकामना भन्दछौँ र यहाँले केही प्रश्न या जिज्ञासाहरू लेख्नु भएको छ, ती प्रश्नहरूको उत्तर हामी यहाँबाट दिने कोसिस गर्नेछौँ। जस्तै यहाँले एक नम्बरमा भन्नुभएको रहेछ, उहिले त अटो लेखिन्थ्यो तर आजकल त अटोमा चढिन्छ होइन त भनेर भन्नुभएको रहेछ। यसमा एउटा कुरा के बताइदिउँ भन्दाखेरि, पहिला हामीले लेखिने गरेको त्यो चाहिँ अटो बायोग्राफी हो अनि अहिले हामीले चढ्ने अटो रिक्सा हो, रिक्सा भएको कारणले गर्दाखेरि त्यसलाई चाहिँ चढिन्छ। पहिला चाहिँ अटो बायोग्राफी लेखिन्थ्यो, त्यो रमाइलो पनि हुन्थ्यो। अनि अर्को कुरो भन्नुभएको रहेछ, अन्तरिक्षमा पुग्ने पहिलो महिला को थिइन् भनेर भन्नुभएको रहेछ। यो प्रश्न उत्तरमा दुई किसिमको हुन सक्छ, यो अलिकति खुलस्त नभएको कारणले गर्दाखेरि यो सन्दर्भमा प्रश्नको उत्तर दुईटा हुन सक्छ। विश्वको रेकर्डमा हेर्नु भनेदेखिलाई चाहिँ भ्यालेन्टिना टेरेस्कोभा भन्ने महिला चाहिँ 16 जुन 1963 अन्तरिक्षमा गएका थिए भन्ने हामीले भेट्छौँ। तर हाम्रो यहाँ भारतको सन्दर्भमा हो भने चाहिँ कल्पना चावला प्रथम महिला थिइन् जो चाहिँ अन्तरिक्षमा यात्रा गरेकी थिइन्। र यसरी नै यहाँले अर्को भन्नुभएको रहेछ, पृथ्वीबाट अन्तरिक्षमा जाने कुकुरको नाम के थियो भनेर भन्नुभएको छ। जहाँसम्म मलाई लाग्छ लाइका भन्ने कुकुरलाई पठाइएको थियो। र यसरी नै यहाँले केही धर्मबारे केही कुराहरू लेख्नु भएको रहेछ, त्यो कुरा चाहिँ उत्पत्तिको बारेमा, कुन धर्म कहाँ उत्पत्ति भएका थिए भन्ने कुरो जानकारी गराउनु भएको रहेछ। बौद्ध धर्म लुम्बिनी नेपाल, हिन्दू धर्मको सिन्धु घाटी पाकिस्तान जो चाहिँ अहिले पाकिस्तानमा पर्छ, इसाई धर्म जेरुसलम र इजरायल, इस्लाम धर्म मक्का मदिना अरबमा पर्छ, सिख धर्म तलवंडी भारत, जैन धर्म पंजाब भारत, यहुदी धर्म जेरुसलम इजरायलमा पर्छ भनेर यसरी धर्महरूको उत्पत्ति बारेमा यहाँले केही जानकारीहरू पनि पठाउनु भएको रहेछ। यसरी नै हाम्रो कार्यक्रममा मिठो कुराहरू लेखेर पठाउँदै गर्नुहोला आउने दिनहरूमा, कार्यक्रम पनि सुन्दै गर्नुहोला, कार्यक्रम के कस्तो लाग्छ त्यो पनि प्रतिक्रियामा लेखेर पठाउँदै गर्नुहोला। र अब भने अर्को श्रोताको पत्र पढौँ, कसको चाहिँ हेरौँ।
0: आजाद रेडियो श्रोता संघ अररिया रजुकर बजारबाट मोहम्मद शरीफ आर्जुज्यूको र उहाँले लेख्नु भएको छ, प्यारी दिदी सुनकेसरीजी, जवान भाइ ठुलदाईजी, खुशल भरा आदाब। मेरी बिग्री हुई किस्मत सवार दे, जय दुर्गा भवानी माँ, मेरे खतों का तू रक्षा करना। बहुत सारे पत्र को कार्यक्रम डाकपुतली मार्फत भेजा, न जाने क्यों दुर्गा माँ पत्र को शामिल नहीं करते है। हे दुर्गा भवानी माँ, मेरा तू रक्षा करना, डाकपुतली में 66 पोस्टकार्ड भेज चुका हूँ भनेर लेख्नु भएको रहेछ है। अनि अझ लेख्नुहुन्छ, आने वाले पर्व त्योहार दुर्गा पूजा दशमी पर आकाशवाणी खरसाङ परिवार जनों को मेरे ओर से हार्दिक बधाई एवं शुभकामनाएं। सभी दादा दीदी जी को सच्चाई पर चलने की रास्ता दिखाए दुर्गा भवानी माँ। दादा ठुलदाई जी, आपसे एक छोटी सी प्रश्न पूछता हूँ, हिंदू मुस्लिम
1: श्रोता संघ से हमारे कार्यक्रम डाकपोतली में मोहम्मद शरीफ अर्जुजी ने पत्र लिखा है। ये हमारे

0: ये अनुरोध करता हूँ और यदि मुझसे कोई त्रुटि हो गई हो तो क्षमा प्रार्थी हूँ। अंत में मेरे सभी मित्रों को ढेर सारा प्यार और समझना धन्यवाद।
1: जी सुन किसी बनी यो पत्र को उत्तर बनी हमी हिंदी में दियो। अजय धनुका जी ने हमें माल बाजार से पत्र लिखा है कार्यक्रम डाक पोथली में और इन्होंने ये बताया कि आकाशवाणी खरसांग के नियमित श्रोता हैं और आकाशवाणी के सभी कार्यक्रम सुना करते हैं और अच्छा लगता है। खास करके इन्होंने रंग बिरंग को संसार कथा सफलता को हेलो खरसांग डाक पोथली और पूरे कुरामा कार्यक्रम बहुत ही अच्छा लगता है, इस तरह से इन्होंने प्रतिक्रिया लिखा है। आपकी प्रतिक्रिया के लिए हम खास धन्यवाद कहते हैं यहाँ से। और इन्होंने एक सुझाव भी लिखा है बाकी श्रोता साथियों के लिए कि किसी किसी श्रोता साथियों ने डाक पुतली कार्यक्रम में जब भी सवाल पूछते हैं तो कार्यक्रम संबंधित पूछा करें, इनका ये सुझाव है क्योंकि सवाल अगर कार्यक्रम संबंधी हो तो सुनने वालों को भी अच्छा लगता है और छोटे छोटे सवाल तो गूगल भी दे देता है, इसीलिए कोई कार्यक्रम संबंधित और अच्छा वाला सवाल पूछे, इनका ऐसा सुझाव है और सुझाव और अनुरोध भी है। और इस बात को कहते हुए किसी को बुरा लगे तो इन्होंने अपना अपनी तरफ से त्रुटि हो गई तो क्षमा प्रार्थी का भी याचना की है। तो इसी तरह से हमारे कार्यक्रम में सुनते रहेगा, आने वाले दिन में भी पत्र लिखते रहेगा और ढेर सारे और अंत में सभी साथियों को ढेर सारे प्यार और समझना, इसी तरह से इन्होंने पत्र को अंत किया है। तो अब भने अर्को श्रोता को पत्र पढ्नु कसको छ हेरौं।
0: र यो अर्को पत्र रहेको छ सुखबीर थापा ज्यूको सिंहबोली मिरिकबाट।
1: ज्यू
0: र उहाँले लेख्नु भएको छ, महाशय सर्वप्रथम त हाम्रो साप्ताहिक प्रश्न उत्तर कार्यक्रम डाको दलीका आदरणीय संचालक ठुल्दाई अनि सञ्चरीका हाम्रो चेली आदरणीय सुनकी श्रीजी लगायत हाम्रो डाको दली कार्यक्रमलाई अत्यन्तै माया गर्नुहुने मन पराउनु हुने हाम्रो आदरणीय श्रोता वृन्दप्रति नमस्कार, आलो माया सम्झना।
1: नमस्कार यहाँलाई हाम्रो तर्फबाट।
0: आदरणीय सञ्चालक ठुल्दाई, आज पनि एक दुईवटा प्रश्नको झटारो हानी पठाएको छु, कृपया झर्को नमानी सठिक उत्तर दिनुहुन्छ होला भन्ने आशा साँचेको छु। र उहाँको पहिलो प्रश्न रहेको छ, गाईको बच्चालाई बाछा बाछी भनिन्छ भने गधाको बच्चालाई के भनिन्छ? त्यसै गरी घोडाको बच्चालाई बछेडा बछेडी भनिन्छ भने गैडाको बच्चालाई के भनिन्छ? त्यसै गरी भालुको बच्चालाई गरु गद्दु भनिन्छ भने भैँसीको बच्चालाई के भनिन्छ? त्यसै गरी भ्यागुताको बच्चालाई चेपेगडा भनिन्छ भने सिंहको बच्चालाई के भनिन्छ? त्यसै गरी बाख्राको बच्चालाई पाठापाठी भनिन्छ भने हाँसको बच्चालाई के भनिन्छ? कृपया झर्को नमानी बताइदिनु हुन्छ होला ठुल्दाई भनेर भन्नुभएको रहेछ। अनि यसै सिलसिलामा बटुल बाटोबाट केही ज्ञानवर्धक कुराहरू पठाइरहेको छु। जीवन भनेको यस्तो हुँदो रहेछ भनेर भन्नुभएको छ, सधैँ शरीरलाई स्वस्थ राख्नुहोस्, दिमागलाई ठन्डा शान्त राख्नुहोस्, खल्तीमा सधैँ पैसा राख्नुहोस्, आँखामा सधैँ लाज राख्नुहोस्, बोलीमा सधैँ नम्रता राख्नुहोस्, मनमा सधैँ करुणा दया राख्नुहोस्, रिसलाई सधैँ नियन्त्रणमा राख्नुहोस्। केही रमाइला प्रश्नहरू, कुन तारमा करेन्ट हुँदैन त्यो हो गिटार भनेर लेख्नु भएको रहेछ, अनि कुन पान खान सकिँदैन जापान भनेर उत्तर पनि आफै लेखेर पठाउनु भएको रहेछ उहाँले।
1: सुगीत थापाज्यूले हामीलाई सिंहबोली मिरिकबाट कार्यक्रम डाक पुतलीमा पत्र लेखेर पठाउनु भएको छ र यहाँले नियमित रूपमा लेखेर पठाउने गर्नुहुन्छ पत्र, र यहाँले अरू श्रोता साथीहरूलाई पनि सम्झना गर्दै यो पत्र लेख्नु भएको छ र केही प्रश्नहरू लेखेर पठाउनु भएको छ, ती प्रश्नहरूको उत्तर हामी यहाँबाट दिने कोसिस गर्नेछौँ। सही उत्तर नभएमा यहाँले अर्को कुनै कार्यक्रममा सही उत्तर पनि लेखेर पठाउन सक्नुहुनेछ। र यहाँले भन्नुभएको रहेछ, गाईको बाछालाई बाछा बाछी भनिन्छ भने गधाको बच्चालाई के भनिन्छ भनेर भन्नुभएको रहेछ। मलाई समय याद छ, गधाको बच्चालाई गाडु भनेर भनिन्छ, त्यस्तै गरी घोडाको बच्चालाई बछेडा बछेडी भनिन्छ भने गैडाको बच्चालाई के भनिन्छ भनेर भन्नुभएको रहेछ। मलाई जहाँसम्म लाग्छ केटाकेटी भनेर भन्छ जस्तो लाग्यो। र त्यस्तै गरी भालुको बच्चालाई गद्दु गद्दु भनिन्छ भने भैँसीको बच्चालाई के भनिन्छ भनेर भन्नुभएको रहेछ, पाडा पाडी भनेर भनिन्छ। त्यस्तै गरी भ्यागुताको बच्चालाई चेपागाडा भनिन्छ भने सिंहको बच्चालाई के भनिन्छ भनेर भन्नुभएको रहेछ, सिंहको बच्चालाई डम्बरु सावक पनि भनेर भनेको हामी भेट्छौँ। यसरी नै बाख्राको बच्चालाई पाठापाठी भनिन्छ भने हाँसको बच्चालाई के भनिन्छ कृपया बताइदिनु भनेर भन्नुभएको रहेछ। हाँसको बच्चालाई चाहिँ चिङ्ना अथवा चल्ला पनि भनेर हामीले चाहिँ त्यसरी भनेर भन्छौँ। तर सही उत्तर नलागेमा तपाईँले कुनै कार्यक्रममा पत्रद्वारा लेखेर पनि पठाउन सक्नुहुनेछ र केही रोचक कुराहरू लेखी पठाउनु भएको छ। सधैँभरि हामीले याद राख्नुपर्ने कुरा जो चाहिँ जीवनमा उपयोगी हुनसक्छ, सधैँ शरीरलाई स्वस्थ राख्नुहोस्, दिमागलाई ठन्डा शान्ति, खल्तीमा सधैँ पैसा राख्नुहोस्, आँखामा सधैँ लाज, बोलीमा सधैँ नम्र

0: ता मनमा सधैँ करुणा रिसलाई सधैँ नियन्त्रणमा भनेर मिठो कुरा लेखी पठाउनु भएको रहेछ भन्नुभएको रहेछ र अनि अन्तमा दुईवटा रोचक कुरा पनि लेखी पठाउनु भएको छ प्रश्नोत्तर प्रश्न पनि अनि उत्तर पनि लेखी पठाउनु भएको छ कुन तारमा करेन्ट हुँदैन भन्यो भने चाहिँ गिटारमा अनि कुन पान खान मिल्दैन भन्यो भने चाहिँ जापान भनेर भन्नुभएको छ रमाइलो लाग्यो यसरी नै हाम्रो कार्यक्रम सुन्दै गरौँला सुनिरहनु होला आउने दिनहरूमा पनि यस्तै पत्र र प्रश्नहरू पनि लेखेर पठाउँदै गर्नुहोला र अब भने अर्को श्रोताको पत्र पढौँ कसको छ हेरौँ
1: र यो अर्को पत्र रहेको छ देवकुमारी बस्नेत सादाम दक्षिण सिक्किमबाट र उहाँले लेख्नु भएको छ डाकपुतलीको दादा दिदीलाई नमस्कार म देवकुमारी बस्नेत सादाम दक्षिण सिक्किमबाट र मलाई हजुरहरूको सबै कार्यक्रमहरू आउँदै नै मनपर्छ त्यसको निम्ति हजुरहरूलाई धेरै धेरै धन्यवाद र एउटा कविता पठाइरहेको छु सो कार्यक्रममा वाचन गरिदिनुहुन्छ भन्ने नम्र निवेदन टक्राउँदछु भनेर लेख्नु भएको छ है र उहाँको कविताको शीर्षक रहेको छ यो मन कविता त होइन रहेछ गीत गजल भनेर लेख्नु भएको छ है शीर्षक छ यो मन गीत यस्तो छ आज भोलि किन हो यो मन त्यसै टोलाइन्छ भित्री हृदय कता कता त्यसै विस्फोट बन्छ कति आए आदि बतास कति आए छालहरू पग्लिएनन् यो मन फोरिन्छ बरु चट्टानहरू निराशा निराशै बने जिन्दगी मेरो ती वेदनाको आगोले सल्किएर थाकिसकेछन् ती अनमोल पाइलाहरू तिमीलाई सधैँ कुर्दा कुर्दै नै आज भोलि किन हो यो मन त्यसै टोलाइन्छ भित्रै हृदय कता कता त्यसै विस्फोट बन्छ भेटुला भन्ने संकल्प नै गरेथे त्यो तारे भीर पाखामा अनायसै आज बिछोडिएर क्षणिक ती रमाइला पलहरूमा पाइनन् कतै सहारा प्रिय सुन्दर धरतीको प्राङ्गणहरूमा बेसहारा बने कति कुरे शून्य एकान्तमा मन्दिरलाई साक्षी राखी असीम माया गरेथे उजाड बन्यौ जिन्दगी कतै कालो बादल छाइदिँदा आज भोलि किन हो यो मन त्यसै टोलाइन्छ भित्रै हृदय कतै कतै त्यसै विस्फोट बन्छ कति आए आदि बतास कति आए छालहरू पग्लिएनन् यो मन फोरिन्छ बरु चट्टानहरू एकदमै राम्रो
0: देवकुमारी बस्नेतज्यूले दक्षिण सिक्किमबाट हामीलाई हाम्रो कार्यक्रम डाकपुतलीमा पत्र लेखेर पठाउनु भएको छ र पत्रमा यहाँले हाम्रो दक्षिण सिक्किमबाट हाम्रो कार्यक्रममा यसरी नै पत्र लेख्ने गर्नुहुन्छ र धेरै कार्यक्रमहरू राम्रो लाग्ने गर्छ तपाईँहरूलाई धन्यवाद भनेर भन्नुभएको रहेछ तपाईँको धन्यवादलाई स्वीकार्दछौँ तपाईँले लेखेर पठाउनु भएको यो मन भन्ने शीर्षकमाथि जुन गीत लेख्नु भएको छ यो गीत पनि धेरै राम्रो लाग्यो तपाईँको लेखन यसरी नै रहिरहोस् कलम निरन्तर रूपमा अघि बढिरहोस् हाम्रो कार्यक्रम यसरी नै सुन्दै गर्नुहोला सुनिरहनु आउँदो दिनहरूमा पनि पत्रहरू पनि लेख्दै गर्नुहोला र यसरी श्रोताहरूले पठाउनु भएको पत्रहरू पढ्दा पढ्दै पत्रमा पठाउनु भएको केही जिज्ञासाहरू केही प्रतिक्रियाहरू पढ्दा पढ्दै आजको कार्यक्रमको समय सीमा टुङ्गिसकेको कारणले गर्दाखेरि हाम्रो कार्यक्रमको पत्रचार गर्ने ठेगाना बताउनु हुनेछ सुनकेशर बहिनीले एकपल्ट फेरि
1: हजुर अवश्य पनि र हामीलाई पत्रचार गर्ने ठेगाना यस प्रकार रहेको छ कार्यक्रम डाकुतली मार्फत केन्द्र निर्देशक आकाशवाणी खरसाङ हुला खरसाङ जिल्ला दार्जिलिङ र पिनकोड संख्या रहेको छ 734203
0: ज्यू र अब भने अर्को सप्ताहसम्मको लागि यहाँबाट हामी बिदा हुन्छौँ
1: नमस्कार

0: Tata Sunnahos. शुरूमा यस बुलेटिन का मुख्य समाचार। आज जंतर मंतर मा सीजेपी द्वारा गरिएको विरोध प्रदर्शन को आह्वान को मध्यनजर सार्वजनिक सुरक्षा सुनिश्चित गर्न दिल्ली प्रहरीले नयाँ दिल्ली मा क्षेत्र मा व्यापक सुरक्षा व्यवस्था मिलाएको छ। रक्षा मन्त्री राजनाथ सिंहले आधुनिक युद्धकला र विश्व सुरक्षा व्यवस्थामा आइरहेका ठूला परिवर्तनहरूका बीच भारतले आफ्नो छिमेक र त्यसभन्दा बाहिरका घटनाक्रम तथा तिनका रणनीतिक प्रभावहरूको नजिकबाट निगरानी गरिरहेको बताउनु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रीय गृहमन्त्री अमित शाहले महालयाको अवसरमा देशवासीलाई शुभकामना व्यक्त गर्नुभएको छ। पुरूष क्रिकेटमा भारतले भोलि इन्दौरको होलकर स्टेडियममा वेस्ट इण्डिजको सामना गर्नेछ। म्याच साँझ 7 बजे शुरू हुनेछ। आज जन्तर मन्तरमा सीजेपीद्वारा गरिएको विरोध प्रदर्शनको आह्वानलाई मध्यनजर गर्दै सार्वजनिक सुरक्षा सुनिश्चित गर्न दिल्ली प्रहरीले नयाँ दिल्ली क्षेत्रमा व्यापक सुरक्षा व्यवस्था मिलाएको छ। नयाँ दिल्ली जिल्लाका विभिन्न जाँच चौकीहरूमा प्रहरी कर्मचारीहरू खटाइएका छन्। संचारकर्मीहरूसँग कुरा गर्दै दिल्ली प्रहरीका डीसीपी कुमार अभिषेकले उक्त क्षेत्रमा शान्ति व्यवस्थामा खलल नपरोस् भन्ने सुनिश्चित गर्न व्यापक प्रबन्ध गरिएको बताए। उनले नयाँ दिल्ली क्षेत्रमा पूर्व सावधानी स्वरूप जाँचको व्यवस्था लागू गरिएको जानकारी दिए। डीसीपीले आजको विरोध प्रदर्शनमा सहभागी हुने योजना बनाइरहेका केही व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको पनि बताए। भाजपाले आज भनेको छ कि हालैका उपचुनावमा प्राप्त विजयले यो प्रमाणित गरेको छ कि लोकतन्त्रले देशमा अराजकता फैलाउन चाहनेहरूको प्रयासलाई विफल पारेको छ। नयाँ दिल्लीमा आज आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भाजपा सांसद रविशंकर प्रसादले भाजपा शान्तिपूर्ण विरोध प्रदर्शन विरूद्ध नरहेको तर विपक्षी दलहरूले चुनावी हारको क्षतिपूर्ति गर्न सड़क आन्दोलनको सहारा लिइरहेको बताए। उनले विपक्षी दलहरूले आफ्ना विरोध प्रदर्शन मार्फत विगत 3-4 दिनदेखि दिल्लीका जनतालाई शास्ति दिइरहेको आरोप पनि लगाए।
1: हम प्रोटेस्ट के खिलाफ नहीं करते हैं, स्वाभाविक है, लोकतंत्र में होना भी चाहिए, लेकिन आपने अपनी हार के कारण सड़क के प्रोटेस्ट को वेपनाइज कर लिया है। आम आदमी पार्टी के लिए शैडो बॉक्सिंग करने वाले सीजेपी और बाद में फिर अरविंद केजरीवाल और बाकी लोग आ गए तो ममता जी ने कहा हम क्यों पीछे हैं, और बीच में सीपीआई सीपीएम भी अपना चले आए। ये जो हारे हुए हताश लोग हैं, ये दिल्ली की जनता को पिछले 3-4 दिन से परेशान कर रखा है।
0: रक्षा मन्त्री राजनाथ सिंहले आधुनिक युद्धकला र विश्व सुरक्षा व्यवस्थामा आइरहेका ठूला परिवर्तनहरूका बीच भारतले आफ्नो छिमेक र त्यसभन्दा बाहिरका घटनाक्रम तथा तिनका रणनीतिक प्रभावहरूको नजिकबाट निगरानी गरिरहेको आज बताउनुभयो। जोधपुर वायुसेना स्टेशनमा आयोजित तरंग शक्ति 2026 अभ्यासलाई सम्बोधन गर्दै वहाँले आत्मनिर्भर भारतको दृष्टिकोणबाट निर्देशित भई भारतीय सशस्त्र बलको संरचना, क्षमता र रणनीतिक दृष्टिकोणमा आधारभूत परिवर्तन भइरहेको बताउनुभयो। आकाशवाणी रायपुरका उपनिर्देशक विकल्प शुक्लाको आज दिउँसो हृदयघातका कारण निधन भएको छ। भारतीय सूचना सेवाका एक समर्पित अधिकारी श्री शुक्ला छत्तीसगढमा सार्वजनिक प्रसारणको एक प्रमुख आधार स्तम्भ हुनुहुन्थ्यो। वहाँ समाचार सञ्चालन र रिपोर्टिङमा पुर्याउनु भएको असाधारण योगदानका लागि परिचित हुनुहुन्थ्यो। आकाशवाणी परिवार वहाँको शोकाकुल परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछ। यो आकाशवाणी हो। ताजा समाचारको हरेक अपडेटसँग जोडिनुहोस् हाम्रो आधिकारिक एक्स ह्यान्डल @AIRNews_Gangtok र फेसबुक पेज आकाशवाणी न्यूज गान्तोकलाई फलो गर्न न

0: अमरसिंह होस। प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक सेवामा 25 वर्ष पूरा गर्नुभएको छ। यो यात्रा जनसेवाबाट देश सेवाको मन्त्र र निरन्तर जारी रहेको अटूट प्रतिबद्धताद्वारा निर्देशित छ। सेवा र सुशासनको यसै दृष्टिकोणबाट प्रेरित भई सरकार सन् 2047 विकसित भारतको लक्ष्य हासिल गर्न निरन्तर लागिपरेको छ। समावेशी विकास र सामाजिक सशक्तिकरण मार्फत यस समर्पणले मानिसहरूको जीवनमा परिवर्तन ल्याइरहेको छ। आजको हाम्रो विशेष श्रृंखलामा हामी प्रधानमन्त्री जनधन योजना जस्ता पहलहरू मार्फत यो दृष्टिकोण कसरी व्यवहारमा रूपान्तरण भएको छ भन्ने एउटा उदाहरण प्रस्तुत गर्दछौ।
1: मार्च 2014 तक देश की 50% से ज्यादा आबादी के पास बैंक अकाउंट तक नहीं थे और जो बैंकिंग सिस्टम से बाहर थे वो ज्यादातर गरीब थे। हम जन धन स्कीम लेकर आए और बीते 12 वर्षों में जन धन योजना की वजह से करीब 60 करोड़ नए बैंक अकाउंट खुले। आज देश में लगभग हर परिवार बैंकिंग सिस्टम से जुड़ा हुआ है।
0: भारतले संयुक्त राष्ट्रसंघमा जम्मू र कश्मीरबारे झूठ र भ्रम फैलाएको भन्दै पाकिस्तानको कड़ा आलोचना गरेको छ र यो केन्द्र शासित प्रदेश भारतको अभिन्न तथा अविभाज्य अंग रही आएको र सधैं रहने कुरामा जोड़ दिएको छ। न्यूयोर्क स्थित संयुक्त राष्ट्रसंघको महासभाको चौथो समितिमा उपनिवेशवाद अन्त्य सम्बन्धी छलफलका क्रममा भारतले आफ्नो जवाफ दिने अधिकारको प्रयोग गरेको हो। सांसद महिमा कुमारी मेवाड़ले पाकिस्तानका प्रतिनिधिको भनाईको जवाब दिन मेवाड़ले पाकिस्तानको अवैध कब्जामा रहेका क्षेत्रहरूमा मानव अधिकार उल्लंघनका घटनाहरूबारे पनि प्रकाश पारिन् र इस्लामाबादलाई यस स्थितिको सम्बोधन गर्न आग्रह गरिन्। प्रधानमन्त्री नरेन्द्र मोदीले महालयाको अवसरमा देशवासीलाई शुभकामना व्यक्त गर्नुभएको छ। सोशल मीडियामा गरिएको एक पोस्ट मार्फत वहाँले मा दुर्गाको आशीर्वादले समाजमा खुशी करूणा र आशाको संचार गरोस् भन्ने कामना गर्नुभयो। साथै सर्वत्र शान्ति र समृद्धिको कामना पनि वहाँले गर्नुभयो। केन्द्रीय गृहमन्त्री अमित शाहले पनि यस अवसरमा देशवासीलाई शुभकामना दिनुभयो। वहाँले महालयाले पितृपक्षको समाप्ति र देवी पक्षको शुरूआतको संकेत तथा मा दुर्गाको आगमनको घोषणा गर्ने बताउनुभयो। देवीको आशीर्वादले सबैको जीवनमा अपार आनन्द खुशी र समृद्धि ल्याओस् भन्ने श्री शाहले कामना गर्नुभयो। पुरूष क्रिकेटमा भारतले भोलि इन्दौरको होलकर स्टेडियममा वेस्ट इण्डिजको सामना गर्नेछ। म्याच साँझ 7 बजे शुरू हुनेछ। गैराती राँचीमा भएको दोस्रो T20 वेस्ट इण्डिजले भारतलाई 6 विकेटले पराजित गरेपछि 5 खेलको श्रृंखला 1-1 बराबरीमा पुगेको छ। फिट इण्डिया सन्डेज अन साइकलको 94 संस्करण भोलि वाराणसीमा आयोजना हुँदैछ। यो कार्यक्रम नमो घाटदेखि सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयको दीक्षा मण्डपसम्मको मार्गमा सञ्चालन हुनेछ। युवा मामिला तथा खेलकुद मन्त्री डाक्टर मनसुख मान्डविया यस कार्यक्रममा सहभागी हुनुहुनेछ। यो पहल नशामुक्त युवा विकसित भारत भन्ने नारामा केन्द्रित छ। सक्रिय जीवनशैलीलाई प्रवर्धन गर्न तथा युवाहरूलाई नशालु पदार्थको दुर्व्यसनबाट टाढा रहन प्रोत्साहित गर्न यस कार्यक्रमले युवाहरू, फिटनेस प्रेमीहरू, सर्वसाधारण नागरिक र खेलकुदका हस्तीहरूलाई एकै ठाउँमा ल्याउनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि चेन्नईको भ्रमण गर्दै पुनमल्ली र वडापलानी बीच 14.5 किलोमिटर लामो मेट्रो रेल सेवाको उद्घाटन तथा लोकार्पण गर्ने कार्यक्रम छ। सोही कार्यक्रममा वहाँले भिडियो कन्फरेन्स मार्फत 5 अमृत भारत स्टेशनहरूको पनि उद्घाटन गर्नुहुनेछ। तमिलनाडुका मुख्यमन्त्री सी जोसेफ विजय पनि चेन्नईमा हुने प्रधानमन्त्रीको कार्यक्रममा उपस्थित हुनुहुनेछ। अब अन्त्यमा सुन्नुहोस् यस बुलेटिनका मुख्य समाचार। आज जन्तर मन्तरमा सीजेपीद्वारा गरिएको विरोध प्रदर्शनको आह्वानको मध्यनजर सार्वजनिक सुरक्षा सुनिश्चित गर्न दिल्ली प्रहरीले नयाँ दिल्ली क्षेत्रमा व्यापक सुरक्षा व्यवस्था मिलाएको छ। रक्षा मन्त्री राजनाथ सिंहले आधुनिक युद्धकला र विश्व सुरक्षा व्यवस्थामा आइरहेका ठूला परिवर्तनहरूका बीच भारतले आफ्नो छिमेक र त्यसभन्दा बाहिरका घटनाक्रम तथा तिनका रणनीतिक प्रभावहरूको नजिकबाट निगरानी गरिरहेको आज बताउनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदी

0: सुन्दै हुनुहुन्थ्यो भुटानी कार्यक्रम। अब सुन्नुहोस् समाचार।
1: नमस्कार, यो आकाशवाणी हो। समाचार मनीष कानुबाट सुन्नुहोस्। उपराष्ट्रपति सीपी राधाकृष्णनले देवघरको एम्स सन्तुलित र समावेशी विकासको उत्कृष्ट प्रतीक रहेको बताउनु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि चेन्नईको भ्रमण गर्नुहुनेछ। भ्रमणको क्रममा उहाँले 13,000 करोड रुपियाँभन्दा अधिकको परियोजनाहरूको उद्घाटन गर्नुहुनेछ। संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषदमा सुधारको माग गर्दै विदेश मन्त्री एस जयशंकरले विश्वव्यापी निर्यात प्रक्रियामा भारत र अफ्रिकाको प्रतिनिधित्व कम हुन नहुने बताउनुभयो। भाजपाले हालैको उपचुनावमा

0: को विजयले लोकतन्त्रले देशमा अराजकता फैलाउन चाहनेहरूको प्रयासलाई विफल पारेको प्रमाणित गरेको बताएको छ अनि युक्रेनमा रुसको आक्रमणमा परि 15 जनाको मृत्यु भएको छ भने 16 जना घाइते भएका छन्। अब समाचार विस्तारमा। उपराष्ट्रपति सीपी राधाकृष्णनले देवघरको एम्स सन्तुलित र समावेशी विकासको उत्कृष्ट प्रतीक रहेको बताउनुभयो। एम्सको दोस्रो दीक्षान्त समारोहमा उपस्थित विद्यार्थीहरूलाई सम्बोधन गर्नुहुँदै उपराष्ट्रपतिले देशका हरेक भागमा उच्च गुणस्तरको चिकित्सा, शिक्षा र स्वास्थ्य सेवाको उपलब्धता सुनिश्चित गर्नुपर्छ भनी बताउनुभयो। आज आयोजित एक भव्य समारोहमा उपराष्ट्रपतिले एमबिबिएस, बिएससी नर्सिङ, एमएससी नर्सिङ, एमडी र एम्स कोर्सका सफल स्नातकहरूलाई डिग्री प्रदान गर्नुभयो। साथै चिकित्सा क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने 11 मेधावी विद्यार्थीहरूलाई विशेष सम्मान गरिएको थियो। यस अवसरमा झारखण्डका राज्यपाल सन्तोष कुमार गङ्गवार, केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण राज्यमन्त्री प्रताप राव जाधव, सांसद डाक्टर निशिकान्त दुबे, देवघरका विधायक सुरेश पासवान, झारखण्डका स्वास्थ्य मन्त्री डाक्टर इरफान अन्सारी र राज्यसभा सांसद प्रदीप वर्मा लगायत उपस्थित थिए। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि चेन्नईको भ्रमण गर्नुहुनेछ। भ्रमणको क्रममा उहाँले 13,000 करोड रुपियाँभन्दा अधिकको परियोजनाहरूको उद्घाटन गर्नुहुनेछ। उहाँले लगभग 4,900 करोड रुपियाँको लागतमा निर्मित चेन्नई मेट्रो रेल परियोजनाको दोस्रो चरणको उद्घाटन गर्नुहुनेछ। पुनमल्ली पोरुर कोरिडोर 3.7 किलोमिटर डबल डेकर सञ्चालन हुनेछ। यसमा चालकरहित परिचालनलाई बढावा दिन डिजाइन गरिएको उन्नत सिग्नलिङ प्रणाली छ। प्रधानमन्त्रीले 7.5 करोड रुपियाँभन्दा अधिक मूल्यका रेलवे पूर्वाधार परियोजनाहरूको लोकार्पण र उद्घाटन गर्नुहुनेछ। यसमा 5 अमृत स्टेसन समावेश छन्। यी स्टेसनहरूमा अमृत भारत स्टेसन योजना अन्तर्गत पूर्ण विकास गरिएको छ। प्रधानमन्त्रीले लगभग 3,700 करोड रुपियाँको प्रमुख राष्ट्रिय राजमार्ग परियोजनाको शिलान्यास र उद्घाटन पनि गर्नुहुनेछ। संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषदमा सुधारको माग गर्नुहुँदै विदेश मन्त्री एस जयशंकरले विश्वव्यापी निर्यात प्रक्रियामा भारत र अफ्रिकाको प्रतिनिधित्व कम हुन नहुने बताउनुभयो। आदिस अब्बास स्थित अडवा भिक्ट्री मेमोरियल म्युजियममा आयोजित एक सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै डाक्टर जयशंकरले स्थायी र अस्थायी दुवै सदस्यता श्रेणीमा अफ्रिकाको उचित प्रतिनिधित्वको वकालत गर्नुभयो। उहाँले 2023मा भारतको G20 अध्यक्षताको क्रममा अफ्रिकी संघका लागि स्थायी सदस्यता सुनिश्चित गर्न भारतले गरेको प्रयासको स्मरण पनि गर्नुभयो। आफ्नो 3 देशीय अफ्रिकी भ्रमणको अन्तिम चरणमा डाक्टर जयशंकरले भारत अफ्रिकाको चौथो ठूलो व्यापारिक साझेदार रहेको र द्विपक्षीय व्यापार लगभग 100 अर्ब अमेरिकी डलर पुगेको उल्लेख गर्नुभयो। उहाँले भारतीय सहयोगमा अफ्रिकाभरि 4.5 अर्ब अमेरिकी डलर लागतका 220 भन्दा बढी विकास परियोजनाहरू सम्पन्न भइसकेको कुरामा जोड दिनुभयो। उहाँले भारतीय व्यवसायीहरूलाई अफ्रिकी महादेशमा लगानी गर्न आग्रह पनि गर्नुभयो तथा खाद्य सुरक्षा, कृषि र दिगो विकासका क्षेत्रमा बलियो सहकार्यको आह्वान गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्र सेवा र निरन्तर प्रतिबद्धताका साथ जनसेवाको 25 वर्ष पूरा गर्नुभएको छ र उहाँको यात्रा निरन्तर जारी छ। सेवा र सुशासनको यस दृष्टिकोणबाट प्रेरित भएर सरकार सन् 2047 विकसित भारतको लक्ष्य हासिल गर्न निरन्तर लागि परेको छ। समावेशी विकास र सामाजिक सशक्तिकरणको माध्यमबाट यो समर्पणले आज करोडौँ जनताको जीवनमा परिवर्तन ल्याएको छ। आज हाम्रो यो विशेष श्रृङ्खलामा हामी खेल महाकुम्भ से खेलो इन्डिया पहलको माध्यमबाट यो दूरदर्शी सोचलाई कसरी आधार बनाएको छ र खेलकुदको क्षेत्रमा कस्तो परिवर्तन ल्याएको छ त्यसबारे कुरा गर्नेछौँ।
1: प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा देशको खेल क्षेत्रमा उल्लेखनीय परिवर्तन आएको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा भारतीय खेलाडीहरूको पदक प्रदर्शनमा यो प्रभाव स्पष्ट रूपमा देखिन्छ। 2010 खेल महाकुम्भदेखि खेलो इन्डिया अभियानसम्म सरकारले तल्लो तहबाटै खेल प्रतिभाको विकास गर्न र खेलाडीहरूलाई विश्व मञ्चमा उत्कृष्ट प्रदर्शनका लागि तयार पार्न विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको छ। प्रधानमन्त्रीले लाल किल्लाबाट सम्बोधन गर्नुहुने क्रममा खेलको समग्र संरचनालाई सुदृढ पार्ने सरकारको प्रतिबद्धता पनि दोहोर्याउनु भएको छ। भारतले खेल जगतमा आफ्नो छुट्टै पहिचान बनाउँदैछ, देशको प्रदर्शनमा निरन्तर सुधार भइरहेको छ र देश 2036 ओलम्पिक आयोजना गर्ने बलियो दावेदारका रूपमा उदाउँदैछ। हालै सम्पन्न एसियाई खेलमा भारतले उत्कृष्ट प्रदर्शन गर्दै 85 पदक जित्यो र 4th स्थान हासिल गर्यो। टार्गेट ओलम्पिक पोडियम स्किम, राष्ट्रिय खेलकुद नीति र फिट इन्डिया मुभमेन्ट जस्ता पहलहरू निरन्तर प्रयासका अभिन्न अङ्ग हुन्। राष्ट्रिय खेल नीतिलाई राष्ट्रिय शिक्षा नीति अनुरूप बनाउनमा पनि जोड दिइँदैछ, जसमा राज्य सरकारहरूले सक्रिय भूमिका निर्वाह गरिरहेका छन्।

0: आकाशवाणी खरसाङको समाचार कक्षबाट सन्ध्या शर्मा।
1: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIR News खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। यो आकाशवाणी हो। अब रहल समाचार। मिजोरमले 2027 जनगणना प्रक्रिया पूरा गर्ने देशको पहिलो राज्य बन्ने लक्ष्य राखेको छ। मुख्य सचिव खिल्लीराम मीणाले आज आइजोलमा आयोजित राज्य स्तरीय सम्मेलनमा जनगणनाको दोस्रो चरणको तयारीबारे समीक्षा गर्नुभयो। उहाँले जनगणनाको काम सही र समयमै सम्पन्न गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो। उहाँले नीति निर्माण गर्न तथा 2047 भारतलाई विकसित राष्ट्रमा रूपान्तरण गर्ने लक्ष्य हासिल गर्न जनगणनाको तथ्याङ्कले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो। अधिकारीहरूले बताएअनुसार मिजोरममा हुने जनगणनामा सबै 16 अनुसूचित जातिको व्यक्तिहरूका साथै राज्यमा बसोबास गरिरहेका शरणार्थीहरूलाई पनि समेटिनेछ। यद्यपि जनगणनामा समावेश हुँदैमा उनीहरूले भारतीय नागरिकता भने पाउने छैनन्। अधिकारीहरूले यो पनि स्पष्ट पारेको छ कि आफ्नो आधार नम्बर उपलब्ध गराउन नचाहने व्यक्तिहरूलाई त्यसका लागि बाध्य पारिने छैन। साथै मतदाता नामावलीको विशेष गहनपूर्ण अवलोकन एसआईआरमा छुटेको व्यक्तिहरूलाई पनि यस जनगणनामा समेटिनेछ। भाजपाले हालैको चुनावमा पार्टीको विजयले लोकतन्त्रले देशमा अराजकता फैलाउन चाहनेहरूको प्रयासलाई विफल पारेको प्रमाणित गरेको बताएको छ। नयाँ दिल्लीमा एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै भाजपा सांसद रविशंकर प्रसादले पार्टी शान्तिपूर्ण विरोधको विरोधमा छैन तर विपक्षी दलहरू आफ्नो चुनावी हारको क्षतिपूर्ति गर्न सडकमा उत्रिएका छन् भनी बताउनुभयो। उहाँले विपक्षी दलले विगत 3-4 दिनदेखि आफ्नो विरोधको माध्यमबाट दिल्लीका जनताका लागि कठिनाई सृजना गरेको आरोप लगाउनुभयो। उहाँले लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीले संवैधानिक संस्थानहरूको छवि बिगार्ने आरोप पनि लगाउनुभयो। रक्षा सचिव राजेश कुमार सिंहले सोमबारदेखि साइप्रस र ग्रीसको भ्रमण गर्नुहुनेछ। भ्रमणको क्रममा समुद्री सुरक्षा र रक्षा औद्योगिक सहयोग जस्ता प्रमुख क्षेत्रमा चर्चा हुनेछ। अक्टोबर 12 र 13 साइप्रसको भ्रमणको क्रममा रक्षा मन्त्रीले साइप्रसको रक्षा मन्त्रालयका सचिवसँग बैठक गर्ने र रक्षा मन्त्रालयले जनाएको छ। यो भ्रमणले द्विपक्षीय सहयोगलाई सुदृढ पार्ने अपेक्षा गरिएको छ। युक्रेनको जापारेजिया क्षेत्रमा रुसको आक्रमणमा परि 15 जनाको मृत्यु भएको छ भने 16 जना घाइते भएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी डिजल खरिद गर्ने सम्झौताको घोषणा गरेको एक दिनपछि यो आक्रमण भएको हो। युक्रेनको क्षेत्रीय सैन्य प्रशासनका प्रमुख मिखाइलो सेमिकिनीले रुसले जापारेजियामा आवासीय भवनहरूलाई लक्षित गरी हवाई आक्रमण गरेको आरोप लगाउनु भएको छ। रुस र युक्रेनले लामो दूरीको हवाई आक्रमण गरिरहेका छन्। दुवै देशका सेनाले 4.5 वर्षभन्दा अधिक समयदेखि सीमामा तैनात छन्। विज्ञान तथा प्रौद्योगिकी मन्त्री डाक्टर जितेन्द्र सिंहले 2047 राष्ट्रिय लक्ष्यहरू हासिल गर्न उद्योगले नवीनतालाई गति दिन वैज्ञानिक अनुसन्धानलाई व्यावसायिक उदयमा रूपान्तरण गर्न र भारतको प्रविधि क्षमतालाई अभिवृद्धि गर्न अघि बढ्नुपर्ने बताउनु भएको छ। यो समाचार युट्युबमा @AIR खरसाङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्त्यमा मुख्य समाचार पुनः एकपल्ट। उपराष्ट्रपति सिपी राधाकृष्णनले देवघरको एम्स सन्तुलित र समावेशी विकासको उत्कृष्ट प्रतीक रहेको बताउनु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि चेन्नईको भ्रमण गर्नुहुनेछ। भ्रमणको क्रममा उहाँले 13,000 करोड रुपियाँभन्दा अधिकको परियोजनाहरूको उद्घाटन गर्नुहुनेछ। संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषदमा सुधारको माग गर्दै विदेश मन्त्री एस जयशंकरले विश्वव्यापी निर्यात प्रक्रियामा भारत र अफ्रिकाको प्रतिनिधित्व कम हुन नहुने बताउनुभयो। भाजपाले हालैको उपचुनावमा पार्टीको विजयले लोकतन्त्रले देशमा अराजकता फैलाउन चाहनेहरूको प्रयासलाई विफल पारेको प्रमाणित गरेको बताएको छ। अनि युक्रेनमा रुसको आक्रमणमा परि 15 जनाको मृत्यु भएको छ भने 16 जना घाइते भएका छन्। आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो।
2: समाचारपछि पुनः स्वागत छ श्रोताहरूलाई आकाशवाणीको खरसाङ केन्द्रमा FM 103.5 MHz र अब प्रस्तुत गर्न लागिरहेछौ फिल्म संगीतको कार्यक्रम। प्रथममा सुनोस् सोनु निगम अनि कविता कृष्णमूर्तिको युगल आवाजमा बादल फिल्मबाट।

सुन्नुहोस् एक सूचना। स्वास्थ्यसँग सम्बन्धित आफ्ना जिज्ञासा र समस्याहरूको समाधान खोज्दै हुनुहुन्छ, त्यसो भए सुन्न नभुल्नुहोस् स्वस्थ शरीर स्वास्थ्य सम्बन्धी विशेष प्रत्यक्ष फोन इन कार्यक्रम आगामी 14 अक्टोबर 2026 साँझ 5:05 FM 103.5 MHz प्रसारण हुनेछ। यसपटकको कार्यक्रममा हाम्रो स्टुडियोमा उपस्थित हुनुहुनेछ डाक्टर भूपेन्द्रजीत सिंह, स्पेसियलिस्ट भिटेरियो रेटिना, जहाँ डाक्टरले आँखा तथा दृष्टि सम्बन्ध समस्याहरूबारे श्रोताहरूका जिज्ञासाको प्रत्यक्ष रूपमा जवाब दिनुहुनेछ। आफ्नो स्वास्थ्य सम्बन्धी प्रश्न लिएर तपाईँ पनि कार्यक्रममा सहभागी बन्न सक्नुहुनेछ। डाक्टरसँग सोझै फोन गरेर आफ्नो समस्या तथा जिज्ञासा राख्नुहोस्, डाक्टरको सल्लाह प्राप्त गर्नुहोस्। हाम्रो फोन नम्बर रहेको छ 03542999317। त्यसैले मिति सम्झना राख्नुहोस् 14 अक्टोबर 2026 5:05 सुन्नुहोस् आकाशवाणी खरसाङ FM 103.5 MHz अनि सहभागी बन्नुहोस्। श्रोताले सुन्दै हुनुहुन्छ फिल्म सङ्गीतको कार्यक्रम आकाशवाणीको खरसाङ केन्द्रबाट FM 103.5 MHz। अघिल्लो गीत स्वीकार्नुहोस् लता मङ्गेशकर अनि साथीहरूको समूह स्वरमा राम तेरी गङ्गा मैली फिल्मबाट।

नमस्कार श्रोतागण, आकाशवाणीको चर्चा चौतारी कार्यक्रममा तपाईँहरूलाई स्वागत छ। आज यस कार्यक्रममा प्रधानमन्त्री श्री नरेन्द्र मोदी सरकारको 12 साल शिक्षा

0: सत्रमा क्रान्तिकारी परिवर्तन विषयबारे छलफल गर्नेछौँ। हामीसित चर्चामा भाग लिन हाम्रो स्टुडियोमा उपस्थित हुनुहुन्छ सुश्री सुनिति छेत्रीज्यू। उहाँ एकजना शिक्षिका हुनुहुन्छ तथा दार्जिलिङको एक प्रतिष्ठित उच्चतर माध्यमिक कन्या विद्यालयमा झन्डै 37 वर्षसम्म अध्यापनको काम गरिसक्नु भएको छ र हालै अवकाश प्राप्त गर्नुभएको छ। शिक्षाको क्षेत्रमा उहाँसँग धेरै गहन अनुभव छ। यस कार्यक्रमलाई प्रस्तुत गरिरहेको छु म अशोक चौरसिया। सुनितिजी, आकाशवाणी खरसाङको स्टुडियोमा तपाईँलाई स्वागत र नमस्कार छ।
1: नमस्कार सबैमा।
0: यो नयाँ शिक्षा पद्धति जसलाई एनइपी 2020 पनि हामी भन्छौँ, यसको मुख्य उद्देश्य के हो?
1: र हाम्रा प्रधानमन्त्री श्री नरेन्द्र मोदीज्यूले सन् 2014 भारतको नेतृत्व प्राप्त गरेपछि उनको दूरदर्शिताले शिक्षाको पद्धतिमा सुधार लाउने ठूलो पहल गरेका छन्। भारतको दोस्रो राष्ट्रिय शिक्षा नीति अथवा हामी त्यसलाई 21 शताब्दीको प्रथम शिक्षा नीति 2020 भन्न सकिन्छ। यसको गठन इसरोका पूर्व प्रमुख अन्तरिक्ष वैज्ञानिकले के कस्तुरी रञ्जनको अध्यक्षतामा निर्माण गरिएको छ। यसमा बुनियादी शिक्षादेखि नै शिक्षाको प्रणालीमा हाम्रा देशका वर्तमान प्रधानमन्त्री श्री नरेन्द्र मोदीजीले सन् 2014 भारतको नेतृत्व प्राप्त गरेपछि उनको दूरदर्शिताले शिक्षा पद्धतिमा सुधार ल्याउने ठूलो पहल गरेका छन् र भारतको तेस्रो शिक्षा नीति अथवा 21 शताब्दीको प्रथम राष्ट्रिय शिक्षा नीति 2020 गठन इसरोका पूर्व प्रमुख अन्तरिक्ष वैज्ञानिक के कस्तुरी रञ्जनको अध्यक्षतामा निर्माण गरिएको छ। अनि यसमा एउटा विशेषता के पाउँछ भने यसमा बुनियादी शिक्षादेखि नै शिक्षाको प्रणालीमा क्रान्तिकारी परिवर्तन गर्ने प्रयास गरेको छ। यस नीतिमा भारतीय पुरातन ज्ञान संस्कृतिलाई आधुनिक शिक्षा सँगसँगै सम्मिलित गरेको पाउँछौ। यसमा मानव संसाधन विकास मन्त्रालयको परिवर्तित नाम शिक्षा मन्त्रालय राखेका छन् अनि भारत सरकारले शिक्षामा जीडीपीको 10% खर्च गर्ने निर्णय लिएका छन्।
0: अच्छा सुनितिजी, यसमा जुन यो नयाँ शिक्षा नीति छ, यो नयाँ शिक्षा नीतिको संरचना जुन चाहिँ छ कुन प्रकार, यो राष्ट्रिय शिक्षा नीति 2020 मुख्य उद्देश्य चाहिँ के हो?
1: र राष्ट्रिय शिक्षा नीति 2020 मुख्य उद्देश्य छ समग्र शिक्षा, समावेशी समतामूलक शिक्षा, अर्थात् प्रत्येक बाल बालिकाले आफ्नो पृष्ठभूमि, लिङ्ग, भाषा, अपाङ्गता, आर्थिक अवस्था, जात जाति, धर्म वा भौगोलिक स्थान जुनसुकै भए पनि गुणस्तरीय शिक्षामा समान अवसर प्राप्त गर्ने व्यवस्था गरिनेछ। र भारतको हाम्रो शिक्षा अधिकार ऐनले 6-14 वर्षका बाल बालिकालाई निशुल्क तथा अनिवार्य शिक्षा प्राप्त गर्ने अधिकार सुनिश्चित गरेको पाउँछ भने नयाँ राष्ट्रिय शिक्षा नीतिमा निशुल्क अनिवार्य शिक्षा 3-18 गरिएको छ। यसरी नै 2030 पाठशालामा सकल नामाङ्कन अनुपात ग्रस इनरोलमेन्ट रेसियो जीईपी 10% बनाउने, 2035 उच्च शिक्षामा सकल नामाङ्कन अनुपात 50%, 2030 युवा अनि पढ शिक्षामा 100% बनाउने लक्ष्य राखेका छन्। यसरी नै खुला शिक्षा प्रणालीद्वारा 2 करोड विद्यार्थीहरूलाई पुनः शिक्षाको मूल धारामा ल्याउने लक्ष्य पनि राखेको छ। र राष्ट्रिय शिक्षा नीति 2020 भारत देशलाई 2047 विकसित देश बनाउने लक्ष्य पनि राखेको छ।
0: सुनितिजी, यो जुन राष्ट्रिय शिक्षा नीति 2020 लक्ष्य त बताउनु भयो, तर यसको संरचना जुन संरचना छ यो के कस्तो छ?
1: भनिन्छ स विद्या या विमुक्त

0: तय अर्थात विद्या त्यही हो जसले दुःख कष्ट अभाव अज्ञानताबाट मुक्त गर्दछ।
1: हजुर।
0: र राष्ट्रिय शिक्षा नीति 2020 को नयाँ शैक्षिक संरचना इस प्रकार छ, 5+3+3+4 मोट 15 वर्ष पाठशाला शिक्षा निर्धारित गरेको पाउँछौ, जबकि पुरानो शैक्षिक संरचनामा 10+2 जसमा पूर्व प्राथमिक अथवा बालबाडी वा हामी नर्सरी भन्छौ नर्सरी, तल्लो बाल वर्ग माथिलो बाल वर्ग यी तीन कक्षा समावेश गरिएको थिएन भने यो नयाँ शिक्षा नीतिले पूर्व प्राथमिक कक्षादेखि नै राष्ट्रिय शिक्षाको मूल धारामा समावेश गरेको पाउँछौ। र यो कुन आधारमा गरियो भन्दा बाल बालिकाका संज्ञानात्मक अथवा कग्नेटिभ विकास, सामाजिक नैतिक बौद्धिक विकास, कल्पना शक्ति, आलोचनात्मक चिन्तन आदि उमेरको विविध चरणमा नै विकसित हुँदै जान्छ। अब यसै मनोविज्ञान अनुसार नै यो संरचना तयारी गरेको छ। र यो नयाँ शैक्षिक संरचना जुन चाहिँ 5+3+3+4 अनुसार चाहिँ प्रथम 5 वर्षको अवधि पूर्व प्राथमिक तल्लो बाल वर्ग माथिलो बाल वर्ग प्रथम र दोस्रो कक्षा यी 5 कक्षालाई आधारभूत चरण भनिएको छ, अनि दोस्रो 3 वर्षको अवधि तेस्रो चौथो र पाँचौ यी 3 कक्षालाई तयारी चरण, 3 वर्षको अवधि तेस्रो छैटौ सातौं र आठौं कक्षा यी 3 कक्षालाई मध्य चरण, र चौथो 4 वर्षको अवधि नवौं दशौं एघारौं र बाह्रौं कक्षा यी 4 कक्षालाई माध्यमिक चरण भनिएको छ। अनि यस साथसाथमै अब कक्षा 11 र 12 उच्चतर माध्यमिक बनिने छैन, कक्षा 11 अनि 12 पनि माध्यमिक चरण अन्तर्गत नै आउनेछ। अनि यो शैक्षिक संरचनाका प्रमुख लक्ष्यहरू छन्, आधारभूत चरणमा बाल बालिकाको पढ्ने लेख्ने गणितको क्षमता विकास गराइने, खेल्दा खेल्दै खेल खेलमा अब अन्य गतिविधिद्वारा रोचक खुबै प्रेमपूर्वक है मानसिक तनाव मुक्त परिवेशमा शिक्षण गर्ने, जादुको पिटारा जस्तै शैक्षिक सामग्रीद्वारा शिक्षण गर्ने, यस चरणमा पुस्तकको बोझ हुने छैन, परीक्षा पनि हुने छैन, र विकासको मूल्याङ्कन कसरी गर्ने भन्दा विकासको मूल्याङ्कन नियमित निरीक्षणद्वारा चाहिँ शिक्षकले गर्नेछन्। यसरी तयारी चरण अथवा कक्षा तेस्रोदेखि पाँचौसम्ममा बाल बालिकामा सार्वभौमिक बुनियादी साक्षरता यो अति आवश्यक छ, र संख्या आत्मक ज्ञान प्रदान गराइने, यस सँगसँगै खेलकुद गरेर सिक्ने, खोजपूर्ण कार्य गर्ने गर्न सिकाउने, अन्तर क्रियात्मक कक्षाद्वारा बाल बालिकालाई सक्रिय सहभागिताको निम्ति पनि प्रेरित गर्नेछन्। मध्य चरण अर्थात् छैटौंदेखि आठौं कक्षासम्मका बाल बालिकालाई विविध व्यवसायका व्यक्तिसम्म अन्तर्क्रियाको अवसर प्रदान गर्ने, 3 भाषा सूत्र अनिवार्य गरिने, गणित कला विज्ञान इत्यादि विषय पनि पढाइनेछ। र यहाँ एउटा फेरि अर्को नौलो कुरो के पाउँछौ भने जसरी चीन देशमा सानैदेखि कोडिङ इन्टर्नसिप व्यवसायिक तालिम दिइन्छ, उस्तरी नै कक्षा 6 नै अर्थात् मध्यम चरणदेखि नै नानीहरूलाई कोडिङ इन्टर्नसिप व्यवसायिक तालिमको अवसर प्रदान गराइनेछ।
1: हजुर, यानि शिक्षा पनि रोजगारको पनि स्किल डेभलप
0: स्किलहरू कौशलहरू सिपहरू पनि उनीहरूलाई यसमा प्रशिक्षण गर्ने, र यस साथसाथमै 10 ब्यागलेस पिरियडमा पुस्तकको सहयोग बिना पनि प्रत्यक्ष अनुभवद्वारा चाहिँ उनीहरूलाई ज्ञान सिप
1: कौशलहरू
0: पनि सिकाउनेछन्। र माध्यमिक चरण अथवा कक्षा 9 कक्षा 12 यसमा पनि धेरै विद्यार्थी केन्द्रित प्रावधानहरू समावेश गरेको पाउँछौ, जस्तै बहुभाषा अध्ययनको प्रावधान, कक्षा 9 नै विद्यार्थीले 3 भाषा सूत्र अनुसार कुनै 3 भाषा चयन गर्न सक्नेछन्। अनि यहाँ धेरै विकल्पहरू उनीहरूलाई प्रदान गराइनेछ, जस्तै संस्कृत मातृभाषा, कुनै विदेशी भाषा अथवा क्षेत्रीय भाषा सिक्न सक्छन्, अथवा राष्ट्रिय भाषा, प्राकृत भाषा इत्यादि भाषाहरू उनीहरूले चयन गर्न सक्छन्।
1: माने तपाईँले भन्नुभएको कि देशको प्रत्येक नानीले स्कुलमै कमसेकम 3 भाषा
0: सिकिहाल्छ,
1: कति ठुलो र राम्रो कुरा हो।
0: अनि विशेष यसमा पनि मातृभाषालाई विशेष महत्व दिएको छन् आधारभूत चरणमा, अनि राष्ट्रिय शिक्षा नीति 2020 मातृभाषाको

0: विशेष महत्व दिएको पाउँछौँ, किनकि भाषा शिक्षाको माध्यम मात्रै नभएर यो देश समाजको संस्कार भनौँ या संस्कृति सभ्यता ज्ञानमूलक मान्यता एवं अस्तित्वको संवाहक हो। अनि बाल बालिकालाई मातृभाषामा सोच्नु बुझ्नु अभिव्यक्ति गर्नु पनि अति सरल सहज र स्वाभाविक रूपले नै हुन्छ। तर अन्य भाषामा शिक्षण गर्दा बाल बालिकालाई कुलस्थसँग पुस्तक बुझ्न शिक्षक र शिक्षण पद्धतिलाई बुझ्न प्रारम्भिक वर्षमा 2-3 वर्ष त्यसमै व्यतीत हुन्छ। यसरी आधारभूत शिक्षा नै कमजोर हुन्छ। अनि मनोविज्ञान अनुसार 3-6 वर्ष का बालकको मस्तिष्कको विकास पनि सर्वाधिक हुन्छ र आज हामी धेरै विकसित राष्ट्रहरू पनि प्रारम्भिक शिक्षादेखि नै मातृभाषालाई शिक्षाको माध्यम बनाएको पाउँछौँ। जस्तै जापान हेर्नुहोस्, दक्षिण कोरिया, चीन, जर्मनी इत्यादि अनेकौँ देश छन्। तर यी देशहरूले पनि अन्तर्राष्ट्रिय सम्पर्क र व्यापारको लागि अङ्ग्रेजी दोस्रो वा विदेशी भाषाको रूपमा राम्रोसँग सिकाउँछन्, तर उनीहरूले मातृभाषालाई प्रमुखता दिएकै नै पाउँछन्।
1: हजुर हजुर हो।
0: र आज विश्वमा हेरौँ भने विश्वमा कुल 195 देशमध्ये लगभग 1/3 देशहरूले मात्र अङ्ग्रेजीलाई आधिकारिक भाषाको रूपमा प्रयोग गरेका छन्।
1: प्राय सबै मातृभाषामै
0: मातृभाषामै एउटा शिक्षाको माध्यम बनाए तापनि उनीहरूले देशलाई विकासको चरमचुलीमा पुर्याउन सक्षम भएका छन्।
1: सुनितीजी, यो अनुसन्धान शोधले भन्छ कि आफ्नो मातृभाषामा नानीहरूले जुन प्रकार सहज र सरल प्रकारले आफ्नो अभिव्यक्ति गर्न सक्छन्, त्यो नानीहरूलाई अब अङ्ग्रेजीमा शिक्षा दियो भने उनीहरूको मस्तिष्कले डुवेल काम गर्नुपर्छ। यानि पहिला अङ्ग्रेजीको शब्द र त्यसको आफ्नो मातृभाषामा के अर्थ हुन्छ, अनि पढ्छ अङ्ग्रेजी तर अङ्ग्रेजीलाई चाहिँ आफ्नो मातृभाषामा ट्रान्सलेट गरेर नै मन मस्तिष्कले बुझ्ने गर्छ, होइन? जस्तै अब हामी काउ काउ भन्ने बित्तिकै त अब अङ्ग्रेजहरूले काउ भनेको जुन उनीहरूको आमा बाबाले देखाउँदैछन् कि यो काउ हो, त उसले बुझिहाल्छ। अनि हाम्रो नानीहरूले काउ भन्ने बित्तिकै आमा बाबाले यो गाई हो देखाएको छ, त उसले काउ भन्दाखेरि गाई बुझ्छ। यानि मस्तिष्कले अनुवाद गरेर यो गाई हो भनेर गाई बुझ्छ, होइन र? र यसले गर्दाखेरि सोझै मातृभाषामा शिक्षा हासिल गर्नु चाहिँ सर्वोत्तम हुन्छ। नानीहरूको जुन अघि भन्नुभयो कि मस्तिष्क विकास सानो उमेरमा यसले धेरै
0: नै हुन्छ, होइन? फेरि तपाईँलाई एउटा कुरो मलाई भन्न मन लाग्यो, सो के भने जुन चाहिँ विश्वव्यापी अनेकौं अनुसन्धानद्वारा प्राप्त जानकारी अनुसार पनि एउटै गुणस्तरीय शिक्षा अङ्ग्रेजी माध्यममा भन्दा चाहिँ मातृभाषामा सधैँ नै धेरै राम्रो हुन्छ भनेर पनि प्रमाणित भइसकेको छ।
1: हजुर, तपाईँ आफ्नो बहुमूल्य समय लिएर आकाशवाणीको चर्चा चौतारी कार्यक्रममा उपस्थित हुनुभयो र प्रधानमन्त्री नरेन्द्र मोदीको 12 वर्ष र शिक्षा क्षेत्रमा क्रान्तिकारी परिवर्तनमा आफ्नो बहुमूल्य जानकारी हाम्रा श्रोताहरूलाई साझा गर्नुभयो, त्यसको निम्ति फेरि तपाईँलाई धन्यवाद जनाउँदछु।
0: धन्यवाद, नमस्कार।